शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 06-64-14-100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दले प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिक्का पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न केको भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98041 12888
5: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यहीँ जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98460188
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
9: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटै साराले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारा थिए अर्जुनको दाइना भएर भगवान रहनु हो जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746780681।
4: कान्छी, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज स्टोरूम सँगै।
0: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9861633101 र 9468883522।
7: स्टुडियो
8: अहिले बिहानको 6 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: मंगिला नियन्त्रण गरेबाट सबै वर्गको लागि सहज हुन्थ्यो।
11: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप पढाइ, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
12: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
13: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
14: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
15: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
14: सो वाट नेक्स्ट?
15: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
14: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको
15: एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
13: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र भाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
15: एनआईसी एसिया क्यापिटल।
11: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन् गल्छी त्रिशुली मैलुङ स्याप्रोबेसी रसुवागढी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र नागरिकको आवत जावत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। तीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवत जावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सड़क मार्ग खुला भएसँगै बाढ़ीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू गरिएको खबर आजको गोर्खा पत्रले लेखेको छ। यस्तै बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सड़क विभागसँग 8 र नेपाली संघसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सड़क सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढ़े पनि स्याप्रो बेसीभन्दा माथि रसुवागढ़ी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सड़क सञ्जाल जोड़िने अवस्था छैन। बाढ़ीले क्षति पुर्याएको यस क्षेत्रमा सड़क संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याप्रो बेसी बाहेक टिमुरेको तिनिया नाकासम्म पुग्न 6 ठाउँमा पुल राख्नुपर्ने देखिएको छ। बाढ़ीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यस अनुसार टिमुरे नाकासम्म सड़क खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोंगा रोंगा तिलिमे थेलुङ पुलुङ र घटे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याप्रोबेसीमा जडान गर्न मिल्ने 73 बेलीब्रिज छ, बाँकी भने लम्बाई अनुसारको बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए, तर अहिलेसम्म भारतले 1 र 3 मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
12: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
11: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि दबाव छ हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवै युवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमङ्ग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रुबिसी टौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेस को 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुला सहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँ खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभव सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
16: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
7: विशेषताहरू:
16: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
7: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
16: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
16: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस्।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9864078302।
19: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
20: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
19: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
20: हो त है, सामान लिन टाढा किन जानु पर्यो र? हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
21: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
22: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
22: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9841661220।
11: अब युवाको आकांक्षा, महाधिवेशनमा 7,700 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
12: अब बाँकी प्रसंग, यसपालि पनि चाडपर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण, नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन, सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
24: केशव शर्मा घिमिरे, किर्तिपुर। बजार भाउ चाडपर्व भएर हो कि बाटोको कारणले महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ थोरै किनेको छ मात्र मैले महँगो चाहिँ महँगो छ के अनुमान लाग्छ पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको त्यस्तो महँगो छ आयोजन यथावत छ बढाएको छैन अब सरकारले बढाउने भन्ने खालको भनिरहेछ होइन अब म एउटा शिक्षक हो त्यसकारण सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो
1: नाम छोरी महर्जन केपोरबाट आएको प्याज 20 किलो आलु 10 किलो है पाउटा अब महँगो भयो अब 60 रुपियाँले पहिले लाने है अब 100 रुपियाँ भयो सबै महँगो भयो सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा सबै किनेर खानुपर्छ होइन किन्ने पनि 120 लिइसक्यो 5-6 हजार लगेको आज त 6-7 हजार सबै भइसक्यो
2: कुमार खड्का कलङ्की काठमाडौँ नगरपालिका वडा नम्बर 14 भाउ त मैले छाने सरदरमा अति नै बढेको देखाएको छु 300 पाइने प्रबल अहिले 600 रुपियाँ लियो विभिन्न किसिमको बाना हुन्छ त्यो बानाको आधारमा भाउ बढ्छ त्यो भाउ पर्ने भनेको हामी सर्वसाधारणको लागि हो हाम्रो नेपालमा नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई राहत दिनु पर्यो समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो
3: मेरो नाम किरण हो धोबीघाट महँगो चाहिँ एक्सेस महँगो छ एउटामा 150 फरक छ किलोमा सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा खाने कुरा खानै पर्यो त्यसो त सरकारले आफै विचार गर्नुपर्छ मान्छे यति महँगीमा कसरी खान सकिन्छ हुनेले त ल खायो होइन नहुनेले कसरी खाने नहुनेले त खानाले धेरै गाह्रो खानेकुरा त खानै पर्यो
4: मेरो घर नै काप मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर वास्तवमै भन्नुपर्दा अब चिनीहरू भनौँ अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलिक महँगै भयो जस्तो लाग्यो पाए अनुसार पनि राम्रो अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ
5: धनकुमारी पराजितको महँगो छ खास आफ्दै छैन भाडामा बस्ने हो भिरम्लो बढिया छ काउली बढिया करेला छ सबै बढिया 50 रुपियाँ बढी छ किलोमा हामीलाई त मिलाएर दिए सस्तो दिए भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा
25: दीपक सुवेदी सुन्ती किलोको 100 रुपियाँ तरकारी अहिले 200 रुपियाँ भएको रहेछ सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ बढेको छ अलिकति 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गर्यो भने डेढीको फरक पर्थ्यो उदाहरणको लागि गोलभेडा मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ
26: बढ्दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन् विज्ञहरूले यो प्रावधानलाई छड्के प्रवेशको नाम दिएका छन् पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड्के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो उहाँले विशेषज्ञताका नाममा करार वा छड्के प्रवेश गराउँदा लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना ल्याउनु भएको छ उहाँले भन्नुभयो कार्यकारी निर्णय गर्ने पदमा सीधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको छ प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ जम्मा सेवा वर्ष 30 वर्ष नलाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ छड्के प्रवेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ
27: वर्षेनी कृषि बजेटको आधा भन्दा बढ़ी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन् कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ तर किसानले मल बिनै असारे रोपाई सकेका छन् अहिले धान गोलमेट गर्ने समयमा पनि किसानले मागे जति युरिया नपाएको गुनासो छ कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
26: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853 59 100 122, 9800 58 008 र 9840 69 246।
9: अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ, युरिया मलको प्रयोग नगरौं।
26: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
27: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोडिएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो, यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकारीबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढ़ाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोड़िएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो, त्यो गुमाउनु भनेको ठूलो सामाजिक पूँजी, सांस्कृतिक पूँजी र प्रतीकात्मक पूँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पूँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढ़ेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन, हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। सहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
26: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
27: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको T20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 72 रनमा अल आउट भयो। क्यान 11का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको 2 खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसिया खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निशिरमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान 11:45 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
26: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्ता सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
27: गैराती लमजुङ तनाव सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
26: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
27: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
26: विशेष आर्थिक क्षेत्र स्टेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रूपियाँ बराबरको सामान निर्यात भएको छ।
27: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुँदे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने धारणा राखेको छ।
26: काया कैरनमा अब पालो उखानको
27: जत्रो दौरा उत्रै खल्ती।
26: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
27: भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान।
26: कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
27: चाडपर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
26: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
27: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
26: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेको राजनीतिमा फर्कनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने मान्छेले हातमा एउटा पदक बोकेको देखाइएको छ। पदकमा लेखिएको छ एमाले गुटाध्यक्ष, राष्ट्राध्यक्ष गरीमा लेखिएको पिल्लर भत्काएर कुल्चिएको पनि देखाइएको छ। अनि लेखिएको छ के गर्नु, देशको सेवा गरेर दिँदै नमर्नु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
2: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
2: एपी स्टोर दुलेगौडा सिर्जना चोक, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0 65 414 321,
9: मोबाइल 98065 78634 र 97081 10 590।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी

0: 81115। ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगोडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908816142।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

नमस्ते म डाक्टर नवीन चापागाई तपाईका बच्चाहरूलाई मासु मन पर्छ कि पर्दैन तपाईले आफ्ना बच्चाहरूलाई कुन चाहिँ मासु खुवाउनुहुन्छ कुखुराको खसीको अनि माछा कुन चाहिँ खुवाउनुहुन्छ सो बारेमा तपाईले जान्नु अति नै आवश्यक हुन्छ त्यसैले आजको भिडियोमा चिकन मटन अनि फिस कुन चाहिँ तपाईका बाल बालिकाहरूको लागि उपयुक्त हुन्छ कुखुरा खसी अनि माछा कुनको मासु चाहिँ राम्रो हो सोको बारेमा छोटकरीमा तपाईलाई जानकारी दिन म आएको छु बाल बालिकाको विकासका लागि उचित आहारको व्यवस्थापन गर्नु निकै महत्वपूर्ण हुन्छ तर जब बच्चाहरूको खाने बानीको कुरा आउँछ हामी उनीहरूका लागि के राम्रो छ र के राम्रो छैन भनेर अलि बढी हामीले सोच्ने गर्नु राम्रो हुन्छ बच्चाहरू राम्रो वृद्धि र विकासको अवस्थामा हुन्छन् र हामीले उनीहरूलाई जे जस्तो खुवाउँछौ त्यसैले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई निर्धारण गर्ने गर्छ त्यसैले आज हामी बाल बालिकाका लागि उच्च प्रोटिनयुक्त मांसाहारी खानेकुराको बारेमा कुरा गर्नेछौ आज हामी जान्नेछौ कि बाल बालिकाका लागि कुन खाना सबैभन्दा बढी फाइदाजनक हुन्छ जस्तै कुखुरा मटन वा माछा मासु कुखुरा र माछामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ कुखुरा र माछा दुब्ला प्रोटिन हुन् जसको मतलब रातो मासु अर्थात खसीको मासु भन्दा कम बोसो यिनीहरूमा पाइन्छ त्यसैले सबै तीनवटै मासु चिकन मटन फिसको सन्तुलन मिलाएर सेवन गर्नु बच्चाहरूको लागि एक राम्रो विकल्प हो तर बच्चाहरूको लागि कुन सबैभन्दा लाभदायक छ जान्नको लागि हामीले पहिला यी तीनवटै मासुहरूको बारेमा जान्नु आवश्यक पर्दछ सर्वप्रथम बच्चाहरूको लागि चिकन कति ठिक छ कुखुराको मासु खानुका फाइदाहरूको बारेमा कुरा गर्ने हो भने कुखुरा उच्च गुणस्तरको प्रोटिनले भरिपूर्ण हुन्छ र यसमा धेरै बोसो पनि हुँदैन यसबाहेक यसमा भिटामिन जिंक आइरन र कप्पर आदि प्रशस्त पाइन्छ जसले बाल बालिकाको विकासमा मदत गर्दछ यसमा भएको प्रोटिनले बाल बालिकाको मस्तिष्कलाई स्वस्थ राख्छ र उनीहरूको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदछ कुखुरा पनि सेलिनियमको राम्रो स्रोत हो जसले तपाईँको थाइरोइड हर्मोन र मेटाबोलिज्मलाई नियमित गर्न मदत गर्दछ बच्चाहरूलाई कुखुराको मासु खुवाउनुको एउटा राम्रो फाइदा यो हो कि यसले बच्चाहरूको तौल सन्तुलन राख्न पनि मदत गर्दछ कुखुराको मासु खाँदा बाल बालिकाको हड्डी मजबूत हुन्छ र छिटो पनि बढ्दै हुन्छ कुखुरा

0: फस्फोरस पनि प्रशस्त पाइन्छ जुन दाँत र हड्डीका लागि राम्रो हुन्छ। अब बच्चाहरूको लागि मटन कति ठिक छ सो बारेमा चर्चा गरौ। भिडियो ध्यान दिएर हेर्नुहोला। बच्चाहरूको लागि खसीको मासुको बारेमा केही अन्यल छ। यिनलाई बनाउने र खाने तरिका पनि सबै ठाउँमा फरक फरक किसिमका हुन्छन्। तर यो कसै कसैले भने अत्यधिक मात्रामा उपभोग गर्नबाट जोगिनुपर्छ। यसको बढी सेवनले हानि पनि गर्न सक्छ। यसमा उच्च मात्रामा संतृप्त फ्याट रहेको हुन्छ जुन लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा खतरा पनि हुन सक्छ। साथै यसको धेरै सेवनले बच्चाहरू मोटोपना र मधुमेहको शिकार हुन पनि सक्दछन्। तसर्थ बच्चाहरूले धेरै मात्रामा मटन खानबाट भने बच्नुपर्छ। तर यो राम्रो प्रोटिनको स्रोत चाहिँ हो र पोषणमा धनी मासु पनि हो। यसमा पोटासियम र भिटामिन B12 राम्रो मात्रा पाइन्छ। यो आइरन, म्याग्नेसियम, सेलेनियम जस्ता शरीरलाई चाहिने पोषक तत्वहरूको पनि राम्रो स्रोत हो जसले बाल बालिकाको विकासमा मदद गर्दछ। अब बच्चाहरूको स्वास्थ्यका लागि माछा कति ठिक छ सो बारेमा चर्चा गरौ। बाल बालिकाका लागि माछालाई सबैभन्दा स्वस्थ मांसाहारी खाना मानिन्छ। यो शरीरको वृद्धि र विकासको लागि आवश्यक पोषक तत्वहरूले भरिपूर्ण रहेको हुन्छ। बाल बालिकालाई माछा खानुका धेरै फाइदाहरू छन्। जस्तै माछामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ जसले बाल बालिकाको उचाइ बढाउनुका साथै अन्य शारीरिक विकासमा पनि मदद गर्दछ। माछामा ओमेगा 3 फ्याटी एसिड र डोका साहेक्सामोनिक एसिड DHA रहेको हुन्छ जसले बाल बालिकाको आँखा र मस्तिष्कको विकासमा मदद गर्दछ। माछाले मस्तिष्कको न्युरोन्सलाई पनि स्वस्थ राख्दछ। बाल बालिकाको स्मरण शक्ति बढाउन माछा उपयोगी हुन्छ। माछा खाने बाल बालिकाको मुड स्विङ हुने सम्भावना कम हुन्छ। यसरी माछामा पाइने ओमेगा 3 फ्याटी एसिडले डिप्रेसनबाट पनि बच्न मदद गर्दछ। फ्याटी एसिडले उच्च रक्तचापको जोखिम घटाएर मुटुलाई स्वस्थ राख्दछ। अब लागौं यसको निष्कर्षतिर। त्यसो भए बच्चाहरूको लागि कुन खाना बढी स्वस्थ रहेको छ त? चिकन, मटन अनि फिस कुन चाहिँ ठिक हुन्छ त बाल बालिकाहरूको लागि? प्रश्न यो रहेको छ। मेरो विचारमा बाल बालिकाका लागि चिकन, मटन र माछालाई तुलना गर्ने हो भने माछा खाँदा सबैभन्दा बढी फाइदा हुने देखिन्छ। तर तपाईँको पनि नयाँ कुनै विचार, धारणा, कुनै रिसर्च भए हामीलाई कमेन्टमा जानकारी दिन सक्नुहुनेछ। किनभने यो संसारमा नयाँ नयाँ कुराहरू र नयाँ नयाँ रिसर्चहरू भइ नै रहेका हुन्छन्। त्यसैले माछा राम्रो हो भन्ने कुरा गर्दा यो बच्चाको मानसिक र शारीरिक विकासको लागि एकदमै राम्रो विकल्प हो। अघि पनि मैले भनिसकेको छु, बाल बालिकाको मानसिक विकासका लागि माछाको फाइदाको बारेमा कुरा गर्ने हो भने माछाले एकाग्रता स्तरमा सुधार ल्याउँछ र उनीहरूलाई राम्रो व्यवहार गर्न र पढ्नमा छिट्टै मदद गर्छ। यसले बच्चालाई हाइपर एक्टिभिटी डिसअर्डर ADHD बाट पनि बचाउँदछ। यस बाहेक यसले बच्चाहरूको निन्द्रा राम्रो बनाउँछ किनभने माछामा ट्रिप्टोफेन नामक विशेष एमिनो एसिड हुन्छ जसले निन्द्रामा सुधार गर्न मदद गर्दछ। अब बच्चाहरूको शारीरिक विकासको साथसाथै माछाले हड्डीको घनत्व र यसलाई बलियो बनाउने काम पनि गर्दछ। तर माछाको साथसाथै अरू मासु खुवाउनै हुँदैन भन्ने चाहिँ छैन। सबै नै प्रोटिन भिटामिनका उच्च स्रोत हुन्। तपाईँले आफ्ना बच्चाहरूलाई माछा खुवाउनुहोस् र उनीहरूलाई स्वस्थ मात्रामा कुखुरा र खसीको मासु पनि तपाईँले खुवाउन सक्नुहुनेछ। कतिपय भेजिटेरियन खाना मात्र खानेहरू पनि हुनुहुन्छ, उनीहरूको बारेमा आज यो भिडियोमा हामीले चर्चा गरेका छैनौ। पछि त्यो बारेमा पनि हामी चर्चा गर्नेछौ। यदि हामीले यी कुखुरा, खसी माछाको सही मात्रामा मिलाएर सेवन गर्नु हो भने प्रत्येक बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ। बच्चा हेल्दी हुनका साथसाथै उसको इम्युनिटी पावर स्ट्रङ हुने र ग्रोथ अनि डेभलपमेन्ट पनि राम्रो हुन्छ। तर मटन, चिकन अनि फिस भने विषादी रही शुद्ध सफा र निरोगी पशु पक्षीको चाहिँ हुनुपर्दछ अनि सकेसम्म तेल रहित धेरै मसलाको सेवन नगरी राम्ररी पकाएर मात्र सेवन गर्नु राम्रो हुन्छ। अब म तपाईलाई मासु खानुका फाइदाहरू के छन् त सो बारेमा जानकारी दिँदैछु। पहिलो फाइदा छ, अनिन्द्रालाई निको बनाउँछ। आजकल केही व्यक्तिहरू निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त छन्। शरीरमा आइरनको उच्च मात्राले तपाईँलाई राम्रो निन्द्रा लाग्न मदत गर्न सक्छ। मासुमा पनि प्रशस्त भिटामिन आइरन पाइने भएकोले तपाईँले दैनिक आफ्नो आहारमा मासु समावेश गर्दा एकदमै राम्रो हुन्छ। दोस्रो छ, मासुले मेमोरी ट्रिगरको काम गर्दछ। मासुमा प्रशस्त मात्रामा ओमेगा 3 फ्याटी एसिडले मस्तिष्कमा भएका कोशिका झिल्ली र स्नायु प्रणाली संकेत गर्ने मार्गहरू विकास गरेर तपाईँको स्मरण शक्ति बढाउन सक्छन्। तपाईँको जीवनका केही महत्वपूर्ण पक्षहरू सम्झनको लागि पनि सही मात्रामा मासु उपभोग गर्नु बुद्धिमानी हुन्छ। त्यसै गरी तेस्रो फाइदा छ, एकाग्रताको स्तरमा सुधार हुन्छ। तपाईँले आफ्नो आहारमा मासु समावेश गर्नाले सम्पूर्ण शरीरमा रक्त प्रवाह बढाएर एकाग्रताको स्तर सुधार गर्न सक्छ। यसले तपाईँलाई मस्तिष्क गतिविधिहरू सुधार गर्न सक्छ। यसरी तपाईँलाई सबै चीजहरूमा ध्यान केन्द्रित गर्न मदत मिल्छ जुन तपाईँको लागि महत्वपूर्ण हुन्छ। त्यस्तै चौथो, मासुको सेवनले मांसपेशीको वृद्धि र विकास राम्रोसँग हुन्छ। मासुमा प्रचुर मात्रामा प्रोटिन हुन्छ जुन मांसपेशी वृद्धि र विकासको एक महत्वपूर्ण घटक हो। मासुको नियमित सेवन उत्कृष्ट प्रोटिनको स्रोत हो र यसले तपाईँलाई बलियो बनाउनुको साथसाथै तपाईँको शारीरिक मानसिक वृद्धि र विकास पनि राम्रो हुन्छ। त्यस्तै पाँचौ, मासुले हृदय रोगको जोखिम कम गर्छ। धेरैले मासुको सेवनले कोलेस्ट्रोलको समस्या हुने दावी गरे पनि सेतो मासु तथा माछाको सही तरिकाको सेवनले मुटु सम्बन्धी रोगको सम्भावना कम हुने बताइएको छ। ओमेगा 3 फ्याटी एसिडको प्रचुर मात्रामा उपस्थितिले दीर्घकालीन रोगहरूको जोखिम कम गर्दछ। त्यस्तै छैठौं, बुढेउलीपनलाई पनि रोक्दछ। मासुको सेवनले बुढेउली रोक्न सकिन्छ। यसले समय पूर्व बुढेउली हुने सम्भावनालाई पनि घटाउँछ। सातौं छ, मासुको सेवनले रिकेट्स हुनबाट पनि जोगाउँछ। भिटामिन डी को कमी अक्सर केही अवस्थाहरूसँग सम्बन्धित छ, जस्तै हड्डीको रिकेट्स। यसले बच्चाहरूलाई असर गर्न सक्छ जसले गर्दा तिनीहरूको हड्डी बिग्रिने र कमजोर हुन सक्छ। केही रोग र अवस्थाहरूको जोखिम कम गर्न उनीहरूको आहारमा प्रशस्त मात्रामा मासु समावेश गर्न सल्लाह दिइन्छ। आठौं छ, मासुको सेवनले एनिमिया रक्त अल्पता रोक्दछ। एनिमिया प्राय रगतमा रातो रक्त कोशिकाको कमीको कारणले हुन्छ र यसले तपाईँलाई कमजोर र सुस्त बनाउन सक्छ। यो प्राय आहारमा फलामको कमीको कारणले हुन्छ, त्यसैले यसलाई तपाईँको आहारमा मासु समावेश गर्न सकिन्छ। मासुमा फलामको उच्च स्तरले रगतमा हेमोग्लोबिनको उत्पादन र निर्माणलाई बढाउन सक्छ, जसले शरीरका विभिन्न भागहरूमा अक्सिजन पुर्याउन सजिलो बनाउँछ। नौ, त्यस्तै मासुको सेवनले डिप्रेसनलाई रोक्न मदद गर्छ। मासुमा पाइने ओमेगा 3 फ्याटी एसिड, प्रोटिन इत्यादि डिप्रेसन, एन्जाइटी सम्बन्धी समस्याको उपचारका लागि निकै महत्वपूर्ण मानिन्छ। डिप्रेसन सम्बन्धित समस्याहरूको सामना गर्न तपाईँले आफ्नो आहारमा मासु समावेश गर्न सक्नुहुनेछ। त्यस्तै दशौं छ, छाला र कपालको हेरचाहमा मासुको सेवन अति राम्रो हुन्छ। अध्ययनले देखाउँछ कि ओमेगा 3 फ्याटी एसिड लगायत भरिपूर्ण खानेकुराको सेवनले छाला र कपाललाई सुन्दर बनाउन निकै फाइदाजनक हुन्छ। मासुमा फ्याटी एसिड प्रशस्त हुने भएकोले हाम्रो छाला, हड्डी, कपाल र दाँतलाई खतरनाक अवस्थाबाट बचाउन सकिन्छ। त्यस्तै 11 मासुको सेवनले मोतीबिन्दु हुनबाट पनि बचाउँछ। मोतीबिन्दु एक आँखामा हुने समस्या हो जुन प्राय 50 वा 100 माथिका मानिसहरूलाई देखा पर्दछ। यदि राम्रोसँग उपचार गरिएन भने यसले स्थायी दृष्टिहानि निम्त्याउन सक्छ। त्यसैले तपाईँको आहारमा पर्याप्त मात्रामा मासुको सेवनले मोतीबिन्दुको जोखिमलाई रोक्न मदद गर्दछ। मासु प्रोटिनको उत्कृष्ट स्रोत भएकोले यसलाई मांसपेशी बढाउन र फिट रहन प्रयोग गर्न सकिन्छ। मासुमा प्रचुर मात्रामा ओमेगा 3 फ्याटी एसिडले शरीरको रोग प्रतिरोधात्मक क्षमता कायम राख्न फाइदाजनक हुन्छ। यसबाट हामी धेरै प्रकारका रोगहरूबाट टाढा रहन सक्छौ। यसका साथसाथै मासुमा हुने आइरनले पनि तपाईँको हड्डी, दाँत, छालालाई स्वस्थ र उत्तम बनाएर राख्दछ। यी त भए मासुका अनेक थरी फाइदा। अब हामी लागौ यसका बेफाइदा तर्फ। मासुका बेफाइदाहरू, पहिलो छ कब्जियत, कन्स्टिपेसन, कब्जियतको समस्या। अत्यधिक अनि सधैँ मासुको सेवनले कब्जियतको जोखिम बढाउन सक्छ, जसले गर्दा मलद्वारका रोगहरू, पाइल्स, फिस्चर, फिस्टुला जस्ता समस्या निम्तिन सक्छ। त्यस्तै दोस्रो छ हार्ट डिजिज, हृदय रोगको जोखिम बढाउन सक्छ। अत्यधिक मासुको सेवनले मुटु रोगको जोखिम बढाउने हुन्छ। शाकाहारी भोजनले हृदय रोगको जोखिमलाई 32% घटाउन सक्दछ भन्ने केही रिसर्चमा देख्न हामी सक्छौ। त्यसै गरी तेस्रो छ क्यान्सर बढाउन सक्छ। 2015 विश्व स्वास्थ्य संगठनले अत्यधिक मासु सेवनलाई पनि क्यान्सरको जोखिमको श्रेणीमा राखेको छ। विगतका अध्ययनहरूले मासुको खपत र क्यान्सरको बढ्दो जोखिम बीचको सम्बन्धलाई पुष्टि गर्दछ। वास्तवमा एउटा अध्ययनले हप्तामा एक पटक रातो मासु खाने महिलाहरूको तुलनामा दिनमा 2 रातो मासु खाने महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना 22% बढी हुने गरेको देखाएको छ। आन्द्रामा अर्थात पाचन प्रणालीमै मासुको अत्यधिक सेवनले हानि गरेको हामी पाउँछौ। विशेषत बढी मासुको सेवनले मलद्वारको क्यान्सरको जोखिम पनि बढाउन सक्छ। अर्को छ चौथो स्ट्रोक निम्त्याउँछ, किनकि मासुले रक्त नलीहरूमा अवरोधहरू निम्त्याउन सक्छ। यो कुनै आश्चर्यको कुरा होइन कि यसले स्ट्रोक निम्त्याउँछ। विशेष गरी रातो मासुको उपभोगले स्केमिक स्ट्रोकको जोखिम 47% बढाउने हुन्छ। पाँचौ छ मधुमेह। मासु मधुमेहको रोगको लागि सबैभन्दा राम्रोसँग स्थापित जोखिमको कारकहरूमध्ये एक हो। हार्वर्ड स्कुल अफ पब्लिक हेल्थले गरेको एक अध्ययनले पत्ता लगायो कि रातो वा प्रशोधित मासुको सेवनले पनि टाइप 2 डायबिटिजको जोखिम बढाउन सक्छ भनेर, जसले अन्धोपन, मृगौला विफलता, हृदयघात र स्ट्रोक लगायतका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। छैठौं छ मोटोपना निम्त्याउन सक्छ। युनिभर्सिटी अफ एडिलेडका डक्टरेटका विद्यार्थीहरूले मासुले चिनी जतिकै विश्वभर मोटोपना फैलाउन योगदान पुर्याउने कुरा पत्ता लगाएका छन्। सातौं छ हानिकारक कोलेस्ट्रोल बढाउने हुन्छ। हानिकारक कोलेस्ट्रोल जस्तै ट्राइग्लिसराइडले धमनी बन्द हुने र हृदय रोग निम्त्याउन सक्छ, तर यो केवल जनावरमा आधारित खानामा प्रशस्त पाइने भएकोले मासुजन्य कुराहरू कम गर्नुपर्छ। त्यस्तै आठौं छ पिम्पल्स अर्थात डन्डीफोर अत्यधिक निकाल्न सक्छ। माछा मासु, दुध, दही, घिउ प्रशस्त दैनिक सेवन गर्दा अनुहारमा डन्डीफोर प्रशस्त आउने सम्भावना रहन्छ। त्यस्तै नौ छ इरेक्टाइल डिसफंक्सन। धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि मासुको सेवनले हृदय रोग र उच्च रक्तचाप निम्त्याउँछ। यी अवस्थाहरूले हृदय र मस्तिष्कमा रगतको प्रवाहलाई कम मात्र गर्दैन,
1: सम्भवत हृदयघात र स्ट्रोकको परिणाम पनि निम्त्याउन सक्छ। जननेन्द्रिय लगायत सम्पूर्ण शरीरमा रक्त प्रवाह कम हुन सक्छ। यी क्षेत्रहरूमा रक्त प्रवाह कम हुँदा उत्तेजना पनि कम हुन सक्छ। यस्तै दशौं छ अल्जाइमर रोग। पशु आहारले अल्जाइमर रोगको विकासको सम्भावनालाई उल्लेखनीय रूपमा बढाउन सक्छ। एघारौं छ छोटो आयु हुने सम्भावना हुन्छ। नन भेज अर्थात मासुजन्य खानेकुरा बढी खाने गर्नाले आयु कम हुने हुन सक्दछ। केही रिसर्चको आधारमा मांसाहारीको तुलनामा शाकाहारीहरूको उमेर 3.6 वर्षको आयु बढेको पाइएको छ। त्यसैले चिकित्सकहरूले बिरामीहरूलाई सम्भव भएसम्म पशुजन्य खाना कम गर्न अर्थात मासु भन्दा बढी सागपातहरू, फलफूलहरू, समग्र भेजिटेबल्सहरू प्रशस्त उपभोग गर्न सल्लाह दिनुपर्छ। बुझ्नुभयो? हस्त, आजलाई यति नै। तपाईँको दिन शुभ रहोस्। बाई बाई, नमस्ते।
2: सूचना सूचना सूचना। श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
3: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
4: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
3: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
4: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0-65-414-142, 98-560-23-128, 98-462-14-726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
4: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
4: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
7: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
7: सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
9: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। हेर्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न, मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंक को ठ्याक्कै पारीपट्टी, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष प्रेस छ, फोन 9856596096 र 9701556996।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ।
11: 103.8 अन्टरमनको आवाज।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
14: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व संध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिलो पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढ़ेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसको अहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2 तथा 8 क्लस्टरबाट 8 सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सह महामन्त्री थपेको छ। मनोनयन हुने सह महामन्त्रीमा 1 महिना अनिवार्य हुने भनिएको छ। उपसभापति र सह महामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाका लागि पनि सह महामन्त्रीमा सीट छुट्याउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 जना चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस, आर्य, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट 1-1 सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। कांग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 7700 प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्य पुर्याइएको हो। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवा 4 मास्टर सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। बन्दको अवधिमा यात्री तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी नौला बजार, भोरले, कोशी खोला, फोसेटार, कल्लेरी टार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। सो सड़क खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ च्याप्रवेशी र सुगढ़ी सड़क आयोजनाको प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र सर्वसाधारणको आवत जावत समेत शुरू भएको जानकारी दिनुभएको हो। यातायात पुनः सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनु भएको छ। तीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवाजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। गण्डकीमा सुत्केरी महिलाको गोपनीयता हक उल्लंघन भइरहेको र देशभर प्रसूति हिंसाको अवस्था चिन्ताजनक रहेको पाइएको छ। महिला कानून र विकास मञ्च र नेपाल स्वास्थ्य संस्था सर्वेक्षण 2021 तथ्याङ्क अनुसार गर्भ अवस्था, प्रसव र प्रसवोत्तर अवस्थामा रहेका महिलाहरूले परिवारदेखि अस्पतालसम्म विभेद, दुर्व्यवहार र हिंसा भोग्न बाध्य भएका हुन्। FWLD-ले देशका 7 प्रदेशका 2-2 गरी कुल 14 जिल्लाका 1680 गर्भवती तथा सुत्केरी महिला माग गरेको अध्ययन अनुसार गण्डकी प्रदेशमा सुत्केरी महिलाको गोपनीयता भंग हुने दर 56% पुगेको छ। अध्ययनले नेपालमा 1/3 भन्दा बढ़ी महिलाहरूले मातृत्वको यात्रामा कुनै न कुनै रूपमा हिंसा सहभागी परेको देखाएको छ, जस अनुसार 38.8% गर्भवती, 37.9% प्रसव अवस्थाका र 35.9% प्रसवोत्तर अवस्थाका महिलाहरू हिंसाको शिकार बनेका छन्। महिला कानून र विकास मंचको आयोजनामा पोखरामा बिहिबार भएको नेपालमा गर्भावस्था प्रसव र प्रसवोत्तर समयमा महिलाहरूले भोग्नु परेको दुर्व्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी छलफल कार्यक्रममा सार्वजनिक गरेको प्रादेशिक प्रसंग अनुसार मध्य सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रसूति हिंसा भोग्नेको संख्या अझै उच्च रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि एकै परिवारका बाबु छोरा प्रतिनिधि बनेका छन्। कास्की क्षेत्र नम्बर 1 र कास्की क्षेत्र नम्बर 2 बाबु छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। कास्की क्षेत्र नम्बर 1 केन्द्रीय सदस्य रहेका कृष्ण केसी महाधिवेशन प्रतिनिधि भए भने सभापतिमा सरोज केसी विजय भएका हुन्। त्यसै गरी क्षेत्र नम्बर 2 गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बिन्दु कुमार थापा र छोरा सौगात थापा निर्वाचित हुनुभएको छ। 35 वर्ष मुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सौगातले उम्मेद्वारी दिनुभएको हो। बुबा बिन्दुले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको थियो। दुवैजना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। पोखरा विश्वविद्यालयको 26 साधारण सभाले आर्थिक वर्ष 2083-84 लागि 1,75,80,00,000 रूपियाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर अनुसन्धान तथा नवप्रवर्तन डिजिटल रूपान्तरण पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको हो। पोखरा 30 ढुङ्गेपाठन स्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले उपकुलपति प्राध्यापक डाक्टर देवेन्द्र अधिकारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र रजिस्ट्रार प्राध्यापक डाक्टर निर्मला जमरकटेलद्वारा प्रस्तुत बजेट स्वीकृति गरेको हो। सभाले विश्वविद्यालयको विधेयमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी मानविकी सामाजिक शास्त्र तथा कानून संकाय स्थापना गर्ने निर्णय गरेको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा अन्नपूर्ण गाउँपालिका स्थानका वासिन्दा तीर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी जोमसुन सड़कको पदयात्रालाई सहज बनाउन स्वयंसेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्। बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरूको टोलीले हिजो शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झ्याङ राख्ने रस्सी झुन्डाउने काम गरेका हुन। 15 जनाको समूहले दिनभर श्रमदान गरेर पैदल यात्रा गर्न असहज बनेका रूखहरू काट्ने हटाउने काम पनि गरेका संयोजक पौडेलले जानकारी दिनुभएको छ। गत हप्ताको झरीपछिको बाढ़ी पहिरोको कारण अवरूद्ध बनेको बेनी जोमसुन सड़कको म्याग्दे खण्डको कतिपय ठाउँहरूमा पैदल यात्रा गर्न पनि कठिन अवस्था छ। एक हप्ता अघिसम्म दैनिक हजारौं गाड़ी गुड्ने बेनी जोमसुन सड़कको बेनीदेखि काभ्रेवीर खण्डको 33 किलोमिटर सड़क पहिरो, कालीगण्डकीको कटान र बाढ़ीले छिया छिया बनाएको छ। पक्की सड़क भत्किएको मात्र छैन, केही ठाउँमा नाम निशाना नभिरिने गरी बगेको र भत्किएको पनि छ। सड़कमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज बनेको छ। बेनी जोमसुन फोरला सड़क योजनाले पछिल्लो पटक अवरूद्ध भएका 46 मध्ये 41 ठाउँमा मरमत सकिएको जनाएको छ। तनहुँमा चैते धान प्रवर्धन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढ़ाइएको छ। जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधि मैत्रीको तर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो। कार्यालयको अनुसार कार्यक्रम अन्तर्गत जिल्लामा 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ। करिब 886.4 56 मेट्रिक टन शैत्यधान उत्पादन भएको छ। शैत्यधान प्रवर्धनका लागि रु 95 लाख बजेट विनियोजन भएकोमा रु 87,97,000 खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम मार्फत खेती विस्तार संघले किसानलाई आवश्यक बिउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिंचाई पूर्वाधारमा सहयोग गरिएको छ। चैते धान खेतीमा किसानको ध्यानाकर्षण बढाउन कार्यालयले 13 कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरणमा अनुदान दिएको छ। कार्यक्रम अन्तर्गत 5,316 किलोग्राम धानको बिउ उपलब्ध गराइएको छ। तनहुँको भानु नगरपालिका एक साझ बोटेबाट प्रहरीले 18 एम्पोल प्रतिबन्धित लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानुतर्फ जाँदै गरेको G24P2471 नम्बरको अप्रिलिया स्कुटरलाई शंकास्पद लागेर रोकी जाँच गर्ने क्रममा लागु औषध फेला परेको तनहु प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमाथि आवश्यक कानूनी कार्यवाहीका लागि अनुसन्धान अघि बढाइएको छ। गैराती लमजुङ तनहु सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको हो। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी तथा थोरै ठाउँमा पानी परेको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलियाभित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित भएको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्र अस्ट्रेलियाभित्रबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्या वारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ। अस्ट्रेलियाले आप्रवासीको आर्थिक संख्या झण्डै 3 लाखबाट घटाएर 2,50,000 पुर्याउने नीति अघि सारेको छ। नेसन्स लिग फुटबलमा बेल्जियमले टर्की विरूद्ध शानदार विजय निकालेको छ। गैराती सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि 3-0 गोलले जित हासिल पारेको हो। बेल्जियमका लागि केभिन डी ब्रोयानेले द्वि तथा रोमेलु लुकाकुले गोल गर्नुभएको थियो। खेलको 10 मिनटमा ब्रुएनाले गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाउनु भएको हो। 59 मिनटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई 2-0 गोल गर्दै बिलाउनु भएको हो। त्यसपछि खेलको 77 मिनटमा लुकालुले गरेको गोलसँगै बेल्जियम 3-0 गोलले विजय भएको छ। यो जितसँगै 3 खेलबाट 6 अङ्क जोडेको बेल्जियम समूह एकको दोस्रो स्थानमा रहेको छ। पराजित भएको टर्की अङ्कविहीन हुँदै 4 स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको फ्रान्सको समान खेलबाट 7 अङ्क रहेको छ। अवस्था यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे सब समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विधायक चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
0: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98 1 66 34 372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98 4 61 96 769 र 98 4 61 15 644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुना।
8: मोबाइल 98 0 58 35 537।
9: मम्मी भोक लाग्यो, खाजा खाम न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
9: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकु
10: सुकुटी छोइला ड्राई स्टेक वा चिकन चिकन विंग्स चिकन छोइला पांग्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मामा हाउस दुलेगौंडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र ल त ल
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855612692।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तचाप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161552493 552494 582778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरु अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
6: तिमीले देखो कुर्ता सुरुवात चोरा मिलाए
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा दुख्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी।

0: धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौंडा तनहो।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746680681।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके ल, डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
14: ₹103.8 अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
4: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
5: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
11: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0658143177, मोबाइल 9856443।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस धुलेगोडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
14: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
15: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
14: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
15: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560133
17: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ नयाँ नयाँ डिजाइनको कपडा किन्न
18: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
17: हो र कहाँ छ र त्यस्तो
18: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901479716
14: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पोन
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
15: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
19: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 0165901625163
22: 103.8 अन्तर्मनको आवाज
23: सेक्सन 1 स्टुडियो टाइचेक
24: अहिले बिहानको 8 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।
0: कहिले धरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
1: कार्यक्रम लोक भाका
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नु हुने सम्पूर्ण श्रोता साथीहरूमा म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले कौडा फाका सलैजो फाका ठाडो फाका मौलिक फाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ अन्तसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु लालीगुरा फुलक यसैमा बोलको कौडा फाका जसमा आवाज रहेको छ तारा श्रीष मगर अनि रामचन्द्र मगरको अहिलेको लागि पनि यो फाका राख्दैछु स्वीकार्नुहोला

हजुर लालीगुराज फुलेको लालीगुराज फुला केसैमा बोलको निकै नै रमाइलो कौडा फाका रहेको थियो, त्यसमा आवाज रहेको थियो तारा सुरेश मगर अनि रामचन्द्र मगरको निकै नै रमाइलो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि ढिला नगरिकन चाहिँ यहाँको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मौलिक ठाडो भागा रहेको छ जसमा आवाज रहेको छ किरण बिसी रमेश घले प्रिया मगर हिरापुन मगरको। अहिलेको लागि हुने यो भागा राख्दैछु र भागा सँगसँगै हामी चाहिँ पहिलो छोटो व्यवसायिक विश्राममा जानेछौ। विश्राम लगत्तै उपस्थित हुने नै छौ, हामीलाई सुन्दै गर्नुहोला।

0: from thousands of multilingual.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385222।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
2: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
2: फोन नम्बर 0564143221,
4: मोबाइल 9865678634 र 9781107090।
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी?
9: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
8: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
11: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
11: दीक्षा ब्युटी पार्लर रे
12: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
11: हो र त्यस्तो के हुन्छ र त्यहाँ
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
11: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
12: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
11: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
12: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
13: 103.8 अन्तर्मनको आवाज
14: हजुर केही बेरको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वारण फरक श्रृङ्खला साथमा पनि आज चाहिँ हामी रहेका छौँ शनिबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर यस्तै मिठा मिठा गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौँ सालैजो फाका ठाडो भाका मौलिक फाका गौडा भाकालाई कार्यक्रममा स्थान दिनेछौँ अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने पुष्कल शर्मा अनि देवी खर्चीको आवाजमा रहेको सालैजो फाकालाई कार्यक्रममा स्थान दिँदैछु स्वीकार्नुहोला

हजुर, निकै नै रमाइलो छ जो भाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्पल शर्मा अनि देवी खर्तीको। यो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरीकन चाहिँ पान फुले माया बोलको ठाडो भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, पूर्णकला खप्तारी मगर अनि उमा देवी खप्तारी मगरको। र यो भाकालाई कार्यक्रम स्थान दिँदैछु। यो भाका सँगसँगै हामी दोस्रो व्यावसायिक विषयमा जानेछौँ। विश्रम लगत उपस्थित हुने नै छौँ, सुन्दै गर्नुहोला।

0: लाग्यो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूका लागि खुशीको खबर
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15 644।
3: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
7: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
4: र 98678 87।

0: 103.8 अंतर्मन को आवाज।
1: हजुर, एकछिनको दोस्रो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरकवार श्रृङ्खलाको साथमा। भने आज चाहिँ हामी रहेका छौँ शनिबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले यस्तै नयाँ यस्तै मिठा मिठा गीत सङ्गीत कौडा फाका ठाडो फाका सलैजो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका थियौँ। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा तिमी आट म पुर्याउँछु भन्थे देउता रे बुलको फाका निकै नै रमाइलो कौडा फाका रहेको छ, जसमा आवाज रहेको छ सागर आली मगर अनि सुवित्री मगरको र फाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा समीक्षा मतेसँगै सन्चु ब्लोनको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नवलपरासीमा बस दुर्घटना हुँदा 6 जनाको मृत्यु, 10 घाइते, 5 मृतकको पहिचान खुल्न बाँकी, घाइतेको मध्यविन्दु अस्पतालमा उपचार हुँदै।
0: भोलिबाट शुरू हुने कांग्रेसको 15 महाधिवेशनका लागि प्रतिनिधि काठमाडौँ आउने क्रममा स्थानीय तह चुनाव केन्द्रित एजेण्डा सहित सत्तारूढ़ दल रासपाको केन्द्रीय समिति बस्दै।
1: पृथ्वी राजमार्ग स्थित फुर्के खोलाको वैकल्पिक मार्ग 5 घण्टा बन्द हुने, बाढ़ी प्रभावित गण्डकी र कर्णालीका मुख्य राजमार्ग अझै खुल्न सकेनन्।
0: G7 राष्ट्रद्वारा 4 महिनामा 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने सहमति, डिजल निर्यातमा प्रतिबन्ध नलगाउने प्रतिबद्धता।
1: र नेशन्स लीगमा बेल्जियमको फराकिलो जित, फ्रान्स र इटली बीच 1-1 बराबरी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नवलपरासीमा बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ, 10 जना घाइते भएका छन्। आज बिहान नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2S मोड स्थित पूर्व पश्चिम राजमार्गमा नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301/006/1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा पल्टिएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा चालक सहित 18 जना सवार थिए। घटनामा परि मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 बस्ने 50 वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। अन्य 5 जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा गोर्खाका 30 वर्षका हरिशरण थापा, अछाम मंगलसेनका 28 वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुर बाबाकी वर्ष 20 की आकृति, बाजुरा स्वामी कार्तिकका 32 वर्षीय पवन बुढ़ा रहेका छन्। यस्तै बर्दिया राजापुरका वर्ष 28 का संजय थारू, बाजुरा स्वामी कार्तिकका प्रेम बम, ललितपुर कोन्जेसोम 5 का 29 वर्षका अनुज खत्री, बर्दिया बाँसगढ़ीका 36 वर्षीय लालबहादुर कार्की, बाँके नेपालगंजका 28 वर्षका असलाम भगवान र सल्यान बनगाड कुपिनेका वर्ष 21 का अनिल बुढ़ाथोकी घाइते भएका छन्। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।
1: यस्तै मोरङको लेठाङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। लेठाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे 4P7446 नम्बरको मोटरसाइकल गइराती दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा घेराबारीका 27 वर्षीय कुमार नेपाली र सोही मोटरसाइकलमा सवार 25 वर्षीय सन्देश नेपालीको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोरङ पथरी शनेश्वरीका 32 वर्षीय अमर नेपालीको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
0: भोलिबाट शुरू हुने नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आउने क्रममा छन्। भोलि काठमाडौँको खुला मंचमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभर र प्रवासबाट समेत प्रतिनिधि आउने क्रममा रहेको सहमहामन्त्री प्रकाश स्नेहले बताउनुभयो। आज साँझसम्म सबै प्रतिनिधि आइसक्ने उहाँले जानकारी दिनुभएको छ। कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुँदैछन्। उहाँका अनुसार विधान तत्व तल्लो तहबाट चयन भएर आएका प्रतिनिधि भारती तथा सुविक्षक संस्थाबाट आउने प्रतिनिधि र सभापतिबाट मनोनित प्रतिनिधि गरी महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुने अनुमान छ। कांग्रेसले महाधिवेशन तामझाम नगरी खुला मंचमा उद्घाटन गर्ने तयारी गरेको छ। अहिले खुला मंचमा आवश्यक व्यवस्थापकीय तयारी भइरहेको छ। महाधिवेशन स्थलमा डिजिटल बोर्डहरू मात्रै राखिँदैछ। प्रचार प्रसारको लागि कुनै पनि पर्चा पम्पलेट नछाप्न पनि उम्मेद्वारहरूलाई आग्रह गरिएको छ। महाधिवेशन उद्घाटनको लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई बोलाइएको सहमहामन्त्री स्नेहले बताउनुभयो। उहाँ नआए सभापति गगन थापाले नै महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। देउवा अलग्गै वडा अधिवेशनमा लाग्नु भएकोले उहाँ आउने सम्भावना छैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। संगठन विस्तार र आगामी स्थानीय निर्वाचनको तयारीबारे निर्णय गर्न वनस्थली स्थित केन्द्रीय कार्यालयमा दिउँसो 3 बजे बैठक बोलाइएको हो। बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र मधेस प्रदेश संगठनको अडिटर रिपोर्टबारे छलफल हुनेछ। बैठकले केन्द्रीय नेता र सांसदहरूको नेतृत्वमा सञ्चालन गरिने हामी आउँदैछौ अभियानको रूपरेखा तय गर्दै विभिन्न संगठनात्मक निर्णय गर्ने कार्यसूची पनि रहेको राष्ट्रपाले जनाएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सड़क आज 5 घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परिवार टार, पिपल टार, आदम टार, बेलिन टार मास्टर सड़क खण्डमा मरमत सम्भार गर्नुपर्ने भएकोले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने भएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले वैकल्पिक सड़कका विभिन्न स्थानमा मरमत सम्भार गर्नुपर्ने भएकोले उक्त अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभएको छ। गत भदौ 10 गते भटेकोसीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोलाको पक्की पुल बगाएको थियो। पुल बगेपछि परिवार टार, पिपल टार, आदम टार, बेलिन टार मास्टर सड़क खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। जिल्ला प्रशासन कार्यालयले सड़क बन्द रहने अवधिमा यात्रु तथा सवारी साधनलाई धादिङ बेसी सुनौला बजार, भोरले, कोशी खोला, फोसरे टार, कल्लेरी टार सड़क खण्ड वा अन्य वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गरेको छ।
1: बेनी जोमसोम कोरोला सड़क खण्डका विभिन्न ठाउँमा पहिरो र कठनका कारण यातायात सेवा प्रभावित भएको छ। सड़क विभागका अनुसार राहुलघाट जलविद्युत आयोजना क्षेत्रमा उत्पन्न अवरोध तत्काल नहटे बेनी जोमसोम सड़क खुलाउने कार्य अनिश्चित बनेछ। विभागले आफ्नो संरचनातर्फ गिभियन पर्खाल लगाउने र टावर हटाउने कामदार खटाएकाले गएको 3 दिनदेखि सड़क विभागका मेसिनहरू अगाडि बढ़न पाएका छैनन्, जसका कारण तातो पानीसम्मको क्षेत्रमा मरमत तथा पहिरो पन्छाउने काम पूर्ण रूपमा ठप्प बनेको छ। बीचमा मेसिनहरू भए पनि इन्धन पुर्याउन नसकिएको सड़क विभागले जनाएको छ। आज दिउँसोसम्म राहुलघाटको अवरोध हटेर सड़क विभागका मेसिन अगाडि बढ़न पाए कम्तीमा 7 दिनभित्र बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान गरिएको छ। अन्यथा सड़क कहिले खुल्छ भन्ने अनिश्चित हुने विभागले बताएको छ।
0: बाढ़ी पहिरोले अवरूद्ध बनेका बागमती गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सड़क खण्ड अझै सञ्चालन हुन नसकेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार पहिरो र बाढ़ीका कारण पहाड़ी तथा हिमाली जिल्लाको यातायात सेवा प्रभावित बनिरहेको छ। रसुवाका सबै मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प छन्। यस्तै बेसीसर खाङसार, बेनी जोमसम र हुम्लाको सिमकोट हिल्सा सड़क खण्डमा पनि पहिरोका कारण यातायात ठप्प छ। काली गण्डकी करिडोरको घुमाउरी घाट र जन्ती पहिरोमा खसेको पहिरोका कारण सड़क एकतर्फी मात्र खुल्ला रहेकोले ठूला सवारी साधन आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।
1: सभामुख टोल प्रसाद अर्याल तान्जेनियामा आयोजना हुने अन्तर्व्यवस्था विकास संघको 153 महासभामा सभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ। भोलि नै शुरू हुने महासभामा उहाँले 7 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। विश्वका 183 देशका सभामुख तथा सांसदहरूको सहभागिता रहने यस महासभामा नेपालका तर्फबाट इमर्जेन्सी प्रस्ताव पेश गर्ने तयारी गरिएको छ। महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा उठाएका विषय कार्यक्रममा आधारित भई जलवायु परिवर्तनले नेपालमा पारेको असर र जलवायु न्यायका लागि विश्व समुदायसँग सहयोगको आह्वान गरिनेछ। यस्तै नेपालको संघीय संसदमा 40 वर्षभन्दा कम उमेर समूहका करिब 37% युवा सांसदको उपस्थिति रहेको तथ्यलाई विश्व मञ्चमा विशेष रूपमा प्रस्तुत गरिने जनाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व, ढुकढुक होइन ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कका काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मिथिला क्षेत्रका महिलाहरूले जितिया पर्व मनाउँदैछन्। 3 दिन मनाइने यस पर्वको मुख्य दिन आज सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख शान्ति तथा समृद्धिको कामना गर्दै विशेष गरी आमाहरूले कठोर व्रत बस्दैछन्। अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म विभिन्न धार्मिक विधि पूरा गरी यो पर्व मनाउने परम्परा छ। राजा शालिवाहनका पुत्र जिमोतवाहनले आफ्नो त्याग, धर्म र परोपकारका कारण विशेष धार्मिक महत्व प्राप्त गरेको विश्वासमा जिमोतवाहनको पूजा र व्रत गरेर सन्तानको कल्याण तथा दीर्घायु हुने जनविश्वासका आधारमा आमाहरूले यो व्रत बस्दै आएका छन्। जितिया पर्वमा आमाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, उन्नति, सुख शान्ति र पारिवारिक कल्याणको कामना गर्दै जितिया व्रत बस्ने गर्छन्। कतिपय समुदायमा मुख्य दिन पानी समेत नखाई निर्जल उपवास बस्ने परम्परा छ। त्यसैले जितियालाई मिथिला तथा तराई मधेसका कठोर व्रत मध्ये एक मानिन्छ। यो व्रतमा भगवान जिमोतवाहनसँगै चील र स्यालको समेत स्मरण तथा पूजा गर्ने परम्परा रहेको छ। यसले धार्मिक आस्थासँगै प्रकृति, पशु पंक्षी र जीव प्रतिको सम्मानको भावना समेत बोकेको पाइन्छ। जितियाको पहिलो दिन व्रतालु महिलाहरू स्नान गरी शुद्ध भएर पूजा तथा व्रतको संकल्प गर्छन्। घिरौलाको पातमा दही, चिउरा, पिना, तेल लगायतका सामग्री चढ़ाउने परम्परा छ। त्यसपछि व्रतको मुख्य दिन निराहार तथा निर्जला व्रत बस्दै भगवान जिमोतवाहनको कथा श्रवण गर्ने गरिन्छ। अन्तिम दिन धार्मिक विधि अनुसार पूजा सम्पन्न गरी प्रसाद ग्रहण गरेपछि व्रतको पारण गरिन्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। G7 राष्ट्रहरूले विश्व बजारमा इन्धन आपूर्तिको दबाव कम गर्न आगामी 4 महिनामा 10 करोड़ ब्यारलसम्म कच्चा तेल र डिजेलको रणनीतिक भण्डार बजारमा ल्याउने सहमति गरेका छन्। अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटली र फ्रान्स सहभागी G7 बैठकपछि जारी संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी अर्थात आईईए को समन्वयमा तेल भण्डार क्रमिक रूपमा बजारमा ल्याउने उल्लेख गरिएको छ। पहिलो 20 दिनमै ठूलो परिमाणमा डिजेल बजारमा पठाइने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अमेरिकाबाट डिजेल निर्यात रोक्ने चेतावनी दिनुभएको थियो। त्यसैले अमेरिकी उपभोक्तामाथिको मूल्य दबाव घटाउन सक्ने भए पनि अन्य मुलुकमा आपूर्ति संकट थपिन सक्ने चिन्ता थियो। बैठकपछि ट्रम्पले डिजेल निर्यात प्रतिबन्धको विषय व्यवहारमा अगाडि नबढ़ेको बताउनु भएको छ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले समन्यात्मक कदमले पेट्रोलियम पदार्थ विशेष गरी डिजेलको मूल्य घटाउन सहयोग गर्ने बताउनु भएको छ। बेलायतका विदेश मन्त्री एड मेलिभ्यान्टले यसबाट ऊर्जा आपूर्ति स्थिर बनाउन र घर परिवार तथा व्यवसायलाई मूल्य वृद्धिको झट्काबाट जोगाउन सहयोग पुग्ने बताउनु भएको छ। G7ले रिफाइनरी मर्मत सम्भारको समय समेत मर्मत समारको समय समेत समन्वय गर्ने भएको छ ताकि एकैपटक धेरै रिफाइनरी बन्द नहुन मध्य पूर्वको द्वन्द रूसको डिजेल निर्यात प्रतिबन्ध तथा आपूर्ति अवरोधका कारण विश्व बजारमा डिजेलको अभाव बढ़ेको छ।
1: अब खेल समाचार। युईएफए नेशन्स लीगमा बेल्जियमले टर्कीलाई 3-0 पराजित गर्दा फ्रान्स र इटालीले 1-1 गोलको बराबरी खेलेका छन्। बेल्जियमको जितमा केभिन डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले खेलको 10 मिनटमा डोडी लुके बाकियोको पासमा पहिलो गोल गरेका थिए। दोस्रो हाफमा युरी टिलेमान्सको पासमा टाढाबाट उत्कृष्ट प्रदर्शन गर्दै डे ब्रुएनले व्यक्तिगत दोस्रो गोल थपे। 76 मिनटमा वैकल्पिक खेलाड़ी रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले सहज जित सुनिश्चित गर्यो। नयाँ प्रशिक्षक मार्क भान बोमेलको नेतृत्वमा घरेलु मैदानमा बेल्जियमको यो पहिलो जित हो। उता स्टेड डे फ्रान्समा फ्रान्सले इटालीसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। माइकल ओलिसले दोस्रो हाफको शुरूआतमा फ्रान्सलाई अग्रता दिलाएका थिए तर 68 मिनटमा अलेसान्द्रो बास्तोनीले गोल गर्दै इटालीलाई खेलमा फर्काए। अन्तिम 5 मिनटमा डायोटो उपा मेकानोले दोस्रो पहेलो कार्ड पाएपछि फ्रान्स 10 खेलाड़ीमा सीमित भयो। त्यसपछि इटालीले बराबरी जोगाउँदै महत्वपूर्ण 1 अंक हासिल गरेको हो।
0: र अब मौसम। हाल देशभर मनसूनी र पश्चिमी वायुको आंशिक प्रभाव छ जसका कारण कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा बादल लाग्नेछ भने राति कोशी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी लमजुङको फलेनीमा 80.4 मिलिमिटर वर्षा मापन गरिएको छ। बिहानी पख तराईका भूभागमा होसु लागेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नवलपरासीमा बस दुर्घटना हुँदा 6 मृत्यु 10 घाइते। 5 मृतकको पहिचान खुल्न बाँकी। घाइतेको मध्यविन्दु अस्पतालमा उपचार हुँदै।
0: भोलिबाट शुरू हुने कांग्रेसको 15 महाधिवेशनका लागि प्रतिनिधि काठमाडौँ आउने क्रममा स्थानीय तह चुनाव केन्द्रित एजेण्डा सहित सत्तारूढ़ दल रासपाको केन्द्रीय समिति बस्दै।
1: पृथ्वी राजमार्ग स्थित फुर्के खोलाको वैकल्पिक मार्ग 5 घण्टा बन्द हुने। बाढ़ी प्रभावित गण्डकी र कर्णालीका मुख्य राजमार्ग अझै खुल्न सकेनन्।
0: G7 राष्ट्रद्वारा 4 महिनामा 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने सहमति। डिजेल निर्यातमा प्रतिबन्ध नलगाउने प्रतिबद्धता।
1: र नेशन्स लीगमा बेल्जियमको फराकिलो जित। फ्रान्स र इटली बीच 1-1 बराबरी।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। समीक्षा र सन्चु विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
9: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म। स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
8: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
10: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
9: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे। संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाइ
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
6: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्लागण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855088461 र सिजन गुरुङ 9705440900
4: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदैछ त बन्केवा चोक पारिपट्टि छ नि
7: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
4: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
7: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566
8: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहु
7: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 9191506630 र 9746780681
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
12: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
13: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
14: Thank you. हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: योजना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
1: यही असोज 17 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
1: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
5: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 9856443
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
7: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0865414008
8: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
9: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
10: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
11: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142
13: सूचना श्री बहेरी ठुलु डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बयरे ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
14: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज
13: नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित

0: कृष्ण भण्डारी,
1: वरिष्ठ हड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
1: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560153।
2: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
4: गण्डकी मेडिकल हल।
1: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
1: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 9840826926।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560223420, 98041554674 र 98460223420।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौड़ा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।

0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी,
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0161-552-493, 552-494, 582-778।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा,
6: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9846056996।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
12: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 869।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिक्तेल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850 28 543 र 9840 00 787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9850 60 78 302 र 9840 60 78 302।
8: जाम न, ढिला भइसक्यो।
4: एकैछिन पख न, के को भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुन्डुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
8: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा
8: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 9840 60 86 265 र 9901412888।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560 62 891।
13: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी-शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फ्यान्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9601479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
16: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
16: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
16: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
16: नसा तथा वात सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
16: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9058280008 र 9460692646।
18: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855324475 र 9801132475।
21: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
22: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
22: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
23: स्टुडियो 10 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्स को साथ में
23: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एंड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
24: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व संध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस कहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2 तथा 8 क्लस्टरबाट 8 सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सह महामन्त्री थपेको छ। मनोनयन हुने सह महामन्त्रीमा 1 महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सह महामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाका लागि पनि सह महामन्त्रीमा सीट छुट्याउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 जना चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस, आर्य, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट 1 र 1 सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। कांग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 77 सय प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्य केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्य पुर्याइएको हो। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो 3 बजे काठमाडौँको वनस्थली स्थित घण्टीघरमा बैठक बस्न लागेको हो। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै पार्टीका विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गर्ने कार्यसूची पनि बैठकमा राखिएको छ। बैठकमा केन्द्रीय समिति तथा सभापति प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको हामी आउँदैछौ अभियानका सम्बन्धमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिनुभएको हो। यसै गरी मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गर्ने कार्यसूची समेत रहेको छ। बैठकमा यी विषय बाहेक विविध विषयमा पनि छलफल हुने राष्ट्रपतिले जनाएको छ। अर्थमन्त्री राक्षसरी वागले अमेरिका प्रस्थान गर्नुभएको छ। अर्थमन्त्री वागले विश्व बैंक समूहका अध्यक्ष अजय बंगाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो शुक्रबार साँझ अमेरिकाको वाशिङटन डीसी प्रस्थान गर्नुभएको हो। अर्थ मन्त्रालयका अनुसार मन्त्री वागले असोज 19 र 20 गते विश्व बैंक अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन डीएससी का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै द्विपक्षीय सहायता अभिवृद्धि पुनर्निर्माण वित्तीय कार्यवाही कार्यदल एफएटीएफ को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा वृहत आर्थिक सुधारका विषयमा छलफल हुनेछ। नवलपरासी बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका दुई एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका छ जना मध्ये 5 जनाको परिचय खुलेको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006-1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा पल्टिएको हो। बसमा चालक सहित 18 जना सवार रहेकोमा 6 जनाको मृत्यु भएको र 10 जना घाइते भएका छन् भने 2 जना सकुशल रहेका छन्। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री बाँके, कोहलपुर 3 का 32 वर्षीय दिपेन्द्र केसी बाजुरा, स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राजगिरी र बाँके कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मीको मृत्यु भएको छ। यस्तै बाँके नेपालगंज 7 का 22 वर्षीय क्रिस कनौजिया र नामथर वतन नखुलेको 42 वर्षका पुरूषको पनि घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरूको नवलपरासी र चितवनका अस्पतालहरूमा उपचार भइरहेको छ। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टर सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुने धादिङ प्रशासनले जनाएको छ। बन्दको अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कलेजीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेतरावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। सो सड़क खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै शुक्रबार हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याफ्रोवेसी र सागरी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र सर्वसाधारणको आवाजावत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनु भएको हो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवाजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा अन्नपूर्ण गाउँपालिका मुस्ताङका वासिन्दा तीर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी जुमसुम सड़कको पदयात्रालाई सहज बनाउन स्वयं सेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्। बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरूको टोलीले हिजो राहु पारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्याङ राख्ने रसी झुण्डाउने काम गरेका हुन्। 15 जनाको समूहले दिनभर श्रमदान गरेर पैदल यात्रा गर्न असहज बनेका रूखहरू काटेर हटाउने काम पनि गरेका संयोजक पौडेलले बताउनु भएको छ। गत हप्ताको झरीपछिको बाढ़ी पहिरोको कारण अवरूद्ध बनेको बेनी जोमसम सड़कको म्याग्दी खण्डको कतिपय ठाउँहरूमा पैदल यात्रा गर्न पनि कठिन अवस्था छ। एक हप्ता अघिसम्म दैनिक हजारौं गाड़ी कुर्ने बेनीजोङ संघ सड़कको बेनीदेखि काभ्रे भीर खण्डको 33 किलोमिटर सड़क पहिरो काली गण्डकीको कटान र बाढ़ीले छिया छिया बनाएको छ। पक्की सड़क भत्किएको मात्र छैन, केही ठाउँमा नाम निशाना नभेटिने गरी बगेको र भत्किएको छ। सड़कमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज बनेको छ। बेनीजोङ कोराला सड़क योजनाले पछिल्लो पटक अवरूद्ध भएका 46 मध्ये 41 ठाउँमा मरमत सकिएको जनाएको छ। बाढ़ी पहिरो र कालीगण्डकी नदीको कटानले कालीगण्डकी करिडोरको बेनी जुमसुम कोराला सड़क खण्ड अवरूद्ध भएपछि पोखरा जुमसुम हवाई उडानमा यात्रुको चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै निजी वायु सेवा कम्पनीहरूले पोखराबाट हुने उडान दोब्बर भन्दा बढ़ी गरेका छन्। असोज 8 गतेदेखि 11 गतेसम्म परेको भीषण वर्षाका कारण 76 किलोमिटर लामो बेनी जुमसुम सड़क अवरूद्ध भएपछि पोखराबाट मुस्ताङ जाने र फर्किने एकमात्र विकल्प हवाई मार्ग बनेकाले यात्रुको चाप बढ़ेको जुमसुम विमानस्थलका प्रमुख विश्वराज शर्माले बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 26 साधारण सभाले आर्थिक वर्ष 2083-84 लागि 1,76,80,00,000 रूपियाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। विश्वविद्यालयको आगामी वर्ष शैक्षिक गुणस्तर अनुसन्धान तथा नवप्रवर्धन डिजिटल रूपान्तरण पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको हो। पोखरा 30 ढुङ्गेपाटन स्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल अध्यक्षतामा बसेको सभाले उपकुलपति प्राध्यापक डाक्टर देवेन्द्र अधिकारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र रजिस्ट्रार प्राध्यापक डाक्टर निर्मला जमर कटेलद्वारा प्रस्तुत बजेट स्वीकृत गरेको हो। सभाले विश्वविद्यालयको विधेयक नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी मानविकी सामाजिक शास्त्र तथा कानून संकाय स्थापना गर्ने निर्णय गरेको छ। भारतको उत्तराखण्डमा रहेको धौली गंगा जल विद्युत आयोजनाको बाँधका ढोका आज रातिदेखि 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सेल्टर सफाईका लागि आज राति 1 बजेदेखि पर्सि सोमबार राति 1 बजेसम्मका लागि बाँध ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको हो। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैन। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिना भन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिना भन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू हुने खबरमा उल्लेख छ। अन्तिममा खेल समाचार। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको 16 पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निश्चिन्मा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान 11:15 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई 124 रनले हराउँदै सेमी फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको 16 पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका अहिलेलाई खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकाको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। अवस्थाइने खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारको साथमा हाम्रो भेट हुने छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण युनिट सहित म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
4: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
6: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
7: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
25: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोजे त्यतिको पाइदो रहेछ क्या।
4: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ छ, फोन 9856569096 र 9701956996।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9546241 5474 र 9846241420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
13: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
14: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
4: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9114533005।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
12: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
13: इट्स टाइम फॉर कॉलिंग टाइम
12: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चार्यममा। म कार्यक्रम प्रस्तुता अनुमल्ल सुधाजे आज पनि यहाँहरूमा उपस्थित भइसकेको छु भने प्रोग्राम रहेको छ कलिङ चार्यम र यहाँहरूमा आज मिठा मिठा आधुनिक गीत संगीतको साथमा हामी फरक बार फरक श्रृङ्खलाको साथमा हुने गर्दछौ र आज शनिबारको एपिसोडमा रहेर चाहिँ गाउँ खाने कथा खेल्नेछौ अनि गाउँ खाने कथा खेल्नको लागि हाम्रो साथीहरू चाहिँ कतिको रेडी हुनुहुन्छ है, तयारी गरेर सहभागिता पनि जनाउँदै गर्नुहोला। सुधा आज पनि मैले 10 गाउँ खाने कथा लिएर आइसकेको छु, जानेदेखि यहाँले चाहिँ नाउँ दिने हो, नभए तपाईँको प्यारो गाउँ चाहिँ हाम्रो हुन्छ है। 0965402000 टेलिफोन लाइन मार्फत हामीसँग कुराकानीको साथमा जोडिन सक्नुहुन्छ भने रेडियो झोर बाराही 103.8 मेगाहर्ज सन्दर्भका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप सुनिल गिरीको आवाजमा सजिएको देउराली भन्स्याङ बोलको मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु, सिकार्नुहोला है त।

हजुर देउराली भन्ज्याङको कली छाँदा समुद्र गीत रहेको थियो गीतबाट सुनिल गिरीको आवाजबाट कार्यक्रमको सुरुवात चाहिँ गरिसकेको छु र अब पालो तपाईँको हो 0965742000 बाटो भएर चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेर माभूषण संसारी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा लिन सक्नुहुनेछ र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सबै प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै कोही साथी हुनुहुन्छ है लाइनमा सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर नमस्कार हाम्रो अर्जुनजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि खाना खानु भयो त खाना चाहिँ बाँकी नै छ है मिठो गरेर खाना खानु होला अनि काखमा ए पाक्दैछ ल मिठोसँग पकाउँदै गर्नु होला है त अनि काठमाडौँतिरको बिहानीको खबर के छ सुनाइदिनुहोस् न त ए भनेपछि दिन चाहिँ घमाइलो होला होला जस्तो छ हो ल ठिकै छ यो समयमा चाहिँ अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ है आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ एकदेखि दससम्मको गाउँ खाने कथा मध्ये चाहिँ हाम्रो अर्जुनजीको लागि चाहिँ कति नम्बरको राखिदिनु होला लक्की नम्बर चुज गर्नुहोस् लक्की नम्बर 10 नम्बर एकदमै रमाइलो छ यहाँको लागि चाहिँ राख्दैछु एकदमै ध्यान दिएर सुन्नुहोला यहाँ छ त्यही छैन खोजे पाइँदैन पाए चाहिँदैन के होला फेरि पनि सुन्नुहोस् है यहाँ छ त्यहाँ छैन सुन्दै हुनुहुन्छ है आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ एकदेखि दससम्मको गाउँ खाने कथा मध्ये चाहिँ हाम्रो अर्जुनजीको लागि चाहिँ कति नम्बरको राखिदिनु होला लक्की नम्बर चुज गर्नुहोस्

0: हामीले सुन्नु होला, यहाँ छ त्यही छैन अरे, खोजी चाहिँ पाइँदैन, पाए पनि हामीलाई चाहिँदैन अरे, के होला त्यस्तो चिज? ल समय सुरु गरे है त, हजुर, हामीलाई पाए पनि चाहिँदैन, खोजेको बेला भनेर खोजे पनि पाइने कुरा चाहिँ होइन यो, तर यहाँ देखिन्छ अनि केही चिजमा चाहिँ त्यही देखिँदैन अरे के? भूकम्प भन्नुहुन्छ ल है, अरू फेरबदल गर्ने भए पनि गर्नुहोस् है, समय चाहिँ टन्नै छ, यस्तैमा लग गरौँ है, ल समय पनि सकियो है, तपाईँको जवाफ चाहिँ के भयो त म चेक गर्छु है त,
1: तपाईँको जवाफ मिलेन,
0: ल तपाईँको जवाफ मिलेन भन्छ नि त, किन होला नमिलेर होला, अब खोजे पाइँदैन र पाए पनि चाहिँदैन भन्दा धेरै अब गाउँ खानेको कथाको जवाफ स्वरूप चाहिँ अब भूकम्प पनि आउँछ है, ल किन मिलेन होला त म जानकारी पनि गराउँछु, यहाँले चाहिँ पहिला त घमाइलो होला जस्तो काठमाडौँ चाहिँ हामीलाई दिनु पर्यो कि, ए ल ठिकै छ, हाम्रोतिर चाहिँ अब दसैँको माहौल पनि अलिअलि नजिकै रहेछ होइन, अब हाम्रै ठाउँमा पनि रमाइलो छ, मेला पनि छ है, हेर्न आउनुहोस् है, अनि त्यो ठाउँ चाहिँ
2: हजुर
0: ल ठिकै छ, तपाईँको गाउँ ठाउँ चाहिँ दसैँभरिलाई चाहिँ हामीलाई दिनुहोस्, दसैँभरि तपाईँ चाहिँ हाम्रोतिर बस्ने है त, ल ठिकै छ, अति नपति नजाने गति चाहिँ क्या होला, क्या होला क्या होला, त घमाइलो हुन लागेको ठाउँ चाहिँ अब छेकिने कुरा हुन्छ नि, अब जाडो लागेपछि कुहिरो अरे कि यहाँ छ, अनि त्यही चाहिँ हुँदैन नि, अब भर्खरै देख्ने जस्तो लाग्छ, त बिस्तारै बिस्तारै उठ्दै माथि माथि पनि जान्छ, अनि यहाँ छ त्यही छैन अरे, खोजे पाइँदैन अरे, पाए पनि चाहिँदैन, देखे जस्तो लाग्छ, हामी जति छुन जान्छौँ त्यति हराउँदै जान्छ नि, यसको सही जवाफ चाहिँ कुहिरो है, कुहिरो आकाशमा लाग्ने कुहिरो, बादल भन्दा पनि कुहिरो हो कि यसको सही जवाफ, ल अहिले भने छुट्टी छौँ, रेडियो प्रोग्राम सुन्दै गर्नु होला है अर्जुनजी, ओके ल ल भन्दै हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, काठमाडौँदेखि अक्सर हामीसँग जोडिराख्नु भएको हुन्छ, यो रमाइलो कुराकानीको साथमा पनि छुटिसक्नु भएको छ र सुरुवातीमै गाउँ दिएर जानु भएको छ है, फेरि साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते हजुर,
3: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ, हाम्रो धर्मेन्द्रजी हुनुहुन्छ हो,
3: हजुर
0: धन्यवाद, अनि धर्मेन्द्रजीको नयाँ नौलो हालखबर के छ त, यतिका दिन समयको हालखबर सुनाइदिनुहोस् न त, काट्ने समय पनि सुरु भइसक्यो तपाईँकोतिर रूपन्देहीतिर,
3: हजुर हजुर,
0: कति छिटो भएन र भन्यो,
3: छिटो त
0: भनेपछि तपाईँकोतिर चाहिँ अघिल्लै काट्ने खालको धान पनि हुन्छ, पछिल्लै काट्ने धान पनि हुन्छ हो,
3: दुई थरी धानतिरको अनि खालको, मतलब त्यो पानी लाग्ने ठाउँतिरको अनि त्यो डाँडामा हुन्छ नि धान,
0: हजुर हजुर,
3: दुई थरी धान
0: लगाउँछ, ए ल ठिकै छ, अब ठ्याक्कै जानकारी गराए सँगसँगै आज अघिल्लो छेल चाहिँ काटिसकेको धान, काट्दै गरेको धानबारी हामीलाई दिने हो कि होइन आज, ए प्रयास गर्नुहुन्छ हामीलाई दिनको लागि, ल ठिकै छ, त्यसो भए ढिला नगरिकन हामी अगाडि बढिहाल्छौँ, अघि अर्जुनजीले ए ल ठिकै छ, तपाईँ दोस्रो सहभागी साथी हुनुहुन्छ आज, अघि हाम्रो अर्जुनजीले चाहिँ हामीलाई 10 नम्बरको गाउँ खाने कथाको साथमा गाउँ छोडेर जानु भएको छ है, एकदेखि 9 सम्म चाहिँ कतिको राखिदिने होला,
3: मेरो त त्यही हो लक्की नम्बर 3 को,
0: लक्की नम्बर 3 को गाउँ खाने कथा ध्यान दिएर सुन्नु होला है, म तपाईँको लागि राखिहाल्छु, चाँदीको जगमा सुनको कौडा, हातले बटारे भुइँमा दौडाला के होला, मकै भन्नुहुन्छ, समय चाहिँ छ है, मकै नै भन्नुहुन्छ, ल ठिकै छ, साथीहरूलाई एकचोटि गाउँ खाने कथा सुनाउँदै हामी तपाईँको जवाफ चेक गर्छौँ है त, पछि ल मैले सुन्नै थियो भन्नु पाइँदैन है, चाँदीको जगमा सुनको कौडा, हातले बटारे भुइँमा दौडाला भनेर मकै भन्नु

0: भएको छ। हामी धर्मेन्द्रजीको जवाफ चाहिँ के भयो चेक गर्दैछौ।
1: कंग्रेचुलेसन्स,
0: धेरै धेरै बधाई छ हाम्रो धर्मेन्द्रजीलाई। अनि रेडियो प्रोग्राम सुनेको छैन भन्नुभएको छ, झन् ट्याक्कै मिलाइदिनु भयो है। अन्तिमसम्म पनि सकेसम्म सुन्ने प्रयास चाहिँ गर्नु होला। अहिले भन्यो अघि हाम्रो अर्जुनजीले काठमाडौँ दिएर जानुभएको छ कि, काठमाडौँ लिनुहुन्छ कि हाम्रो ठाउँ लिनुहुन्छ?
2: अब जुन तपाईँले चलाएको त्यही हुँदैन, म त लिइहाल्छु।
0: ए ल ठिकै छ, हामी अब काठमाडौँतिर पनि घुमघामको लागि अब सरसामान किन्नको लागि जान्छौँ दसैँलाई। त्यो दिन जेलसम्म चाहिँ हाम्रो दुलेगौडा हेरिदिनुहोस् है। ल अहिले भने चिटिनुपर्छ धर्मेन्द्रजी। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्छ धर्मेन्द्रजी रूपन्देखि, तर लाइन चाहिँ छैन, अनलाइनबाट चाहिँ सुन्न पाएको छैन भन्दै हुनुहुन्थ्यो है। सुनेर बस्नुहुने श्रोता साथीले भने पके पनि अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो जित बहादुरजीलाई। अनि के छ नयाँ नौलो पछिल्लो समय जित बहादुरजीको खबर सुनाइदिनुहोस् न त। सन्चै आरामै हुनुहुन्छ? ठिकै छ है। अनि लामेश्वरातिरको चाहिँ के कस्तो छ होला? रमाइलो छ, त्यही त रमाइलो छ है। अनि काम कार्यमा कतिको व्यस्त हुनुहुन्छ पछिल्लो समय? कामको कुरो चाहिँ जति गरे पनि सकिँदैन अरे कि, गरे चाहिँ सकिँदैन अरे, अब नगर्ने हो भने त फेरि नगरे पनि हुन्छ अरे है। तर हामी अल्छी चाहिँ हुनु भएन, हाम्रो जित बहादुरजी एकदमै फुर्तिलो पनि हुनुहुन्छ, काम पनि गर्नुहुन्छ है। अनि साथीहरूले चाहिँ अब सिक्नुपर्ने कुराहरू चाहिँ धेरै हुन्छ कि हाम्रो जित बहादुरजीबाट। अनि आज साथीहरूलाई चाहिँ के भन्नु मन परेको छ त नि, अब धेरै दिनपछि नै कुराकानी भएको हो जस्तो पनि लाग्यो है। ठिकै छ है, ल ठिकै छ। ठिक ठाकैको समय सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
3: हजुर सुनिरहेको, हामी त अब व्यस्तको व्यस्तै भनौँ।
0: त्यही त व्यस्तको व्यस्तै, हामी साथीहरूसँग कुराकानी गर्दै थियौँ है। अहिले पनि अरू साथीहरूलाई चाहिँ व्यस्तको व्यस्तै भन्नुभएको छ होला। ठिकै छ, तीन नम्बर र दस नम्बरको गइसक्यो, बाँकी एक दुई चार पाँच छ सात आठ नौ कतिको राख्ने होला?
3: मेरो नम्बर लक्की चाहिँ दस गइसक्यो।
0: त्यही त त्यही त ल तपाईँले अब सही भन्ने गरेर एउटा लक्की नम्बर चुज गरिदिनुहोस् न त। त्यही त ल एउटा नम्बर चुज गरिदिनुहोस्। नौको राखौँ त ल। नौ नम्बरको गाउँ खाने कथा हाम्रो जित बहादुरजीको लागि रहेको छ यस्तो। एउटी आमाका 32 छोरा आमालाई कुर्छन् सधैँ मोरा के होला? फेरि पनि एकचोटि सुन्नुहोस् है। दाँत जिब्रो भन्नुहुन्छ, मुख भन्नुहुन्छ, यही होला त पक्कै 100% नै होला त। चेक गरौँ त ल, चेक गरौँ है त के भयो त। धेरै धेरै बधाई छ, लक्की नम्बर नलिँदा पनि त ट्याक्कै मिलाइदिनु हुँदो रहेछ त है हाम्रो जित बहादुरजीले। ल ठिकै छ, अहिलेको लागि भने हामी एउटा लाखको माया लाइन नभन भन्ने गीत पनि हामी सुन्दैछौ। साथीभाइ सँगसँगै अब आज सन्देश चाहिँ राख्न पाइँदैन, छुट्नुपर्छ है, सुन्दै गर्नु होला है त। नमस्कार जी, उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, जोडिनु भएको थियो हामीसँग। तर अहिलेको लागि भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। साथीहरू सुन्दै हुनुहुन्छ भन्ने एउटा मिठो गीतको साथमा रेडियो प्रोग्रामको चाहिँ पहिलो व्यावसायिक विश्राम, अनि 11 बजेको टाइम चाहिँ लगतै हामी पुनः उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला, राजु लामाको आवाजमा सजिलो यसो मधुर गीत अहिलेको लागि स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नुपर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाउ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460778528 र 98028-16142।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
13: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू,
16: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिलफार उपचार गर्ने विधि,
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
15: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
16: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
15: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
17: Station 1. Studio Time Check.
18: Aile, Vienna ko 11 bajyo.
19: टाइम चेक को साथ में बनकेवा काली का सुनचांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा म सधैँ छु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म र अझै 1 घण्टाको समय चाहिँ हामीसँग छँदैछ। यो समय अधिवार पनि आज शनिबारकै एपिसोडमा रहेर गाउँ खाने कथा खेले सँगसँगै साथमा मिठा मिठा आधुनिक गीत सङ्गीतको साथमा चाहिँ यहाँलाई भरपूर मनोरञ्जन गराउने कोसिसमा त छँदैछु। र अहिले भने कोही साथी चाहिँ हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर।
1: नमस्कार,
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला? खोटाङतिर बाट हो कि जस्तो पनि लाग्ने, हाम्रो सबिनजी हो कि जस्तो पनि लाग्ने है। त्यही त, साह्रै नै कन्फ्युज भयो नि। हाम्रो सबिनजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है। अनि के छ सबिनजी सँगसँगै खोटाङतिरको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त। पुरानै छ हजुर हजुर
1: हजुर कसै आउँदैछ भन्ने छ
0: ए ल ठिकै छ भनेपछि। अनि हाम्रो सबिनजीकोतिर खोटाङतिर चाहिँ अब दसैँ लाग्ने समयमा अथवा लागिसकेपछि लाग्दै गर्दा चाहिँ कतिको रौनक छाउँछ, दसैँको माहौल चाहिँ के कस्तो हुन्छ? ठिकै हुन्छ है। सबैभन्दा एकदमै मजाले खोटाङतिर चाहिँ कुन चाडपर्व एकदमै मजाले मनाउने कुनै छ कि छैन? हजुर भनेपछि आफ्नो आफ्नो हिसाबले मनाउने चाडपर्व चाहिँ छुट्टै छुट्टै नै हुन्छ भनेपछि अब यही नै एकदम मजाले मनाइन्छ भन्ने कुनै चाडपर्व चाहिँ छैन तपाईँकोतिर? ठिकै छ, जे जस्तो भए पनि आउँदै गरेको दसैँ चाहिँ एकदमै मजाले मनाउनु होला। ठिक ठिकै भन्दा पनि सबै कुरा एकदमै मजाले मनाउनु होला, दिन शुभ सफल मनाउनु होला भन्दै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? आज सुन्दै हुनुहुन्छ है। अहिलेसम्म दुईजना साथीले त्यस्तो मजाले छिट्टो जवाफ दिनु भएको छ अनि एउटा चाहिँ हामीले ठाउँ पनि लिएर बसेको छौँ है। अब पालो चाहिँ हाम्रो सबिनजीको हो, कति नम्बरको राखिदिने होला? लक्की नम्बर चुज गर्नुहोस् न त। लक्की नम्बर कति भन्नुभयो अरे? लक्की नम्बर 3 अघि भर्खरै गइसक्यो नि त आज। ल 6 नम्बरको भन्नुहुन्छ। ल लक्की नम्बर 6 नम्बरको गाउँ खाने कथा चाहिँ हाम्रो सबिनजीको लागि रहेको छ यस्तो। रुखमा बस्छ चरो होइन जट्टा छ जोगी होइन के होला? फेरि पनि एकचोटि सुन्नुहोस् है। रुखमा बस्छ अरे है नरिवल भन्नुहुन्छ। ल नरिवलमै लक गरौ कि समय चाहिँ एकदम मजाले पनि छ है। गरिहालौ त के छ र है, अब केही नभए पनि हामीसँग खोटाङ छँदैछ है। लिने कि दिने अब के होला म चाहिँ गरिहाल्छु है त त्यसो भए। धेरै धेरै बधाई छ। किन हो आज साथीहरूले यस्तो छिटो छिटो जवाफ दिनु भएको छ है? त्यही त ला मिलेछ नि त, हो कि जस्तो गर्ने हाम्रो सबिनजीले त त्यहाँकै मिलाए मिलाए जस्तो पनि गर्नुभएछ त, किन होला? त्यही त, यो पालि चाहिँ खोटाङ तपाईँसँग राख्नुहोस्। हाम्रोतिर चाहिँ अब दसैँ तिहार चाडपर्वहरू चाहिँ मजाले मनाइन्छ है। अनि तपाईँकोतिर अलि ठिकठाकै हुन्छ भने मजाले मनाउनु मन छ भने चाहिँ हाम्रो दुलैगौडातिर सनौतिर आउनुहोस् है। ल अहिले भने छुट्टिनु पर्ने हुन्छ, रेडियो प्रोग्राम चाहिँ सुन्दै गर्नु होला है त। नमस्ते, शुभ दिन। सबिन तामाङजी हामीलाई शनिबारको एपिसोडमा चाहिँ उहाँले सम्झिराख्नु भएको हुन्छ र सही जवाफ मिलाएर पनि गइसक्नु भएको छ। अहिलेसम्म हामीले 4 जना साथीलाई चाहिँ सहभागी गराइसक्यौँ भने अझै 6 जना साथीलाई चाहिँ सहभागी गराउन बाँकी नै छ। र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो राजुजीलाई। अनि सन्चै आरामा हुनुहुन्छ राजुजी? के छ तपाईँतिरको नयाँ नौला हालखबर पनि सुनाइदिनुहोस् न त। विराटनगरतिरको घाम लागिरहेको छ अनि आज गाउँ खाने कथा खेल्न हाम्रो राजुजी कतिको रेडी हुनुहुन्छ? रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? छैन है. आज हाम्रो राजुजी ट्याक्कै पाँचौ नम्बरको सहभागी साथी हुनुहुन्छ. अहिलेसम्म चारजना साथीले चाहिँ अब गाउँ खाने कथा खेले सँगसँगै सही जवाफहरू पनि दिइराख्नु भएको छ भने अब पालो तपाईँको एक दुई चार पाँच सात र आठ मध्ये चाहिँ कतिको राख्ने होला? आठ नम्बर भन्नुहुन्छ. आठ नम्बर हाम्रो राजीजीको लागि चाहिँ एकदमै छोटो मिठो परेको छ. ध्यान दिएर सुन्नु होला. आमा माथि छोरी नाचे के होला? फेरि पनि सुन्नुहोस् है. आमा माथि छोरी नाचे के होला? जाने दिन सक्नु. हजुर हजुर ल एउटा ट्याक्कै भनिदिनुहोस् न त, मैले अब चेक गरिदिइहाल्छु. ल मसला पिस्ने सिलौटो लौरो नै भन्नुहुन्छ, लौरो नै भन्नुहुन्छ. ठिकै छ, तपाईँको जवाफ पनि के भयो त म चेक गरिहालौँ है त. कंग्रेचुलेसन हाम्रो राजुजीले पनि सही जवाफ मिलाउन सफल हुनुभएको छ. आज सबै साथीले सही जवाफ नै दिइराख्नु भएको छ. मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुन्नु होला, अहिले भने छुट्टिनु पर्छ है. उहाँ हुनुहुन्थ्यो राजुजी, विराटनगर देखि हामीलाई सम्झनु भएको थियो. किन हो यति छिटो है साथीहरूलाई? आज चाहिँ साह्रै नै सजिलो परे जस्तो पनि छ है. ठिकै छ, लक्की नम्बर हो नि त जे भयो भने है. वान टू थ्री फोर भन्ने गर्दा चाहिँ हामीले दससम्म चाहिँ गाउँ खाने कथा लिएर आएको हुन्छौँ. कोही साथी भर्खरै जोडिनु भएको छ. यसरी नै गाउँ खाने कथामा चाहिँ सहभागिता जनाउन मन छ भने एकदेखि दससम्म चाहिँ हामीले लिएर आएका छौँ. यहाँले आफूलाई मन परेको लक्की नम्बर चुज गर्दै गाउँ खाने कथामा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ. अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त नि, त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिँदै गर्नु होला. अहिले भने फेरि पनि साथी हुनुहुन्छ है. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
2: नमस्कार.
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई.
2: हजुर धन्यवाद छ, एकदम खुसी लाग्यो. तपाईँहरूलाई आराम कुशलै हुनुहुन्छ?
0: एकदमै हामी आराम कुशलै छौँ. हाम्रो ऋषिरामजी सँगसँगै प्युठानतिरको नयाँ नौला हालखबर के छ? सन्चै आरामै हुनुहुन्छ के छ, सुनाइदिनुहोस् न त.
2: हजुर म यतातिर एकदमै ठिकै छु अहिलेसम्म भने. अरू जनजीवन पनि सामान्य चलिरहेछ, धान पाकिरहेछ, धान कटिङ गर्ने हो. दसैँ पनि बिस्तारै अगाडि लाग्दैछ. दसैँ चाड पनि त्यस्तो छ, रमाइलो घमाइलो
0: रमाइलो घमाइलो छ है. अब दसैँ लागिरहँदा फेरि भन्छ नि, कोदो फुल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा भने जस्तो नै अहिले चाहिँ झुल्दैछ हो तपाईँकोतिर. भनेपछि दसैँ पछि चाहिँ बल्ल खेतीपाती चाहिँ स्याहार्ने काम चाहिँ सुरु हुन्छ होला है प्युठानतिर.
2: होइन धान त अहिले काट्न सुरु भइरहेछ, अब अरू त कोदो सोदो त दसैँ पछि
0: नै. आज चाहिँ साथीहरूले चाहिँ अब धान पनि दुई थरीको हुन्छ है, कोही चाहिँ अघिल्लो बारी नै स्याहारिसकेको हुन्छौँ भन्दै हुनुहुन्छ कि आज चाहिँ साथीहरूले. ठिकै छ, अब काम कार्य राम्रोसँग गर्नु होला, एकदमै मजाले सक्नु होला है, खेतीपाती स्याहार्नु होला. अनि आज चाहिँ रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
2: हजुर
0: सुन्दै हुनुहुन्छ. अनि लक्की नम्बर चुज गर्नुहोस् न त. 1 2 4 5 7 कतिको राखिदिने होला? हजुर ल फाइभ नम्बरको गाउँ खाने कथा यहाँको लागि परेको छ. यस्तो ध्यान दिएर सुन्नु होला. आकाशको कि रानी पातलमा खसिन् सूर्यलाई देख्ने बित्तिकै थुपुक्क बसिन् भन्दै थिए. पुरै नसुनिकन लक गरौँ त. ल आकाशको कि रानी पातलमा खसिन् सूर्यलाई देख्दा थुपुक्क बसिन् भन्न नपाउँदै हाम्रो ऋषिरामजीले चाहिँ शीत शीत भन्नुभएको छ. शीत चाहिँ हो कि होइन त म चेक गरिहाल्छु है त. धेरै धेरै बधाई छ हाम्रो ऋषिरामजीलाई. अहिलेसम्म साथीहरूले यस्तो छिटो छिटो जवाफ दिनु भएको थियो कि हाम्रो ऋषिरामजीले त झन् अब पुरै राख्न नभइकन नै सही जवाफ मिलाउनु भएको छ है. धेरै धेरै बधाई सँगसँगै रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नुहोला. अनि अहिले भनेर छुट्टिनु पर्छ है. नमस्कार सुबद्दिन किन हो आज साथीहरूको घर गाउँतिर अब दसैँको माहौल नजिकै गर्दा कतिको सरसफाई गर्नु भएको छ कतिको राम्रो बनाउनु भएको छ के कस्तो छ त भनेर घुम्न जाउँ भनेको है साथीहरूले चाहिँ फ्याटो फ्याटो जवाफ दिइराख्नु भएको छ अब भने साथीलाई चाहिँ हामी केही क्षण पश्चात चाहिँ कार्यक्रममा सहभागी गराउँछौँ अहिलेको लागि भने उकाली जाँदा जाँदै दाहिने पर्यो घर सुमधुर गीत रहेको छ हेमन्त शर्माको आवाजमा सजिएको यो गीतै विश्राम पश्चात हाम्रो पुनः भेट त हुन्छ नै हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम हाई त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनु हो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन, धुवामा के गरिराखेको छौ भन्ने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98-1-71-656।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-1-71-16-069, राजु विश्वकर्मा 98-087-69-142।
12: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँडा।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98-028-28-144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
14: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
18: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
19: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो?
24: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
25: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
22: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806757731।
26: This is Radio Dhor Barahi, 103.8 MHz.
0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौँ। सदा चाहिँ आज पनि दसवटा गाउँ खाने कथा लिएर आएसँगसँगै अहिलेसम्म छजना साथीले चाहिँ सहभागिता जनाउनु भएको छ। यसको मतलब चाहिँ अब हामी चारजना साथीलाई चाहिँ सहभागी गराउन सक्छौ र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। हेलो, नमस्कार, कार्यक्रममा कहाँदेखि कसको आवाज सुन्दैछु होला? एमसु राई हुनुहुन्छ खोटाङदेखि, अनि पछाडि चाहिँ रेडियो प्रोग्राम बजाउँदै हुनुहुन्छ हो। गाह्रो पर्छ नि त कहिले काहीँ कुराकानी गर्दा चाहिँ हामीले हाम्रै आवाजहरू सुनिरहेको हुन्छौँ अनि साथी बोल्नु भएको कि हामी बोलेको है, गाह्रो पर्छ एमसुजी। अहिले भने बन्द गर्नु भएको हो ल, यहाँलाई अब त्यसको लागि पनि थ्याङ्क यू है। अनि एमसुजीको नयाँ नौलो हाल खबर चाहिँ के छ सुनाइदिनुहोस् न त।
1: मौसमको जानकारी गराउँदाखेरि एकदम
0: हाम्रोतिर पनि अब केही दिन अगाडिको त्यो झरी पश्चातको दिनहरू चाहिँ खुलेको नै छ। बिहान बेलुका हल्का हल्का चिसो लागिरहँदा चाहिँ अब चाडबाडको माहौल जस्तो पनि छ है एमसुजी। अनि यो घमाइलो दिनलाई चाहिँ एकदमै रमाइलो पनि बनाउनु होला। अब रेडियो प्रोग्राम त सुन्दै हुनुहुन्छ है, अनि आज गाउँ खाने कथा खेल्नको लागि चाहिँ कतिको रेडी हुनुहुन्छ? अब के कस्तो हुन्छ है? ल ठिकै छ, अब हामीलेसम्म मिलाउने प्रयास गर्नु होला, आफ्नो गाउँ ठाउँलाई चाहिँ जोगाइराख्नु होला। अहिलेको लागि भने 1, 2, 4 र 7 नम्बरको हामीसँग बाँकी छ, कति नम्बरको राखिदिने होला? ल अब के गरौँ, लक्की नम्बर 7 कै राखिदिउँ त। ए ल ठिकै छ, त्यसो भए लक्की नम्बर 7 को गाउँ खाने कथामा राख्छु, ध्यान दिएर सुन्नु होला। रातो गुदी हरियो छाला, घाममा खाँदा शीतलो होला के होला? एकचोटि फेरि पनि राख्दैछु, रातो गुदी हुन्छ अरे है, रातो गुदी हरियो छाला, घाममा खाँदा शीतलो होला के होला? जानिदिनुहोस् उसको नाउन, जानिदिनुहोस्। तपाईँको प्यारो गाउँ भन्दै थिए, खरबुजा भन्नुहुन्छ। ल खरबुजामै लग गरौ कि के गरौ, समय चाहिँ मजाले छ है। तपाईँ मजा आउने कुरा चाहिँ अब ठ्याक्कै भन्नुभएको छ, जवाफमा दिनुभएको छ। अब जवाफ चेक गर्दा चाहिँ मजा आउला कि नआउला, म चेक गरेर सुनाइहाल्छु है त। ल ठिकै छ, अहिले भने म सुनाइहाल्छु है त, के भयो तपाईँको जवाफ? कंग्रेचुलेसन भनेको सुन्नुभयो त? त्यही त सुनिहालिन्छ नि, राम्रो कुराहरू चाहिँ सुनिहाल्नु पर्छ अरे क्या है। यहाँलाई फेरि पनि धेरै धेरै बधाई सँगसँगै रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्नु होला, अहिले भने छुटिनु पर्छ है। ल एकदमै खुसी भएर बस्नु होला, अहिले भने छुट्टिन्छौ एमसुजी। नमस्ते शुभ दिन। एमसु राईजी हुनुहुन्थ्यो खोटाङदेखि, अनि लकी लकी नम्बर चुज गरेको भन्दै हुनुहुन्थ्यो है। ट्याक्कै लकी नम्बर चुज गरे सँगसँगै उहाँले आफ्नो गाउँ ठाउँ चाहिँ आफैसँग राखिसक्नु भएको छ। अहिलेसम्म 7 जना साथीले सहभागिता जनाए सँगसँगै एउटा ठाउँ मात्र हामीले चाहिँ लिन पाएका छौँ, बाँकी चाहिँ 6 जना साथीले चाहिँ सही जवाफ मिलाएर बस्नु भएको छ। त्यो पनि छोटो छोटो समयमा है। फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो सूर्य मिजारजीलाई। त्यही त त्यही त ढिलो भएसम्म भए पनि हामीलाई फोन गर्ने प्रयास गरिदिनु भएकोमा हाम्रो सूर्यजीलाई पनि धेरै धेरै धन्यवाद। अनि कार्यक्रममा स्वागत छ भन्दै सूर्यजीको हालखबर के कस्तो छ अनि चितवनतिरको पनि सुनाइदिनुहोस् न त।
2: चितवनतिर मेरो क्षेत्र वरपर मस्त धान लागेर एकदमै गर्मी भएको छ अनि यो वरपर धान पनि पाक्ने क्रममा छ।
0: हजुर हजुर।
2: अनि दसैँ नजिकेको हिसाबले अलिकति चहल पहल पनि बढ्दो छ, अलिकति उल्लासमय पनि छ, कतै कतै यो त्यसमा घटेको तिपतिलाई हेर्दाखेरि दुःख मनाउ पनि भइरहेको छ।
0: यस्तै छ, दिनहरू चलिरहेको छ है। अब दिनहरू चलिरहेको दिनलाई चाहिँ अझै शुभ सफल चाहिँ बनाउँदै जानु होला। रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
2: अहिले त राम्रोसँग सुनिरहेको छु। हाम्रो ऋषिराम पाण्डे सरले फ्ल्याग चाहिँ मिलाइदिनु,
0: त्यही त यस्तो मजाले मिलाइदिनु भयो है। त्यस्तै गरेर हाम्रो सूर्यजीले पनि मिलाइदिनु पर्छ है। कोसिसै जारी राख्नु होला। सकेसम्म आफ्नो गाउँठाउँ चाहिँ बचाउने हो कि, दसैँको बेलामा चाहिँ हामी सकेसम्म नलिने कोसिसमा छौँ है, किनकि अब राम्रो बनाउनु पर्यो गाउँठाउँलाई है। एक नम्बरको दुई नम्बर र चार नम्बर मध्ये कतिको राखिदिने होला? ल आज चाहिँ हाम्रो सूर्यजीको लागि एक नम्बरकै गाउँ खाने कथा राख्दैछु। यहाँले रोजेको लक्की नम्बर अनुसार गाउँ खाने कथा परेको छ यस्तो। पखेटा भएको उडिरहेको घर पर्छन् मान्छे, त्यसैको भर के होला? एकचोटि फेरि पनि सुन्नुहोस् है। हवाईजहाज भन्नुहुन्छ? ल हवाईजहाज भन्नु भएको छ, यसमै लक गरौँ कि के गरौँ?
2: अब पखेटा भएको उडिरहेको घर त अब त्यही त हो। अब त्यस्तै घर पर्ने भनेपछि घर जस्तो हवाईजहाजो हो
0: नि। ल हवाईजहाजो हो नि भन्नुभएको छ, त्यसो भए चेक गरिहाल्छ है त। तपाईँको जवाफ चाहिँ सही छ या गलत के भयो त हेरौँ है त। सुनौ, अब सुनाउँदैछु, चेक गर्दैछु। धेरै धेरै बधाई छ हाम्रो सूर्यजीलाई पनि, अनि हाम्रो ऋषिरामजीले जस्तै नै ट्याकै मिलाइदिनु भयो त है। यहाँलाई धेरै धेरै बधाई भन्दै अहिले भने छुट्टिनु पर्ने हुन्छ। रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौ। नमस्कार भन्दै हुनुहुन्थ्यो है। नमस्कार, शुभ दिन। सबै साथीहरू रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त सधैँ छ। यहाँको दिन चाहिँ पछि पनि शुभ बनाउनु होला, काम कार्य चाहिँ राम्रोसँग गर्नु होला, साथमा हामीलाई सुनेर नै साथ दिनुहोला। अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
3: हेलो,
0: नमस्ते हजुर।
3: नमस्ते।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो उपासनाजीलाई।
3: धन्यवाद।
0: अनि के छ उपासनाजी, अनि सरलाईतिरको नयाँ नौला खबर आजको सुनाइदिनुहोस् न त बिहानी खबर। ल आज साथीहरूले त्यस्तो मजाले ठिक छ भनेर एकदमै गजबको कुराहरू मात्रै सुनाउनु भएको छ है। एकदमै सुन्दा चाहिँ एकदमै साथीको ठिक छ जस्तो भइरहेको छ। अब हाम्रो उपासना दिन चाहिँ अन्तिम भन्दा पनि अलिकति अगाडिको सहभागी साथी हुनुहुन्छ, यसको अर्थ यहाँले चाहिँ लक्की नम्बर चुज गर्न चाहिँ पाउनुहुन्छ। दुई र चार मध्ये कतिको राखिदिने होला? दुई र चार नम्बरको लक्की नम्बर मात्रै हामीसँग बाँकी छ, अरू चाहिँ सबै सकिसक्यो उपासनाजी। सो हजुर, दुई र चार मध्ये चाहिँ यहाँले लक्की नम्बर चुज गर्नु पर्यो कि। ल चार नम्बरको रेडी हुनुहुन्छ? रेडी नै भनौ है। ल ठिकै छ, अहिलेसम्म साथीहरूले चाहिँ एकदमै मिलाइराख्नु भएको छ है। हाम्रो उपासनाजीले पनि अल द बेस्ट भन्दै चार नम्बरको गाउँ खाने कथा चाहिँ म राख्दैछु, ध्यान दिएर सुन्नु होला। औठी लाउँछन् औठी होइन, बाहिर हुन्छ घरमा छैन के होला? फेरि पनि सुन्नुहोस् है एकचोटि। औठी लाउँछन् त औठी होइन, बाहिर हुन्छ घरमा छैन के होला? जाने दिनुहोस् उसको नाउ न, जाने दिनुहोस् तपाईँको प्यारो सर्लाहीको ठाउँ। समय सुरु भयो है त। हजुर, औठी हजुर, हामी चाहिँ औठी हातमा औठी पनि लगाइन्छ, तर त्यो चाहिँ बाहिर हुन्छ कि, त औठी नै त होइन, तर हामीले औठीको रूपमा चाहिँ प्रयोग गरिन्छ कि कुनै ठ्याक्कै हिँडिदिनु पर्दा चाहिँ कुनै कार्यहरू गरिन्छ होइन, पूजा आजा गरिन्छ ल के हो हिँड भनेको चाहिँ हामीले पूजा आजा गर्दा चाहिँ त्यसलाई औँठीको रूपमा बनाएर चाहिँ प्रयोग गरिन्छ कि औँठीको आकारमा। अब त्यो घरमा हुँदैन बाहिर हुन्छ, अब कुनै बाट चाहिँ केही चिजबाट चाहिँ हामीले बनाउने हो कि त्यो ल कुस हो कि भन्नुहुन्छ। समय चाहिँ ट्याक्कै सकियो है, के गरौँ यसमै लगाउनु पर्ने हुन्छ है किनकि समय ट्याक्कै सकियो। अब कुस भन्नुभएको छ है, फेरबदल गर्नुहोस् भन्न चाहिँ सकिनँ, तपाईँले दिनुभएको जवाबलाई चाहिँ म चाहिँ गर्दैछु। सरलाई चाहिँ आज के होला है त ध्यान दिएर सुन्नुहोस् है। कंग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो उपासनाजीलाई पनि। रेडियो प्रोग्राम सुन्दै गर्नु होला है, के हो आज त सबै साथीले ड्याङका ड्याङ सयका सय जवाफ दिनु भएको छ है। अब अन्तिम सहभागी साथी चाहिँ हामीसँग हुनुहुन्छ, सहभागी गराइहालौँ। अब अन्तिम साथीले चाहिँ के गर्नुहुन्छ त है। हेलो नमस्ते हजुर।
4: नमस्ते
0: हजुर। नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो श्रीरामजीलाई। ल ठिकै छ, यहाँलाई फेरि पनि थ्याङ्क यू सो मच सहभागिता जनाइदिनु भयो है। अनि के छ श्रीरामजीको नयाँ नौला हालखबर अनि भक्तपुरतिर?
4: घाम लागिरहेछ, रमाइलो छ होइन।
0: अनि यो घमाइलो रमाइलो समयमा चाहिँ के गर्दै हुनुहुन्छ?
4: अब अहिले त भइसक्यो नि, एक घन्टा फोन हान्दा हान्दा हान्दा एक घन्टा त मजाले हाम्रो धोरबाराईको प्रस्तुतिमै अलमल्याएको छ।
0: त्यही त, ल ठिकै छ यति धेरै। अनि के छ,
4: फोन उठाइदिनु भयो हजुरलाई पनि धेरै धन्यवाद।
0: ल ठिकै छ, यहाँलाई फेरि पनि थ्याङ्क यू सो मच सहभागिता जनाइदिनु भयो है। अनि के छ श्रीरामजीको नयाँ नौला हालखबर अनि भक्तपुरतिरको?

0: हाम्रो श्रीरामजीले यति धेरैचोटि फोन ट्राई गर्दा गर्दै पनि अन्तिम सहभागी साथी चाहिँ हुन सफल हुनुभएको छ. सो अन्तिम नम्बर भनेको हामीसँग चाहिँ दुई नम्बर मात्र बाँकी छ. सो दुई नम्बरमा नै यहाँ चाहिँ हामीसँग आज गाउँ खाने कथा खेल्नु पर्ने हुन्छ है. यहाँको लागि आज त्यही त आज चाहिँ लक्की नम्बर चुज गर्न पाउनु भएन. सो अन्तिम दुई नम्बरको गाउँ खाने कथा चाहिँ म राख्दैछु. रेडी हुनुहुन्छ? रेडी भन्नुपर्छ. ल दुई नम्बरको एकदमै छोट मिठो परेको छ र गाउँ खाने कथा रहेको छ यस्तो. एकातिर असिना अर्कोतिर हिउँ के होला? फेरि पनि सुन्नुहोस् है, एकातिर चाहिँ असिना अर्कोतिर हिउँ के होला जाने दिनुहोस्. यसको नाउँ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ.
1: एकातिर असिना एकातिर हिउँ भनेपछि त के आउँछ यसमा? के
0: हिउँ र असिना जस्तै नै सेतो सेतो वस्तु नै हो होइन? एकातिर देखिन्छ भने त्यो चाहिँ अर्कैतिर हुन्छ अरे के.
1: ल ठिक छ, म हानिन्छु, गोली मात्रै हानियो, अब अन्डा भन्छु है.
0: अन्डा भन्नुहुन्छ? ल भनेपछि हाम्रोतिर चाहिँ साथीहरूले हामीले झटारो हान्यौँ है भन्नुहुन्छ. हाम्रो श्रीरामजीले चाहिँ एकदमै नयाँ कुरा चाहिँ सुनाउनु भयो कि गोली नै निशाना नै तोक्नु पर्ने भएको हो. ल ठिकै छ, त्यसो भए तपाईँको जवाफ के भयो त म चेक गर्छु है त.
2: तपाईँको जवाफ मिलेन.
0: त्यही त, तपाईँको रङ आन्सर, तपाईँको जवाफ मिलेन. आज तपाईँको भक्तपुर हामीलाई दिनुहोस्. मिल्छ भन्ने पक्कै पनि छैन. त्यही पनि आज सबै साथीहरूले यसरी मिलाइदिनु भएको छ कि सुरुमा अर्जुनजीले हामीलाई काठमाडौँ छोड्नु भयो, त्यसपछि भक्तपुर चाहिँ दोस्रो है. दसजना साथी मध्ये आज आठजना साथीले चाहिँ आफ्नो गाउँ ठाउँ लानुभयो, हामी घुम्न जान नि पाएको छैनौ. सो हाम्रो श्रीरामजीलाई चाहिँ धन्यवाद नै भन्छौ कि हामी नमिलाउन पाएँ. त्यही त, त्यही त अप्ठ्यारो भएर नै छोडिदिनु भएको होला कि. ल अति नपत्ति नजाने गति क्या होला?
1: क्या हो
0: क्या हो? ल भक्तपुर दिए भन्नुहोस्, हामी पनि यसको जवाफ के हो दिन्छौ नि.
1: भक्तपुर तपाईँलाई अब कार्यक्रमै पछिमा स्वागत गर्छ, हजुरलाई भक्तपुरको बजारै दिएँ.
0: ल थ्याङ्क यू सो मच भन्दै यसको सही जवाफ भन्ने कपास देख्नु भएको छ, उडेको कपास. त्यही त, अनि एकातिर असिना फल्दा फेरि कपास फुल्दा फेरि ठ्याक्क रुखमा फुले पनि त्यसको त उडिरहँदा चाहिँ अब अर्कोतिर पुग्छ नि त. सो यसको जवाब चाहिँ कपास सँगसँगै अब सिमलको भुवाहरू पनि हुन्छ. अनि नेक्स्ट टाइमलाई चाहिँ एकदमै यो चाहिँ यहाँलाई जानकारी पनि गराए है. अहिले भने हजुर हजुर हजुर असिना एकातिर असिना हुन्छ अरे, अर्कोतिर हिउँ अरे के. ट्याक्क त उडिरहेको असिना के भन्छ त कपास चाहिँ, अब त्यसको बुट चाहिँ एक ठाउँमा फुल्ने भयो होइन, तर त्यो उडाएर लैजाँदा फेरि अर्कोतिर पुग्छ नि त.
1: हजुर,
0: त्यो चाहिँ हिउँ भयो अरे के.
1: ल
0: ल अर्को नेक्स्ट टाइम चोटि पनि यदि परिहाल्यो भने चाहिँ यहाँले सही जवाफ मिलाउनु पर्छ है. यति धेरै व्याख्या सहित
1: हामीले
0: ल ठिकै छ मिलेसम्म है, तर लक्की नम्बर चुज गर्दा चाहिँ हुनु पर्यो कि फेरि यदि लिएर आयो भने. त्यही त गाह्रो पर्छ नि, तयारी चाहिँ हुनुपर्छ अरे कि. त्यही भएर ल अहिले भने छुट्टिनु पर्छ, रेडियो प्रोग्राम सुन्दै गर्नु. थ्याङ्क यू सो मच, यहाँलाई पनि अग्रिम शुभकामना सँगसँगै छुट्टिन्छौ हामी. र अब चाहिँ हामी समय आजको लागि चाहिँ गाउँ खाने कथाको लागि चाहिँ समय सक्यो, तर प्रोग्रामको समय भने सकिएको छैन, किनकि हामीले चाहिँ हप्ताभरिको विजय साथी त गराउन बाँकी नै छ नि त है. सो अहिलेको लागि

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
1: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
3: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
2: फोन नम्बर 0625414321
3: मोबाइल 9865878634 र 9701107090
2: सधैँ भई यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
5: र 9678168887
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
9: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
8: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
10: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछेपानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9811324375
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
12: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
11: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि
3: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। आज गाउँ खाने कथा लिएर यहाँहरूमा आज उपस्थित भए सँगसँगै 10 साथीलाई चाहिँ हामी सहभागी गराउँछौ। त्यसमध्ये पनि आज 8 साथीले चाहिँ सही जवाफ मिलाउनु भएको थियो र त्यसमा पनि एकदमै छोटो समयमा हामीले गाउँ खाने कथा नसक्दै सही जवाफ मिलाउनु भएको थियो। ऋषिराम जी हुनुहुन्थ्यो प्युठानदेखि र उहाँलाई चाहिँ धेरै धेरै बधाई। सँगसँगै उहाँसँग चाहिँ मसँग यो हप्ताभरिको 5 विजयी साथी चाहिँ हुनुहुन्छ। आइतबारको एपिसोडमा चाहिँ हामीले साथीहरूलाई सहभागी गराउन सकेनौ। सोमबार यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छु भने दुईटा एपिसोड बाहेक हामीसँग चाहिँ मंगलबारको विजयी साथी हुनुहुन्छ नरेन्द्र रिमाजी स्याङ्जादेखि, त्यस्तै बुधबारको हुनुहुन्छ दलमायाजीजू पोल्चोकदेखि, अनि बिहिबारको हुनुहुन्छ श्रीराम दाहारजी भक्तपुरदेखि, अनि शुक्रबारको हुनुहुन्छ अर्जुन थापा जी, आज शनिबारको हुनुहुन्छ श्रीराम ऋषिराम प्युठानदेखि हुनुहुन्छ भने 5 साथी मध्ये चाहिँ हामी अन्तिम जना एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत चाहिँ विजयी साथी चाहिँ गराउँछौ। र लक्की ड्र मार्फत चाहिँ हामी विजयी मार्फत चाहिँ अघि हाम्रो ट्याकै लक्की नम्बर चुज गर्नु भएको थियो, लक्की नम्बर 4 भन्नुभएको छ अर्जुन थापाजी हुनुहुन्छ, अनि उहाँले सुन्दै हुनुहुन्छ भने आजको यो हप्ताभरिको विजयी साथी हुन सफल हुनुभएको छ अर्जुन थापाजी काठमाडौँदेखि। सुन्दै हुनुहुन्छ भने हाम्रो अफिसको नम्बर 06564141000 गएर चाहिँ आफ्नो नम्बर चाहिँ एक हप्ताभरि माथि पाइसक्नु पर्नेछ रेचिप्याउनु होला भन्दै अब चाहिँ आजको लागि समय सकियो सकिँदैछ। सो जाँदा जाँदै भने अब धेरै साथीहरूले दसैँको माहौल नजिकैदैछ पनि भन्दै हुनुहुन्थ्यो, अनि दसैँको समय यो गीत त नसुनी पनि हुँदैन, दसैँ आयो सुमधुर गीत रहेको छ। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमाला पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
3: सूचना सूचना सूचना, श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
8: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा समीक्षा मतीसँगै सचुबलनको नमस्कार।
11: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
11: नवलपरासी सुस्ता पूर्वमा भएको बस दुर्घटनामा मृतक मध्ये 5 जनाको शनाखत। मरङको लेटाङमा मोटरसाइकल पल्टिँदा 2 जनाको ज्यान भयो।
10: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा। प्रतिनिधि काठमाडौँ आइपुग्दै राजोपाले बोलाए केन्द्रीय समिति बैठक।
11: पश्चिमी क्षेत्रबाट यस वर्षको मनसून बाहिरिन शुरू। आगामी 2 दिन किसान र पदयात्रीलाई सतर्क रहन आग्रह।
10: यमनमा इरान समर्थित हुती विद्रोही र सरकारी सेनाबीच मुठभेड, 1500 बढ़ी हताहत।
11: र इंग्ल्याण्डका स्टार अलराउण्डर मोइन अली एनपीएलका लागि जनकपुर बोर्डमा अनुबन्ध।
12: सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पुर्याउनु छ। मार्बल को पाइप जलान गए घर के भन्नपर्छ एकदम ठीक है कुरा मिला
13: नमस्कार
12: घर सर बेचने छोड़े ये कता नहीं
13: यो तो साइड जब दाई यो मेन
12: यो मेरे छोरा विदेश आको नया घर बना को पाइप दिन आ
13: सामान राम्रो छ ढुक्क हुनुहोस्
12: थाहा छ त्यसैले त यही लिन आएको
13: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
12: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
13: मार्बल अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
12: सुरक्षा घरको
13: साथ जीवन भरको
14: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
10: समाचार अब विस्तारमा नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुईमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका छ जना मध्ये पाँच जनाको परिचय खुलेको छ दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका तीनका 50 वर्षीय निर्जुङ खत्री बाँकेको हलपुर तीनका 32 वर्षीय दिपेन्द्र केसी बाजुरा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्रराज गिरी र बाँकेको हलपुर 10का 55 वर्षीय एकेन्द्र राज रेग्मी रहेका छन् यस्तै बाँके नेपालगंज 7का 22 वर्षीय कृष कनौजिया र नामथर बतन नखुलेका 40-42 वर्ष उमेरका पुरूषको पनि घटनास्थलमा मृत्यु भएको हो दुर्घटनामा 10 जना घाइते भएका छन् घाइतेहरूको नवलपरासी र चितवनका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ 18 जना सवार बसका 2 जना यात्रु भने सकुशल रहेका छन् नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006 53 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान सड़कबाट नालामा पल्टिएको थियो
15: मरङको लेटाङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन् लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा जाँते बछारबाट पथरीतर्फ जाँदै गरेको मेचार्फ 746 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा घेरा बारीका 27 वर्षीय कुमार नेपाली र सोही मोटरसाइकलमा सवार 25 वर्षीय सन्देश नेपालीको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका मोरङ पथरी सनेश्वरीका 32 वर्षीय अमर नेपालीको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ
10: भोलिबाट शुरू हुने नेपाली कांग्रेसको 15 महाधिवेशनको लागि प्रतिनिधिहरू काठमाडौँ आउने क्रममा छन् भोलि काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभर र प्रवासबाट समेत गरी प्रतिनिधि आउने क्रममा रहेको सहमहामन्त्री प्रकाश स्नेहले जानकारी दिनुभयो उहाँका अनुसार आज साँझसम्म सबै प्रतिनिधि आइसक्ने छन् कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदैछन् कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुँदैछन् उहाँका अनुसार विधान त तल्लो तहबाट चयन भएर आएका प्रतिनिधि भारती एवं शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि र सभापतिबाट मनोनित प्रतिनिधि गरी महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुने अनुमान छ कांग्रेसले महाधिवेशन तामझाम नगरी खुला मंचमा उद्घाटन गर्ने तयारी गरेको छ अहिले खुला मंचमा आवश्यक व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ महाधिवेशन स्थलमा डिजिटल बोर्डहरू मात्रै राखिँदैछ प्रचार प्रसारको लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेद्वारहरूलाई आग्रह गरिएको छ महाधिवेशन उद्घाटनको लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई बोलाइएको सहमहामन्त्री स्नेहले बताउनुभयो वहाँ नआए सभापति गगन थापाले नै महाधिवेशनको उद्घाटन गर्नुहुनेछ
15: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समिति बैठक आज बस्दैछ संगठन विस्तार र आगामी स्थानीय निर्वाचनको तयारीबारे निर्णय गर्न वनस्थली स्थित केन्द्रीय कार्यालयमा दिउँसो 3 बजे बैठक बोलाइएको हो बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठन विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे छलफल हुनेछ बैठकलाई केन्द्रीय नेता र सांसदहरूको नेतृत्वमा सञ्चालन गरिने हामी आउँदैछौ अभियानको रूपरेखा तय गर्दै विभिन्न संगठनात्मक निर्णय गर्ने कार्यसूची पनि रहेको राष्ट्रपाले जनाएको छ
10: यस वर्षको मनसून नेपालबाट बाहिरिने क्रम शुरू भएको छ मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम कर्णाली प्रदेशका सबै भूभाग लुम्बिनी प्रदेशका पश्चिमी भूभाग र गण्डकी प्रदेशका पश्चिमी क्षेत्रका केही ठाउँबाट मनसून बाहिरिएको जानकारी दिएको छ अरू भूभागमा पनि मनसून कमजोर बन्दै गएको छ महाशाखाका अनुसार मनसून बाहिरिँदैमा पानी रोकिने भन्ने हुँदैन पश्चिमी वायुको प्रभावको कारण कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशमा साताको मध्य र अन्त्यतिर हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी दिउँसो र साँझ पख वर्षा हुने भएकोले धान काट्ने तयारीमा रहेका किसान र पदयात्रामा निस्कनेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका विज्ञ डाक्टर विनोद पोखरेलका अनुसार भोलिदेखि मौसम सक्रिय भई सोमबार र मंगलबार देशका धेरै ठाउँमा वर्षा फैलिने सम्भावना रहेको छ। केही स्थानमा छोटो समयको लागि भारी वर्षा समेत हुन सक्ने सम्भावना रहेकोले बाली भित्राउने समयका किसानहरूले विशेष सतर्कता अपनाउनु पर्ने उहाँको सुझाव छ।
16: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सड़क आज 5 घण्टाका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार, पीपलटार, आदमटार, बेलिनटार, मास्टार सड़क खण्डमा मरमत सम्भार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले वैकल्पिक सड़कमा विभिन्न स्थानमा मरमत सम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। गत भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोलाको पक्की पुल बगाएको थियो। पुल बगेपछि परेवाटार, पीपलटार, आदमटार, बेलिनटार, मास्टार सड़क खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। जिल्ला प्रशासन कार्यालयले सड़क बन्द रहने अवधिमा यात्रु तथा सवारी साधनलाई धादिङबेसी, सुनौला बजार, भोरले कोशी खोला, फोसरेटार, कल्लेरीटार सड़क खण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
10: यसैबीच बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध बेन्सी शहर चामे सड़क सञ्चालनमा आएको छ। मयाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डोरे बेन्सी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण बेन्सी शहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सड़क भाँसिएको थियो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज हुन थालेको छ।
16: म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा अन्नपूर्ण गाउँपालिका मुस्ताङका बासिन्दा तीर्थयात्री र पर्यटकले प्रयोग गर्ने बेनी जमसम सड़कको पदयात्रालाई सहज बनाउन स्थानीय स्वयंसेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्। युवाहरूको टोलीले राहु पारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्याङ राख्ने डोरी झुण्डाउने काम गरेका हुन्। 15 जनाको समूहले दिनभर श्रमदान गरेर पैदल यात्रा गर्न असहज बनाएका रूखहरू काटेर हटाउने काम पनि गरेका बेनीका प्रकाश पौडेलले बताउनुभयो। गत हप्ताको झरीपछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको बेनी जोमसम सड़कको म्याग्दी खण्डको कतिपय ठाउँहरूमा पैदल यात्रा गर्न कठिन अवस्था छ। एक हप्ता अघिसम्म दैनिक हजारौं गाड़ी गुड्ने बेनी जोमसोम सड़कको बेनीदेखि काभ्रेभीर खण्डको 33 किलोमिटर सड़क पहिरो, कालीगण्डकीको कटान र बाढ़ीले छिया छिया बनाएको छ।
10: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
14: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। म्याद सकिएका अखाद्य वस्तुमा नयाँ मिति र नक्कली लेबल थपेर बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 15-3 थाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा छापा मार्दै प्रहरीले 12 वीरेन्द्र शाह र पर्साका अखिलेश प्रसाद कलावरलाई रिलेभलिङ गरिरहेका अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सो स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखिरहेका अवस्थामा उनीहरू फेला परेका हुन्। पक्राउ परेका दुवैजनामाथि काठमाडौँ प्रहरी परिसरले आवश्यक अनुसन्धान अघि बढ़ाएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुथी विद्रोही विरूद्ध सरकारी सेनाले भीषण कार्यवाही शुरू गरेको छ। यमनी सेनाले विगत 24 घण्टाभित्र देशभर चलाएको 774 भन्दा बढ़ी सैन्य कार्यवाहीमा परि 1540 भन्दा बढ़ी हुथी विद्रोही मारिएको वा घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सैन्य प्रवक्ता माजिद अब्दुल्लाह अल नजिलीका अनुसार लड़ाकू विमान, ड्रोन, तोपखाना र क्षेपास्त्रको प्रयोग गरी विद्रोहीका कमाण्ड सेन्टर, सैन्य अड्डा र सवारी साधनहरूमाथि चौतर्फी प्रहार गरिएको छ। विशेष गरी ताइजा क्षेत्रलाई मुख्य केन्द्र बनाएर गरिएको यस कार्यवाहीमा विद्रोहीका 216 सैन्य गाड़ी ध्वस्त पारिनुका साथै उनीहरूको गाड़ी अगाडि बढ़ने प्रयास पूर्ण रूपमा विफल बनाइएको बताइएको छ। दक्षिण हरत मारिप साना र सादासम्म फैलिएको यो संघर्ष सन् 2022 युद्ध विरामपछि यमनमा देखिएको अहिलेसम्मकै भीषण र ठूलो मुठभेट मानिएको छ।
15: अब खेल समाचार। दुईपटकका विश्वकप विजेता तथा इंग्ल्याण्डका चर्चित पूर्व अलराउण्डर मोइन अली नेपाल प्रिमियर लीग एनपीएल खेल्न जनकपुर र बोल्समा अनुबन्ध भएका छन्। एनपीएलको तेस्रो संस्करणका लागि बोल्सले विश्व प्रसिद्ध क्रिकेटर अलीलाई आफ्नो चौथो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। बायाँ हाते ब्याटर तथा अफ स्पिनर अली सन् 19 एक दिवसीय विश्वकप र सन् 2022 टी20 विश्वकप विजेता टोलीका प्रमुख सदस्य हुन्। आईपीएलमा चेन्नाई सुपर किंग्सबाट दुईपटक उपाधि जितिसकेका 37 वर्षीय अलीसँग विश्वभरका चर्चित फ्रेन्चाइजहरूले खेलिसकेको अनुभव छ। जनकपुर बोल्समा आबद्ध भएपछि खुशी व्यक्त गर्दै अलीले नेपाली समर्थकको अपार माया र जोश आफैले आफै मैदानमा अनुभव गर्न आतुर रहेको बताएका छन्।
10: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
15: नवलपरासे सुस्ता पूर्वमा भएको बस दुर्घटनामा मृतक मध्ये 5 शनाखत। मोरङको लेटाङमा मोटरसाइकल पल्टिँदा 2 ज्यान गयो।
10: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा। प्रतिनिधि काठमाडौँ आइपुग्दै रासोपाले बोलायो केन्द्रीय समिति बैठक।
15: पश्चिमी क्षेत्रबाट यस वर्षको मनसून बाहिरिन शुरू। आगामी 2 किसान र पदयात्रीलाई सतर्क रहन आग्रह।
10: यमनमा इरान समर्थित हुती विद्रोही र सरकारी सेनाबीच मुठभेड, 1500 बढ़ी हताहत।
15: र इंग्ल्याण्डका स्टार अलराउण्डर मोइन अली एनपीएलका लागि जनकपुर बोल्समा अनुबन्ध।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। समीक्षा र सन्चु विदा हुन्छौ। नमस्कार।
14: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
18: बडा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
19: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
18: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।
19: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तेरी खेल मैदान।
3: महोत्सवका मुख्य आकर्षणहरू,
19: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
3: बालुद्यान एवं रमाइलो मेला,
19: दशैं तिहार सस्तो बजार,
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
19: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
19: साथमा लाइभ कन्सर्ट,
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
19: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
20: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
19: उपचार हुने रोग एवं समस्याहरू, निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
20: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
19: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
20: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुच्छर बैंकको ठिक पारिपट्टि।
19: सम्पर्क 0965903969, मोबाइल 9840826926।
21: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
21: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
25: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
26: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउ न।
25: दीक्षा ब्युटी पार्लर रे?
26: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
25: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
26: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
25: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
26: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
25: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
26: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
25: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
26: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
27: जाम न, ढिला भइसक्यो।
28: एकैछिन पख न, केको भिडियो सुनौ।
29: घर बनाउँदै हुनुहुन्छ?
30: मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुन्डुङ्गाबाट बनेको अर्गल खास सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
31: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
0: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
28: नबोल न सुन त
1: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
0: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
28: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9801412888
2: टिकुनी माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
4: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
28: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
28: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
2: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9560062028 र 9901479716
28: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
2: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
28: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
2: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681
28: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
28: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
28: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
28: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी ट्रेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
28: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
2: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
7: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पगाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142634 र 98171656606।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261553507।
9: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
10: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
11: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पोटेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
12: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थी अर्जुन को दाइना भएर भगवान रहनु हो।
10: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा
11: प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाइ, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
7: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946608302।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
11: हेलो बाबू, सुनिए ना, आपकी शादी ना किसी ऐसी वैसी लड़की से नहीं हो रही है। हुस्न की मलिका बेहद खूबसूरत हीरोइन से हो रही है, तो आपको भी एकदम हीरो की तरह मस्त एकदम बाल बाल सेट करके हैंडसम हंक बन के आना। और हाँ, शादी के दिन ना मेरी सासू माँ को बोल के काला टीका लगवा लीजिएगा। हमारी जोड़ी को किसी की नजर नहीं लगनी चाहिए।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, फोन 061-590-162-590-163।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: सूचना सूचना सूचना, श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Sarsi, Tiranabe, Ro Antanabe Pasati, Artis Shuna Tirata.
2: दुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दायाबायाँ सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्के बचोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना. सुत्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन दुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ. सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ. शुक्लागञ्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु.
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्. आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन.
3: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु.
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका. दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको.
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ.
2: अहिले हतार छ, पछि आउँदै गरौला है.
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ.
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले. सम्पर्क 9846061268 र 9856062068.
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा.
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार. फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ.
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ.
6: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ.
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ. साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ. एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ.
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ. सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला.
3: सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा.
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ. मोबाइल 9846065999 छ.
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो.
11: खाइदिनुहोस् त. ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ.
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ. अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029.
15: स्टुडियो
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
16: ढोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
2: नमस्कार रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाका सभामुख ढोर प्रसाद डीपी आर्यले ललितपुर सहित देशभरका नेवार समुदायको भाषा कला संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनु भएको छ। ज्यापु समाज यलद्वारा आज आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै वहाँले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। सभामुख कार्यले ललितपुरका मठ मन्दिर सांस्कृतिक सम्पदा परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको हो। वहाँले स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानून निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने बताउनु भएको हो। नेपालको सांस्कृतिक सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वहाँले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसको 15 अधिवेशनमा 30 स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्वास्थ्य कक्षा तयार गरिएको छ। हेल्थ डेस्क मार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर केदार नरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाएको छ। 5 कक्ष रहने हेल्थ डेस्क मार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभएको हो। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डाक्टर केसीले हेल्थ डेस्क 2 शिफ्टमा सञ्चालन हुने जानकारी दिनुभएको छ। यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाएको डाक्टर केसीले उल्लेख गर्नुभएको छ। त्यसका लागि महाधिवेशन स्थलमा 2 एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ। यसैगरी रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा अनकल ड्यूटीको व्यवस्था समेत गरिएको छ भने होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डाक्टर केसीले जानकारी दिनुभएको छ। नवलपरासीको दाउनेमा आज बिहान बस दुर्घटना हुँदा 6 ज्यान गएको छ। 10 यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006 X1553 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउनेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यविन्दु अस्पताल डण्डामा पुर्याएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका 6 मध्ये 5 परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 निर्सुङ खत्री बाँकेको कोहलपुर नगरपालिका 3 32 दिपेन्द्र केसी बाजुरा स्वामी कार्तिक गाउँपालिका 65 नरेन्द्र राजगिरी बाँके कोहलपुर 10 55 एकेन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका सातका 22 वर्षीय कृष्ण कनौजिया रहेका छन्। अर्का एकजना पुरूषको पहिचान खुलेको छैन। बसमा 18 जना रहेका थिए। दुईजनाको अवस्था भने सामान्य रहेको छ। म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य वस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गोड नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरी नगरपालिका 15-3 थाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ मिति राखेर रा बिक्री वितरण भइरहेको फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा 12 प्रसौनी गाउँपालिका एक घर भई हाल 3 थानामा बस्दै आएका 40 वर्षीय विजेन्द्र शाह र वर्षा बिन्दवासिनी गाउँपालिका 2 बहु अरुवा पाठा घर भई हाल 3 थानामा बस्दै आएका 49 वर्षीय अखिलेश प्रसाद कल्वा रहेका छन्। उनीहरूले उनीहरूको प्रहरीले साथबाट मिति राख्ने मेसिन एक थान विभिन्न खाद्य वस्तुका लेबलिङ स्टिकर म्याद गुज्रिएको काँचो एक बाल्टी पेस्ता र एलमन्ड एक एक कार्टुन कालो फटमास 4 बोरा मकै 2 बोरा र हरियो केराउ 1 बोरा बराबर गरेको जनाएको छ। त्यस्तै बोरा सिलाउने मेसिन ल्यापटप र प्रिन्टर समेत बरामद गरिएको छ। म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्य वस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौरले सड़क दुर्घटना न्यूनीकरणमा सवारी चालक ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज सुरक्षित समाज सुदृढ समाज डेटामा आधारित सुशासनको अनुभव आदान प्रदान शीर्षकमा आयोजित छलफलमा वहाँले चालकको लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सड़क प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले सवारी सञ्चालनमा जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको छ। सड़क सुरक्षा सम्बन्धी भारतका जानकार वेङ्कटेस बालसूत्र पाण्डियनले चालक सचेत एवं जिम्मेवार भएमा सड़क दुर्घटना घटाउन सकिने बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काप्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभएको हो। कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय बाथलका प्रहरी अधिकृत र संचारकर्मीको सहभागिता रहेको थियो। भारी पहिरोको कारण 6 दिनदेखि अवरुद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 2 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हजाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको हो। सड़क सञ्चालनमा आएसँगै वनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। बेनी जोमसुम कोरोला सड़क अन्तर्गत म्याग्दिएको गलेश्वर बेखोला पोखरी बगर तातोपानी क्षेत्रमा बाढ़ी र पहिरोले सड़कको ठूलो भाग क्षतिग्रस्त बनाएपछि अवरूद्ध सड़क खुलाउन दुईतर्फ बाट उपकरण परिचालन गरिएको छ। पहिरो पन्छाउने र सड़क नयाँ ट्र्याक निर्माण गर्ने काम तीव्र रूपमा पारिएको छ। जोमसुमतर्फबाट अन्नपूर्ण गाउँपालिका 2 तातोपानीसम्म सड़क मर्मत गरी सवारी साधन सञ्चालन योग्य बनाएको छ भने बेनीतर्फबाट रघुगंगा गाउँपालिका 3 तिलकेटसम्म सड़क एकतर्फे यातायात सञ्चालनमा गरिएको छ। आयोजनाका इन्जिनियर बाबु साहेब कुमार बैछाले तातोपानी रातोपानी वैशरी र सिरुबारी क्षेत्रमा आयोजना तथा निजी क्षेत्रका डोजर एक्साभेटर लोजर र टिपर सहित 20 उपकरण तथा जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको बताउनु भएको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी चम्सुम कोरोला सड़क खण्डको गलेश्वरदेखि बैसरी बेखोला महफिर र पोखरे बगर क्षेत्रमा पहिरो तथा नदी कटानले सड़कको बेस नै बगाएपछि असोज 10 गतेदेखि यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। बेनी चम्सुम कोरोला सड़क आयोजना त्यस क्षेत्रमा रहेका विद्युत आयोजना स्थानीय तह र सुरक्षा निकायको सम्मान भएमा खुसाङ र म्याग्दे तर्फबाट डोजर एक्साभेटर तथा जनशक्ति परिचालन गरी सड़क खुलाउने कामलाई तीव्रता दिएको म्याग्देका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनु भएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले कालीगण्डकी करिडोरको बेनी चम्सुम कोरोला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संरचना सेवा अवरूद्ध भएपछि ठप्प भएको मुस्ताङ फन्सार कार्यालयको सेवा सुचारू भएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म भएको वर्षाका कारण फन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। उपलो मुस्ताङको लुमान्थाङ गपलिका 4 नेचुङमा रहेको फन्सार कार्यालयमा विद्युत र इन्टरनेट अवरूद्ध भएपछि फन्सार जाँच पास राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए। अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा शुरू गरिएको कार्यालय प्रमुख विद्युत चुडाले बताउनु भएको छ। भन्सारबाट जाँच पास भएका मालवाहक सवारी साधन जमसममा पुगिसकेका छन्। भन्सार कार्यालयले सेवा सहज बनाउन थप वैकल्पिक माध्यमको समेत तयारी गरेको छ। जापानिज इन्सेफलाइटिसबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026मा हालसम्म 1372 जनामा इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको हो। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख गरिएको छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित थानखेत तथा सुगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाएको छ। सरकारले प्रभावित जिल्लामा जेई विरूद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाखोरी नगरपालिका धनगढ़ी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेई विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ। अभियानको लक्षित समूह 30 वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ़दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार महिनामा 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अध्यक्षतामा शुक्रबार भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ़दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकाय मार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन शुरू गरिनेछ। विशेष गरी पहिलो 20 दिनमै ठूलो परिणाममा डिजेल बजारमा ल्याइने योजना रहेको छ। यसबाट बजारमा आपूर्ति बढ़ाएर मूल्य वृद्धिको दबाव कम गर्ने लक्ष्य राखिएको छ। हस्त दिउँसो 2 बजेको ढोलबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
19: 103.8 अन्तर्मनको आवाज।
20: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
25: म्याडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
26: ए सबिना, यस्तो हतारमा कता हो?
27: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
26: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्राज, मोबाइल 9846078528 र 9908216142।
28: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
29: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
28: ए हो र, ल त ल,
19: आफ्नै मिलबाट आँखै अगाडि
0: तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 06564142 र 98560 2192।
1: जाम न ढिला भइसक्यो।
25: एकैछिन पोख न, केको भिडियो सुनौ।
3: घर बनाउँदै हुनुहुन्छ?
4: पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
5: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
1: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
25: नबोल न, सुन त,
3: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
1: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
25: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल। सम्पर्क 98460862 र 98041128।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलू हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौड़ा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी चार दुलेगौड़ा माछा पुछ्र बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0965903969 मोबाइल 9840826926
2: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
2: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9860557731 9860557731
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
10: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही जुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
13: हेलो
14: बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445।

0: है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: सरसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811956630 र 9746680681।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556268091।
6: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614226।
8: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9852359122, 9808 र 9460692046।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
16: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिदार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
16: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
17: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
16: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
17: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
16: पार्वती रिमाल दुलेगौडा रु 10,100,
17: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
16: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
17: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
16: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोल फिर्दी हिमाली टोल रु 10,120,
17: हिमलाल पौडेल ढोल फिर्दी हिमाली टोल रु 10,005,
16: धनमाया भट्टराई ढोल फिर्दी हिमाली टोल रु 50,000,
17: रेशम बहादुर थापा ढोल फिर्दी हिमाली टोल रु 11,111,
16: भीम प्रसाद वाग्ले ढोल फिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285543 र 98417000787।
19: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा
20: तनहुँ।
21: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता, पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने।
0: कंग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि हुने, आकांक्षीद्वारा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी।
1: ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण, आगामी सुक्खा याम्बा विद्युत आपूर्ति सहज हुने दावी।
0: G7 राष्ट्रहरूले 10 करोड़ ब्यारेल तेल बजारमा पठाउने, एक अर्का विरूद्ध ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति।
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा भारतलाई स्वर्ण, फाइनलमा पाकिस्तान 19 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्य सहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको छ। प्रस्तावित विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्ड अनुसार आवश्यक नदी जन्ने तथा प्रकृति जन्ने निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था छ। यसका साथै गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्ता सामग्री निशुल्क दिइने प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न वर्गको आवास सुनिश्चित गर्न सरकारबाट 50,000, संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी 75,000 रूपियाँ अनुदान दिने व्यवस्था विधेयकमा समेटिएको छ। विपद जोखिममा परेका र असुरक्षित बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर बनाइदिने नीति समेत अघि सारिएको छ। मध्यम आय भएका नागरिकका लागि भने सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माणको अवधारणा ल्याइएको छ। 900 देखि 1300 प्लिन्थ एरियामा बन्ने यस्ता घरको लागत 20 लाखदेखि 75 लाख रूपियाँसम्म पर्ने अनुमान गरिएको छ। नागरिकले यस्ता घर सहुलियतपूर्ण ऋण मार्फत प्राप्त गर्न सक्नेछन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता पर्सि हुने भएको छ। पर्सि दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कडुवागद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेद्वार बन्न योग्य व्यक्तिहरूले मनोनयन पत्र दर्ता गर्न सक्ने उल्लेख छ। महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको 15 महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेद्वारी प्रक्रिया औपचारिक रूपमा अघि बढ़ने भएको छ। विभिन्न पदका आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्न सूचित गरेको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजनाको बाँध स्थलगत निरीक्षण गर्नुभएको छ। हालैको भारी वर्षाका कारण पानीको सतह खतराको विन्दुसम्म पुगेपछि बाँधको अवस्था बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी पुग्नु भएको हो। निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको बताउनुभयो। चौविसै घण्टा निगरानी र उच्च सतर्कता अपनाइएकाले कुनै पनि जोखिम नरहेको उहाँको भनाइ छ। जलाशयमा पानीको राम्रो संचित भएकाले आगामी सुक्खा मौसममा देशभर विद्युत आपूर्ति व्यवस्थापन गर्न अझ सहज हुने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कुनै पनि विद्युत प्रणालीको मेरुदण्ड भएको र हाल यसको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।
1: सड़क दुर्घटना न्यूनीकरणका लागि सवारी चालक ट्राफिक प्रहरी र आम नागरिक सबैको भूमिका महत्वपूर्ण हुनेमा सरकारवालाहरूले जोड़ दिएका छन्। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित एक छलफलमा काठमाण्ड उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौरले चालकको लापरवाहीले सर्वसाधारणको जीवनमा समेत गम्भीर असर पर्ने भएकाले सवारी संचालनमा जिम्मेवार हुनुपर्ने बताउनुभयो। सड़क सुरक्षा सम्बन्धी भारतका जानकार वेंकटेश बालसूत्र पडियानले चालक सचेत एवं जिम्मेवार भएमा सड़क दुर्घटना घटाउन सकिने बताउनुभयो। यस्तै काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
3: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल फिजीको भ्रमणका लागि आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल फिजी जान लागेको हो। भ्रमणका क्रममा मन्त्री खनालले अक्टोबर 6 हुने नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। नेपालको तर्फबाट उहाँले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। फिजीको कार्यक्रम सकिएपछि मन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ। त्यहाँ अक्टोबर 8 अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वाङसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ। भ्रमण पूरा गरी मन्त्री खनाल अक्टोबर 12 स्वदेश फर्कनुहुनेछ।
0: जापानिज इन्सेफलाइटिस जेईबाट आजसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम एईएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफलाइटिस जेई पुष्टि भएको। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छन्। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेको पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ। सरकारले प्रभावित जिल्लामा जेई विरूद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह र कैलालीका घुडागुडी नगरपालिका, धनगढ़ी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकामा जेई विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ। अभियानको लक्षित समूह 30 वर्ष वा सोभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मी रहेका छन्। कैलालीमा हालसम्म 1,11,790 र झापामा 3,46,770 जनाले जेई विरूद्धको खोप लगाइसकेका छन्। सरकारले नियमित खोप अन्तर्गत 12 महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए 5 वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जेईबाट बस्न खोपसँगै लामखुट्टेको टोकाईबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। जी सेभेन राष्ट्रहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल बजारमा खुला गर्न सहमत भएका छन्। अमेरिका सहित विकसित देशहरूको समूहले आगामी दिनमा डिजलको पर्याप्त आपूर्ति गरिने जनाएका हुन्। नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्ताहरूका लागि मूल्य घटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो, जसले गर्दा अन्य देशहरूमा भने इन्धनको मूल्य थप बढ़ेको थियो। तर जी सेभेनका नेताहरूको उच्च स्तरीय बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार सदस्य राष्ट्रहरूले अब एकअर्का विरूद्ध ऊर्जा र ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आगामी 4 महिनाभित्र 100 मिलियन ब्यारेलसम्मको आरक्षित तेल बजारमा ल्याइने जानकारी दिनुभएको छ। यस अन्तर्गत पहिलो 20 दिनभित्रै जी सेभेन सदस्यहरू र साझेदार देशहरूले भारी मात्रामा डिजल अगाडि नै बजारमा पठाउनेछन्। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि प्रति ब्यारेल $73 हाराहारीमा कारोबार भइरहेको ब्रेन्ट क्रूड आयलको मूल्य बढ़ेर $100 भन्दा माथि पुगेको थियो।
0: अब खेल समाचार। भारतले एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। जापानको निशिनमा आज भएको फाइनलमा पाकिस्तानलाई 19 रनले पराजित गर्दै भारतले स्वर्ण जितेको हो। भारतले दिएको 212 रनको लक्ष्य पछाएको पाकिस्तानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए, साइम अयुबले 29 र माज सदाकतले 23 रन बनाए। भारतका लागि अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले समान 2-2 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। भारतका अभिषेक शर्माले 61 रन बनाए, तिलक वर्माले अभिजित 51 रन जोड़े, त्यस्तै शिवम दुबेले 27, श्रेयस अयरले 21 रनको योगदान दिए। पाकिस्तानका लागि अहमद दनियाल र अराफात मिनहासले समान 2 विकेट लिए। साइम अयुब र अबरार अहमदले 1-1 विकेट हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता, पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने,
0: कंग्रेस महाधिवेशनमा उम्मेद्वारहरूको मनोनयन पर्सि हुने, आकांक्षीद्वारा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी,
1: ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण, आगामी सुखायाममा विद्युत आपूर्ति सहज हुने दावी,
0: जी सेभेन राष्ट्रहरूले 10 करोड़ ब्यारेल तेल बजारमा पठाउने, एकअर्का विरूद्ध ऊर्जाजन्य उत्पादनको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति,
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा भारतलाई स्वर्ण, फाइनलमा पाकिस्तान 19 रनले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको 203 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बयरे ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166।
14: आज पनि भात डढायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना।
10: मोबाइल 9508-35537 र 9806-15899।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त?
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सेवा बुझ्नु पर्यो किन अतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807172
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
7: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
7: दीक्षा ब्युटी पार्लर रे
8: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
7: हो र त्यस्तो के हुन्छ र त्यहाँ
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
7: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
8: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
7: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
8: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: शैलेश को बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमाना।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
2: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
6: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न, मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार,
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253519122, 98058 28008 र 98460 69246।
9: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
14: जय मसी। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागी हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधाम बाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ मोबाइल 9850188461 र सीजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0162-552-493-552-494-582-7178।
4: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त बन्के बचोक पारिपट्टि छ नि।
5: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा।
4: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
6: सुवर्ण अवसर
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
7: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई अनि रोगहरू
7: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने

0: पोल्ने र झमझम गर्ने,
1: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
4: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म। स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
5: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले सुधाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
4: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850 57 731 9806 57 731
3: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
8: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ आज सामाजिक सञ्जाल मार्फत वहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन एन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको उल्लेख गर्नुभएको छ शुक्रबार दर्ता गरिएको उक्त विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको उहाँको भनाइरहेको छ दर्ता गरिएको विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नतिजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ त्यस्तै कोट निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क रूपमा गराउने व्यवस्था समेटिएको उहाँको भनाइरहेको छ नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ नेपाली कांग्रेसले 15 महाधिवेशनलाई नीति चयनको अधिवेशनका रूपमा अघि बढ़ाउने प्रयत्न गरिएको जनाएको छ महाधिवेशनको तयारी बारे जानकारी दिन उद्घाटन स्थल खुला मंचमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसीले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी नीति चयनको अधिवेशनका रूपमा अघि बढ़ाउने प्रयत्न गरिएको बताउनु भएको छ यसले कांग्रेसलाई संस्थागत र सुदृढ़ बनाउन मदत पुर्याउने उहाँले बताउनु भएको हो प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनु अघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्ताव अनुसार पदहरू थप्ने खटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गर्नुभएको छ। उहाँले असोज 19 गते सोमबार अपरान्न 2 बजेदेखि 6 बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिनुभएको हो। उम्मेद्वारीको नाम अंकन गर्ने समयभन्दा अगाडि दिनभन्दा अगाडि विधानको संशोधन भइसक्ने उहाँले बताउनु भएको छ। नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उहाँको भनाइ रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क पुल सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको भारी पहिरोमा गण्डकी प्रदेशमा 30 जना भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ, म्याग्दी, बागलुङ पर्वत लगायत जिल्लामा सड़क, पुल, विद्यालय, सरकारी कार्यालय र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री सुनिल वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी विपदपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराउनु भएको हो। भेटमा उहाँले बाढ़ी पहिरोले अवरोध राष्ट्रिय राजमार्ग र रणनीतिक सड़क तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनु भएको छ। बेनी जोमसोम कोरोला सड़क, मध्य पहाड़ी लोकमार्ग, कालीगण्डकी करिडोर र बेसी शहर मनाङ सड़कमा ठूलो क्षति पुगेकाले तत्काल मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको उहाँले बताउनु भएको छ। प्रादेशिक सड़क र तत्काल मर्मत गर्नुपर्ने वैकल्पिक सड़कको काम प्रदेश सरकारबाट अघि बढ़िरहेको उहाँले जानकारी दिनुभएको हो। संघ सरकारको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय राजमार्ग, सड़क र पुलको मर्मत तथा पुनर्निर्माणलाई भने तीव्रता दिन उहाँले भौतिक पूर्वाधार विकास मन्त्री लम्सालसँग आग्रह गर्नुभएको छ। बाढ़ी पहिरोबाट गण्डकी प्रदेशमा ठूलो क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनु भएको हो। तनहुँमा राजस्व चुवावट तथा चोरी नोक्सानी चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकाय बीच सूचना आदान प्रदान नियमित सम्मान भए तथा सड़के निरीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। तनहु जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिको हालै बसेको बैठकले राजस्व संकलन तथा चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले आपसी सहयोग र समन्वय बढ़ाउँदै छड़के निरीक्षण गर्ने तथा त्यस सम्बन्धी गतिविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकमा चालू आर्थिक वर्षमा जिल्ला राजस्व संकलन तथा चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले तयार गरेका कार्ययोजना, भइरहेका काम कार्यवाही तथा हालसम्मका प्रयासबारे छलफल तथा समीक्षा गरिएको छ। भारी पहिरोका कारण बागलुङका 4 स्थानीय तहका 1,297 बालबालिकाको पठन पाठन प्रभावित भएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म आएको वर्षापछि आएको बाढ़ी पहिरोले विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि बालबालिकाको पढ़ाइ प्रभावित भएको हो। बागलुङको निशीखोला गाउँपालिका 4 को जेवा खोला स्थित लिटिल रोज इंग्लिश बोर्डिङ स्कूलमा अध्ययनरत सन्देव रेग्मी पनि बाढ़ीपछि विद्यालय जान सक्नु भएको छैन। बाढ़ीले उहाँको घर रहेको स्थानसँगै विद्यालयमा समेत क्षति पुर्याएको छ। घर, कापी कलम र किताब गुमेपछि उनको पढ़ाई प्रभावित भएको हो। आँखै अगाडि घर, विद्यालय, सड़क र विभिन्न संरचना बाढ़ीले बगाएको तथा पहिरोले पुरेको देखेका बालबालिकामा अझै पनि खोला पर्ने र पहिरो खस्ने त्रास कायमै रहेको स्थानीयले बताएका छन्। ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माका अनुसार बागलुङको निचीखोला गाउँपालिकामा बाढ़ी तथा बढ़ीकाट, तवानखोला र ताराखोला गाउँपालिकामा पहिरोको कारण 1,297 बालबालिका प्रभावित भएका छन्। ताराखोलामा मात्रै पहिरोले 5 विद्यालयमा क्षति पुर्याउँदा 45 बालबालिका प्रभावित भएका छन्। पहिरोको कारण ताराखोला 5 का 3 र वडा नम्बर 4 का 2 विद्यालयका भौतिक संरचनामा क्षति पुगेको छ। वडा नम्बर 5 को 250 बालबालिका अध्ययन र दुर्गा भवनी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा परिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ। हवाई उडानमा गम्भीर जोखिम निम्त्याउने चराचुरुङ्गी र वन्यजन्तुको जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपरको क्षेत्रमा कड़ा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ। संघीय संसदमा पेश भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 2083ले विमानस्थलको निश्चित परिधिभित्र वधशाला र फोहोर मैला केन्द्र राख्न पूर्ण रूपमा रोक लगाएको छ। विधेयकको दफा 19 ले चराचुरुङ्गी वन्यजन्तु तथा फोहोर मैला नियन्त्रण सम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा 3 मा स्पष्ट रूपमा भनिएको छ, विमानस्थल र विमानस्थलको 3 किलोमिटर वरिपरिको क्षेत्रमा कसैले पनि अव्यवस्थित रूपमा बक्सला स्थापना गर्ने वा फोहोर मैला थुपार्ने कार्य गर्नु हुँदैन। फोहोर र मासुका अवशेषले चिल गिद्ध र अन्य चराहरूलाई आकर्षित गर्ने र ती चराहरू जहाजको इन्जिनमा ठोक्किने दुर्घटनाको जोखिम उच्च हुने भएकाले उडान सुरक्षालाई मध्यनजर गर्दै यो बाध्यात्मक कानून ल्याएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी 9 बर्दघाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश 301006-1553 नम्बरको बस विदेही त्रिवेणी गाउँपालिका 2 दाउने स्थित यस मोडमा आज बिहान पल्टिएको थियो। दुर्घटनामा 12 जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकीको खजुरा गाउँपालिका 2 का 36 वर्षीय सुरेश पिसी, कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय कृषि कनौजिया, सदरकोटको भेरेङगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ गुरूङ र पाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नेत्र राज गिरीको मृत्यु भएको छ। दुर्घटनामा घाइते 12 जना मध्ये मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज सिचुवन अस्पताल पठाएको छ। मध्यबिन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार 4 जना घाइतेलाई भने अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ। आवश्यकता अनुसार थप विशेषज्ञ उपचार आवश्यक भएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाएको अस्पतालले जनाएको छ। गैरावासीय नेपाली संघले बागलुङको निसीखोला र ताराखोला बाढ़ी पहिरो पीड़ितलाई 12 लाख रूपियाँ बराबरको राहत सामग्री सहयोग गरेको छ। एनआरएनएले निसीखोला गाउँपालिकाका बाढ़ी पहिरो पीड़ितलाई 7 लाख र ताराखोलाका बाढ़ी पहिरो प्रभावित परिवारलाई 5 लाख रूपियाँ बराबरको खाद्यान्न, लत्ता कपड़ा तथा आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ। निसीखोला गाउँपालिका 3, 4 र 5 का 68 बाढ़ी पहिरो प्रभावित घर परिवारलाई करिब 7 लाख रूपियाँ बराबरको चामल, दाल, तेल, चिउरा, सोयाबीन, आलु, छाउछाउ र चिनी प्रदान गरिएको हो। यस्तै ताराखोला गाउँपालिकाका बाढ़ी पहिरो प्रभावितका लागि 5 लाख रूपियाँ बराबरको खाद्यान्न, लत्ता कपड़ा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको सापकोटाले बताउनु भएको छ। हस्त साँझ 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008216142।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तुरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
3: गण्डकी मेडिकल हल
5: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903969 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौड़ामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौड़ाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौड़ा
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
10: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
11: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
11: त्यसो भए कहाँ जाने त कान्छा
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
11: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
12: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स
9: काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ,
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9781107090।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बयरे ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
10: This is Radio Dhorbarahi 103.8 MHz.

0: מלאי תמרי מיה.
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहुँ।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
7: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
9: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
8: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
9: कंग्रेस महाधिवेशनको सबै तयारी पूरा, विधान संशोधन मार्फत संरचनागत सुधारका विषयमा छलफल हुने।
8: भूगर्भविदको टोलीद्वारा मेगदीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू, संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने।
9: बाढ़ी पहिरोले बेनी जोमसोम सड़क अवरूद्ध, मरमतका लागि इन्धन अभाव, विद्युत सेवालाई थप सेवामुखी बनाउन प्राधिकरणका कर्मचारीलाई ऊर्जा मन्त्रीको निर्देश।
8: फ्रान्समा विद्यार्थीको आन्दोलन देशभर चर्कियो, सयौं प्रहरी घाइते, करिब 2000 जना पक्राउ।
9: र एक दिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा भारत वेस्ट इण्डिज विरूद्ध पहिले ब्याटिङ गर्दै।
10: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
11: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
10: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
11: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशनको सबै तयारी पूरा भएको छ। आज काठमाडौँको खुला मंचमा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसेले सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो। यो महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने चालिसेको भनाइ थियो। आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढ़ाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने उहाँले जानकारी दिनुभयो। प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्द सत्रमा कंग्रेसको आगामी राजनैतिक, आर्थिक, सामाजिक र संगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ। बन्द सत्रमा सभापति गगन थापाले आगामी 5 वर्षमा कंग्रेसले लिने राजनैतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीति सहितका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा कंग्रेसको विधानमा संशोधन मार्फत संरचनागत सुधारका विषयमा छलफल हुनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिले 3,500 रूपियाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ। देशभरबाट प्रतिनिधि काठमाडौँ आउने क्रम अझै जारी रहेको उहाँले बताउनुभयो।
9: सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सावा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालू आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मेलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब 11 करोड़ कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको शुरूको कार्यवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। सहकारी संस्थाले आफूले असुलपर गर्नुपर्ने रकम असुलपर गर्न नसकेको खण्डमा असुलपर गराई पाउन ऋण न्यायाधिकरण समक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुली सम्बन्धी मुद्दाको शुरूको कार्यवाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो। सहकारी क्षेत्रका लागि आफ्ना ऋणीहरूबाट उठाउन नसकेको कर्जा असुल पर गर्ने वा गराउने यो पहिलो न्यायाधिकरण हो। कर्जा असुली सम्बन्धी मुद्दा निरूपणका सन्दर्भमा पीड़ित र पीड़क बीच मेलमिलाप सहितका कानूनी प्रक्रियाको माध्यमबाट पनि विवाद समाधान गर्ने गरिएको प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो।
8: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतेवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। टोलीले दिने सिफारिशका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुंगा तथा माटोका नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढ़ाइने भूगर्भविद एवं चम्पक बाबु सिलवालले बताउनुभयो। भूगर्भविदको टोलीले स्थलगत अध्ययन र संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनुपर्नेछ। गत हप्ताको वर्षापछिको पहिरो र बाढ़ीका कारण म्याग्दीमा 7 जनाको मृत्यु 2 जना बेपत्ता 200 भन्दा बढ़ी गढ़गोठ पूर्ण रूपमा क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन्।
9: गत साताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जोमसोम कोरला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालढुंगाबाट घाँसासम्म करिब 50 किलोमिटर दूरीमा 46 भन्दा बढ़ी ठाउँमा सड़क अवरूद्ध बनाएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भोरुङ तातोपानी र पर्वतको मालढुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ। रघुगंगा गाउँपालिका 3 तिल्किनी चौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विचयार्ड परिसरमा रहेको ज्ञान टी टावर हटाउन भएको ढिलाइ र मौजूदा इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। मुस्ताङ तर्फबाट इन्धन ढुवानी गर्न अन्तर जिल्ला र समन्वय टावर हटाउन राहुघाट जलविद्युत आयोजना मार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सड़कको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो।
8: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
13: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।
14: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
15: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन
16: यो हो खा संचार नेटवर्क समयको आवाज समयको आवाज
17: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ
18: अब बाँकी समाचार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौडामा आयोजित आन्तरिक कार्यालय सम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति उपभोक्ता सेवा डिजिटल भुक्तानी ऊर्जा माग लोड व्यवस्थापन विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मरमत सम्भारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढ़िरहेको उल्लेख गर्दै विपदका समयमा समेत विद्युत सेवा पुनः सञ्चालनका लागि कर्मचारीले गरेको कामको प्रशंसा गर्नुभयो उहाँले सेवा सुधारको प्रयास सकारात्मक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुभएको छ मन्त्री श्रेष्ठले हेटौडा औद्योगिक क्षेत्रबाट 40 मेगावाटसम्म विद्युतको प्रारम्भिक माग आएकाले सोको पूर्व तयारी र बक्यौता असुलीमा कड़ाई गर्नुपर्ने बताउनुभयो
17: जनता समाजवादी पार्टी जसपा नेपाल लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको तत्कालीन जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोकसभा बीचको समायोजन कार्यक्रमप्रति तत्कालीन लोकसभा प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेले असहमति जनाउनु भएको छ आज प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले समायोजनका क्रममा लोकसभाको कुनै आधिकारिक निर्णय र छलफल नभएको दावी गर्नुभएको छ केन्द्रको मापदण्ड र विधि विधान विपरीत एकतर्फी रूपमा आयोजना गर्न लागि भोलिको कार्यक्रममा सहभागी नहुन उहाँले आफू पक्षीय नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ
18: काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोस्वारा हुलाकसँग सम्झौता गरेको छ महानगरले गोस्वारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र प्रतिवेदन निमन्त्रणा प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो महानगरका प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार काठमाडौँ महानगरपालिकाबाट हुने पत्राचारलाई व्यवस्थित सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासँग पुर्याउन हुलाक सेवा प्रयोग गरिनेछ महानगरका विभाग महाशाखा सचिवालय इकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क इकाइमा संकलन गरिने जनाउँदै उहाँले यसरी प्राप्त भएको पत्रलाई सम्बन्धित निकाय जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्कमा विवरण सहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताउनुभयो
17: फ्रान्समा शिक्षा प्रणाली र विद्यालयको अवस्थालाई लिएर विद्यार्थीहरूको प्रदर्शन देशभर चर्किएको छ प्रदर्शनका कारण 500 भन्दा बढ़ी विद्यालयमा पठन पठन प्रभावित भएको अधिकारीहरूले बताएका छन् केही स्थानमा तोडफोड आगजनी र प्रहरीसँग झडप भएपछि त अवस्था तनावपूर्ण बनेको छ अधिकारीहरूका अनुसार अहिलेसम्म 65 विद्यालय कर्मचारी र 305 प्रहरी घाइते भएका छन् करिब 2000 जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् विद्यार्थीहरूले विद्यालयको कमजोर अवस्था लामो समय तालिका र भोजन व्यवस्थासहित विभिन्न समस्या उठाएका छन् शिक्षक र अभिभावकले विद्यार्थीका मागलाई सामाजिक तथा शैक्षिक समस्यासँग जोडेर हेर्नुपर्ने बताएका छन् सरकारले विद्यार्थीका समस्या सुन्न नयाँ परामर्श प्रक्रिया शुरू गर्ने घोषणा गरेको छ राष्ट्रपति इमान्युएल म्याक्रोले विद्यार्थीको चिन्ता बुझ्न सकिने तर हिंसा स्वीकार्य नहुने बताउनु भएको छ सरकारले केही वामपन्थी समूहले विद्यार्थीलाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप समेत लगाएको छ
18: अब खेल समाचार एक दिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा भारतले वेस्ट इण्डिज विरूद्ध पहिले ब्याटिङ गरिरहेको छ भारतका कप्तान शुभमन गिलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ताजा अवस्थामा भारतले 48 ओभरको खेल चलिरहँदा 7 विकेट गुमाएर 305 रन जोडेर खेलिरहेको छ भारतले यस अघि नै नतिजा सिरिज आफ्नो पक्षमा पारिसकेको छ। भारतले तीन खेलको श्रृंखला 2-0 जितेको हो। भारतले वेस्ट इण्डिज विरूद्ध लगातार 14 एक दिवसीय श्रृंखला जितेको छ। यो कुनै पनि टोलीले एउटै टोली विरूद्ध लगातार 14 एक दिवसीय श्रृंखला जितेको सबैभन्दा लामो श्रृंखला हो। भारतले वेस्ट इण्डिज विरूद्ध पछिल्ला 13 एक दिवसीय खेलमध्ये 12 खेलमा जित हात पारेको छ। वेस्ट इण्डिजले अन्तिम पटक अगस्त 2025 पहिले ब्याटिङ गर्दै खेल जितेको थियो।
17: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
18: कंग्रेस महाधिवेशनको सबै तयारी पूरा। विधान संशोधन मार्फत संरचनागत सुधारका विषयमा छलफल हुने।
17: भूगर्भविदको टोलीद्वारा म्याग्दीको पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू। संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने।
18: बाढ़ी पहिरोले बेनी चोमसोम सड़क अवरूद्ध। मरमतका लागि इन्धन अभाव। विद्युत सेवालाई थप सेवामुखी बनाउन प्राधिकरणका कर्मचारीलाई ऊर्जा मन्त्रीको निर्देशन।
17: फ्रान्समा विद्यार्थीको आन्दोलन देशभर चर्कियो। सयौं प्रहरी घाइते। करिब 2000 जना पक्राउ।
18: र एक दिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा भारत वेस्ट इण्डिज विरूद्ध पहिले ब्याटिङ गर्दै।
17: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063-13195 र 98467-15368।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
2: कौ र पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्या उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
6: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्ते स्वागत छ कार्यक्रम स्कूल कलेज मा तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्दछौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता सृष्टि खत्री रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनि देव माध्यमिक विद्यालयमा। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाई बहिनीसँगको कुराकानीतर्फ लागौं है त। नमस्कार, हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कूल कलेजमा।
1: नमस्कार, धन्यवाद।
0: हजुरको शुभ नाम?
1: मेरो शुभ नाम आर्यन बिक हो।
0: अनि हजुरको घर कहाँ आउने?
1: मेरो घर सुलगान्डकी नगरपालिका वडा नम्बर 4 दुलेगौडामा हो।
0: अनि दुलेगौडादेखि चाहिँ स्कुलसम्म चाहिँ हिँडेर आउनुहुन्छ होला नि है?
1: हो।
0: कति टाइम लाग्छ नि?
1: 5-10 मिनट।
0: 5-10 मिनटमा आइपुग्नुहुन्छ। अनि हजुर चाहिँ क्लास 3 पढ्नुहुन्छ। अनि पढाइ कतिको राम्रो छ? इक्जाममा के हुनुहुन्छ?
1: म इक्जाममा 8th-9th हुन्छु।
0: अझै मेहनत गरेर अझै अगाडि बढ्नु होला है त।
1: हुन्छ।
0: अनि आज चाहिँ हजुरले हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ?
1: म हजुरलाई गीत सुनाउन गइरहेको छु।
0: गीत सुनाउँदै हुनुहुन्छ। हुन्छ, अब सुरु गर्नु है त।
1: हुन्छ। हस्। छैन सरम छैन लाज, मामा डुबे छुएर आज, आज कयो गर्द मिसाज, फर्की आए तिम्रै माज, तिम्रो नि गीत मगाउँदै छुएर, सुनिदेऊ तिमी एक अबेर, माईको डोरीले मलाई बाद, छाडी आए सबै काम काज, मेरो मन चरी भए तिम्रै मन पिन्जडा, सुनिदेऊ मायालु, आकाशो फेर्दा पनि तिमीलाई नदेख्दछु, मनभित्र झाकिर्दा तिम पाउँदछु, हामी सकेको मन तिमीले गर्दा धर्कियो, हिउँदो महिनामा साउने वर्षा बर्सियो, शब्दहरू कोर्दैछु, गीत एउटा लेख्दैछु, भवनमा खेल्दैछु, सपनीमा डुल्दैछु, तिम्रो समुन्द्रमा कति गाह्रो, नजरे जुदाउन झनै गाह्रो, तिमी छै जस्तै खुलेको फुल, शब्दकै भण्डार शब्दकै फुल, बिलबिले बिहानै जुनरी रात, जिन्दगी भरिमा दिने छु सात, माया गरे सब दिवक चोटि, समय राख्छु तिम्रो ताता, छैन सरम छैन लाज, फरीलाई धन्यवाद।
0: निकै नै मिठो गीत रहेको थियो। अनि हजुरको घरमा चाहिँ को हुनुहुन्छ नि?
1: मेरो घरमा आमा, बुबा, बहिनी, मासी र म हुनुहुन्छ।
0: सबैजना हुनुहुन्छ। अनि हजुरको फेभरेट कलर कुन हो?
1: मेरो फेभरेट कलर ब्लू हो।
0: ब्लू हो, एकदम मनपर्छ ब्लू कलर। अनि हजुरको फेभरेट खानेकुरा के हो नि?
1: मेरो फेभरेट खानेकुरा मासु भात दाल हो।
0: मासु भात दाल हो है। अनि घरमा चाहिँ के काम गर्नुहुन्छ फुर्सदको समयमा?
1: मैले पानी भर्छु, बिरुवा बोट बिरुवामा पानी हाल्छु, कुखुराले दाना हालिदिन्छु र कपडा धुन्छु।
0: अनि होली आउँदैछ, अनि होलीमा चाहिँ के गर्ने सोच्नु भएको छ हजुरले?
1: म दाजुभाइ साथीहरूसँग मम्मीहरूसँग रमाइलो गर्छु।
0: रमाइलो गर्ने सोच्नु भएको छ। अनि हुन्छ। अनि अन्तिममा चाहिँ तपाईँ जस्तै रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: मैले रेडियो सुन्ने साथीहरूलाई राम्रोसी सुन्ने अनुरोध गर्दछु।
0: सुन्छ, हामी छुट्टिन्छौँ है त।
1: हुन्छ, धन्यवाद।
0: हजुर, हामीसँग एउटा सानो भाइ हुनुहुन्थ्यो, आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि अर्को बहिनी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुरलाई धेरै धेरै स्वागत छ कार्यक्रम स्कूल कलेजमा।
2: नमस्कार, धन्यवाद।
0: हजुरको शुभ नाम?
2: मेरो शुभ नाम निजा गुरुङ हो।
0: हजुरको घर कहाँ हो नि?
2: मेरो घर सुकलाण्डरी नगरपालिका वडा नम्बर 5 बेल चौतारा हो।
0: बेल चौतारादेखि चाहिँ स्कुलसम्म चाहिँ केमा आउनुहुन्छ?
2: म गाडीमा आउँछु।
0: स्कुलकै गाडीमा आउनुहुन्छ?
2: हजुर।
0: अनि चाहिँ पढाइ कस्तो छ हजुरको? कति पढ्न मन लाग्छ? पढाइमा कतिको ध्यान दिनुहुन्छ?
2: धेरै पढ्न मन लाग्छ, पढाइमा पनि धेरै हुनुहुन्छ,
0: एकदमै ध्यान दिनुहुन्छ है। अनि आज चाहिँ हजुरले चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ नि?
2: आज मैले चाहिँ गीत सुनाउँछु।
0: गीत सुनाउँदै हुनुहुन्छ? हस्, हुन्छ, अब सुरु गर्नु है त।
2: हामी साना बालबालिका स्कुल पढ्न आउँछौ, आफै घटा चिउरा रोटी खाजा हामीले खान्छौ साह्रै रमाइलो यो स्कुलमा पढ्न त साह्रै रमाइलो स्कुल आउन गाह्रो लाग्थ्यो मलाई त सुरुमा आमाले चाहिँ माया गर्ने पाएँ गुरुमा साह्रै रमाइलो यो स्कुलमा पढ्न त साह्रै रमाइलो साथीसँग मिलिजुली पढ्ने हाम्रो बानी गुरु आमा भन्नुहुन्छ पढ पढ नानी साह्रै रमाइलो यो स्कुलमा पढ्न त साह्रै रमाइलो धन्यवाद
3: निकै नै मिठो गीत चाहिँ रहेको थियो अनि यो गीत चाहिँ हजुरले आफै बनाउनु भएको हो कि कसैले सिकाइदिनु भएको नि हजुरलाई
2: मलाई गुरु हाम्रो गुरुमाले सिकाइदिनु भएको
3: गुरु आमाले सिकाइदिनु भएको अनि स्कुलको बारेमा रहेछ हजुरको स्कुल चाहिँ हजुरलाई कस्तो लाग्छ नि
2: मलाई चाहिँ मेरो स्कुल एकदमै राम्रो लाग्छ अनुशासन छ एकदमै ठुलो छ अलिक ठुलो जस्तो लाग्छ
3: एकदमै राम्रो लाग्छ है अनि हजुरको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि स्कुलमा
2: मेरो फेभरेट टिचर चाहिँ मुना मिस हुनुहुन्छ
3: मुना मिस हुनुहुन्छ अनि उहाँले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ
2: उहाँले चाहिँ हामीलाई इङ्ग्लिस सब्जेक्ट पढाउनुहुन्छ
3: इङ्ग्लिस सब्जेक्ट पढाउनुहुन्छ है अनि हजुरले चाहिँ घरमा चाहिँ छुट्टीको समयमा चाहिँ के गर्ने गर्नुहुन्छ
2: मैले छुट्टीको समयमा आमालाई सहयोग गर्छु भाँडा धुन जस्तै कपडाहरू माथ्न फुल पानी हाल्न बारीमा पानी हाल्न सहयोग गर्छु
3: सबै काममा सहयोग गर्नुहुन्छ है
2: गर्छु
3: हस् हुन्छ अनि हजुरले रेडियो चाहिँ कतिको सुन्ने गर्नुहुन्छ नि
2: मैले चाहिँ रेडियो कहिले कहिले सुन्छु
3: कहिले कहीँ सुन्नुहुन्छ अनि अन्तिममा चाहिँ हजुर जस्तै रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ
2: मैले सबैजनालाई भन्न चाहन्छु धेरै धेरै धन्यवाद सबैले यो मेरो हेरिदिनु होला भन्न चाहन्छु
3: हस् हुन्छ अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
2: हस् हुन्छ धन्यवाद
3: हजुर हामीसँग एउटा सानो बहिनी हुनुहुन्थ्यो निकै नै मिठो आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि अर्को भाइ हुनुहुन्छ उहाँलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कुल कलेजमा
4: नमस्ते धन्यवाद
3: हजुरको शुभ नाम
4: मेरो शुभ नाम युनिस मेरो
3: हजुरको घर
4: मेरो घर सुगला गण्डकी नगरपालिका वडा नम्बर 5 बेलचौतारामा पर्छ
3: बेलचौतारा भन्नुभयो है अनि हजुर कति क्लासमा पढ्नुहुन्छ
4: म 3 कक्षामा पढ्छु
3: 3 क्लासमा पढ्नुहुन्छ हजुरको पढाइ चाहिँ कस्तो छ नि
4: राम्रो छ
3: एकदमै राम्रो छ अनि आज चाहिँ हजुरले हामीलाई के सुनाउँदै हुनुहुन्छ
4: मैले आज हजुरहरूलाई कविता सुनाउँदैछु
3: कविता सुनाउँदै हुनुहुन्छ हुन्छ अब सुरु गर्नु है त
4: आइतबार आलु चिउरा खाजा खाने हो सोमबार बुटी भात बोकी जाने हो मङ्गलबार मकै मही खाना पाइयोस् बुधबार बटमा सलाना पाइयोस् बिहिबार बिस्कुट खान्न रोटी खान्छु म शुक्रबार हलुवा र खिर रान्छु म शनिबार घरमा सबै बस्न पाइन्छ मन लागेको परिकार खाजा खाइन्छ बिहान उठ्ने नुहाउने सफा हुने हो बेला बेला मिची मिची हात धुने हो सफा नाना सफा खाना सफा गरोस् रोग व्याधि सधैँ भरि पर परोस्
3: हजुर निकै नै मिठो कविता रहेको थियो मेरो खाजा शीर्षकको कविता रहेको थियो अनि हजुरले चाहिँ खाजामा चाहिँ के खानुहुन्छ नि
4: मैले चिया बिस्कुट भात भुटेर
3: जङ्क फुड चाहिँ कतिको खाने गर्नुहुन्छ हजुरले
4: धेरै खान्न थोरै खान्छु
3: कहिले काहीँ थोरै खानुहुन्छ हजुर अनि हजुरको फेभरेट कलर चाहिँ कुन हो नि
4: ब्लू
3: हो अनि होली आउँदैछ अनि होलीमा चाहिँ के गर्ने सोच्नु भएको छ हजुरले
4: साथीहरूसँग खेल्ने
3: सोच्नु भएको छ राम्रोसँग होली मनाउनु होला है त अनि फुर्सदको समयमा अरू के गर्नुहुन्छ नि हजुरले घरमा
4: घरमा पढ्छु मम्मी आमा बुवालाई काममा सहयोग गर्छु
3: सबै काम गर्नुहुन्छ है सुन्छ अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई के सन्देश दिन चाहनुहुन्छ
4: राम्रोसित सुन्नु मेरो गीत
3: सुन्छ हामी छुट्टिन्छौँ है त
4: हुन्छ धन्यवाद
3: हजुर हाम्रो भाइले पनि आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि अर्को बहिनी हुनुहुन्छ हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कुल कलेजमा
5: नमस्ते धन्यवाद
3: हजुरको शुभ नाम
5: परमिसा लम्साल
3: हजुरको घर
5: मेरो शुक्ला नगरपालिका 5 पन्तीडाँडामा छ
3: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ
5: म 3 कक्षामा पढ्छु
3: 3 क्लासमा पढ्नुहुन्छ अनि हजुरको घरमा को हुनुहुन्छ नि
5: मेरो घरमा आमा बुबा भाइ र म
3: सबैजना हुनुहुन्छ अनि हजुरले आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ
5: मैले आज एउटा स्थानीय प्रविधि जातको बारेमा
3: सुन्छ अब सुरु गर्नु है त
5: चासो पिसानीको लागि प्रयोग हुने परम्परागत प्रविधि हो। यसमा दुईवटा ढुङ्गाका चक्का, एउटा काठको डन्डी जसलाई हातो पनि भनिने र सानो फलामको किला मानि हुन्छ। एउटा ढुङ्गाको चक्कालाई जमिनमा गाडिएको हुन्छ, जसको बिचमा मानि ठोकिएको हुन्छ। जमिनमा गाडिएको तल्लो चक्का अचल हुन्छ, अर्को चक्काको बिचमा सानो पुवाल पारिन्छ भने छेउपट्टि हातो राख्नका लागि सानो खोपिल्टो पारिन्छ। हातो राखिसकेपछि उक्त चक्काको बिचमा रहेको पुवालमा मानि पर्ने गरी माथिल्लो चक्कालाई तल्लो चक्कासँग मिलाइन्छ। पिसाने माथिल्लो चक्काको बिचमा मानिसँगै रहेको पुवालबाट अन्न राखिन्छ र हातको सहायताले उपल्लो चक्कालाई घुमाइन्छ। यसरी घुमाउँदा पिसिएको वस्तु दुई चक्काको बिचबाट बिस्तारै जमिनमा खस्छ। धन्यवाद।
3: हजुर, निकै नै मिठो जानकारी चाहिँ हजुरले हामीलाई सुनाउनु भयो जातोको बारेमा। अनि जातो चाहिँ हजुरले देख्नु भएको छ, रियलमा देख्नु भएको छ, गाउँघरतिर देख्नु भयो होला है कि बजारतिर पनि देख्नु भयो?
6: गाउँतिर देखे।
3: गाउँतिर देख्नु भयो। अनि हजुरले प्रयोग गर्नु भएको छ कि छैन नि जातोलाई?
6: गरे छैन।
3: गर्नु चाहिँ भएको छैन, देख्नु चाहिँ भएको छ है। अनि हजुरले रेडियो कतिको सुन्ने गर्नुहुन्छ?
6: धेरै सुन्दिन।
3: अब चाहिँ धेरै सुन्ने गर्नु पर्यो है त। अनि अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई?
6: मैले बोलेको रेडियो सुनिदिनु होला।
3: सुन्छ, हामी छुट्टिन्छौँ है त।
6: हस्, धन्यवाद।
3: हजुर, हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखेर गरिसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि हामीसँग निकै प्यारी अनि राम्री बहिनी हुनुहुन्छ, उहाँलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कुल कलेजमा।
7: हुन्छ, धन्यवाद।
3: हजुरको शुभ नाम?
7: आकांक्षा श्रेष्ठ।
3: हजुरको घर कहाँ आउने?
7: मेरो घर शुक्लाउडा हुँ।
3: दुलेगौडामा हो? अनि दुलेगौडादेखि चाहिँ स्कुलसम्म केमा आउनुहुन्छ नि हजुर?
7: म बसमा आउँछु।
3: बसमा आउनुहुन्छ
7: हजुर।
3: अनि कति क्लासमा पढ्नुहुन्छ?
7: म थ्रीमा।
3: थ्रीमा पढ्नुहुन्छ। अनि पढाइ चाहिँ कस्तो चलिरहेको छ हजुरको?
7: मेरो धेरै राम्रो चलिरहेको अहिले पढाइ।
3: अनि इक्जाममा चाहिँ के हुने गर्नु भएको छ नि हजुर?
7: म सेकेन्ड।
3: सेकेन्ड हुनुहुन्छ। अझै मेहनत गरेर फर्स्टसम्म पुग्नु होला है त।
7: हुन्छ
3: हुन्छ। अनि आज चाहिँ हजुरले हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ?
7: म आज ढिकीको बारेमा सुनाउँदैछु।
3: हुन्छ, अब सुरु गर्नु है त।
7: हस्, ढिकी परापूर्व कालदेखि नै धान कुट्न तथा चिउरा बनाउनका लागि ढिकीको प्रयोग भएको पाइन्छ। ढिकी 2 मिटर जति लामो काठबाट बनेको हुन्छ, जसको चौडाई 15 सेन्टिमिटर र मोटाई 10 सेन्टिमिटर जति हुन्छ। ढिकीको पुच्छरको खुट्टा राख्नको लागि काठलाई चेप्टो पारिएको हुन्छ। उक्त काठको 1/3 भागतिर काठको डन्डी सहायताले 2 खम्बाको बिचमा तेर्सो पारी अड्डाइन्छ। काठको अघिल्लो बिच भागमा मुसल राखिन्छ। मुसलमा दाँती बनाइएको फलाम पाता जोडिएको हुन्छ। उक्त ओखल जमिनमा रहेको ओखलमा पर्ने गरी बनाइएको हुन्छ। अन्न कुट्न ढिकीको छोटो छेउतिर खुट्टाले थिचेर मुसल सहितको भागलाई माथि उठाइन्छ। खुट्टाको छोड्दा उक्त भाग तल जान्छ र ओखलमा रहेको अन्नमा मुसल बज्रिन्छ। यही प्रक्रिया बारम्बार दोहोरिँदा कुट्ने काम पुरा हुन्छ। धन्यवाद।
3: निकै नै मिठो जानकारी दिनुभयो ढिकीको बारेमा। अनि ढिकी चाहिँ हजुरले देख्नु भएको छ कि छैन नि?
7: हजुर, मैले देखेको छु।
3: देख्नु भएको छ। अनि प्रयोग चाहिँ गर्नु भएको छ कि छैन?
7: छैन,
3: प्रयोग चाहिँ गर्न पाउनु भएको छैन है।
7: हजुर।
3: अनि हजुरको फेभरेट खानेकुरा चाहिँ के हो नि?
7: मेरो यो मरी।
3: यो मरी हो। अनि हजुरको फेभरेट कलर चाहिँ?
7: मेरो पर्पल।
3: पर्पल हो है। अनि हजुरको फेभरेट गेम चाहिँ के हो नि?
7: मेरो फेभरेट गेम स्पिकिङ।
3: स्पिकिङ हो। कतिको खेल्ने गर्नुहुन्छ स्कुलमा?
7: खेल्छु।
3: खेल्नुहुन्छ। अनि हजुरको फेभरेट टिचर स्कुलमा?
7: मेरो फेभरेट टिचर वर्षा टिचर।
3: वर्षा टिचर हुनुहुन्छ। अनि हुन्छ। अनि अन्तिममा चाहिँ हजुर जस्तै रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई के सन्देश दिन चाहनुहुन्छ?
7: मैले ढोरबराई रेडियोमा सबैले सुनिदिनु हुन अनुरोध गर्दछु।
3: हुन्छ, हामी छुट्टिन्छौँ है त।
7: हुन्छ, धन्यवाद।
3: निकै नै प्यारी बहिनी हुनुहुन्थ्यो, छुटिएर गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि अर्को बहिनी हुनुहुन्छ हामीमा। आज हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कुल कलेजमा।
8: नमस्कार, धन्यवाद।
3: हजुरको शुभ नाम?
8: मेरिना खत्री छेत्री।
3: हजुरको घर?
8: शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 धुलेगौडा।
3: दुलेगौडाबाट स्कुलसम्म चाहिँ केमा आउनुहुन्छ?
9: हिँडेरै
3: आउनुहुन्छ है। अनि आज चाहिँ हजुरले हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ?
9: कविता।
3: कविताको शीर्षक चाहिँ के हो नि?
9: यही हो नेपाल।
3: हुन्छ, अब सुरु गर्नु है त।
9: हुन्छ। हात्ती र गैडा खेल्छन् सधैँ, रमाइसौ र हब नमा, ढापेर मैना नाच्दछन् सधैँ आनन्दी मनमा, जे रोपे पनि फल्दछ साथी यो घर बारीमा, श्रमक गीत गाउँछन् चरा त्यो बासगारीमा, मेला पात जाँदा गुन्जिन्छ गीत लैबरी भाकामा, खन्जुत गर्दा लाइन्छ मिति तिवन पाखामा, मानिस यही जीव जन्तु यही एउटै छ बात स्थान, बाघ र भालु मिलेर गर्छन् जङ्गलको गुडगान, लाग्दैन रोग लाग्दैन बोक फुलबारी डाक्टर, नुन चिनी पानी खाएमा भाग्छ सामान्य बिमार, हिमालय टिभी रेडियो वावा नदी छन् विशाल, सुगा र मैना बसेर गाउँछन् यही हो नेपाल। धन्यवाद।
3: निकै नै मिठो कविता रहेको थियो हजुरले हामीलाई सुनाउनु भयो। अनि हजुरको पढाइ कस्तो चलिरहेछ नि?
9: राम्रो
3: चलिरहेछ। अनि हजुरको स्कुलको वातावरण चाहिँ कस्तो लाग्छ हजुरलाई?
9: मलाई मेरो स्कुलको वातावरण राम्रो लाग्छ।
3: राम्रो लाग्छ। अनि हजुरको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ स्कुलमा?
9: मुना टिचर
3: हुनुहुन्छ। अनि हजुरको बेस्ट फ्रेन्ड हुनुहुन्छ कि हुनुहुन्न नि क्लासमा?
9: हुनुहुन्छ।
3: कतिजना हुनुहुन्छ नि?
9: एकजना
3: हुनुहुन्छ। एकदम मिल्ने गर्नुहुन्छ हजुरहरू?
9: हजुर।
3: अनि हुन्छ, अनि हामी छुट्टिन्छौ। अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्ने साथीहरूलाई के भन्न चाहनुहुन्छ?
9: मैले गाएको यो कविता सुनिदिनुहुन अनुरोध गर्दछु।
3: हुन्छ, हामी छुट्टिन्छौँ है त।
9: हस्, धन्यवाद।
3: हजुर निकै नै प्यारी बहिनी हुनुहुन्थ्यो, आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि हामीसँग अर्को बहिनी हुनुहुन्छ, हजुरलाई धेरै धेरै स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
10: नमस्कार, धन्यवाद।
3: हजुरको शुभ नाम?
10: मेरो शुभ नाम कृतिका सुनार।
3: हजुरको घर?
10: मेरो घर सुक्लान्डा किचिन तुलेवडा जामुन्टार।
3: अनि हजुरले चाहिँ आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ नि?
10: कविता।
3: हुन्छ, अब सुरु गर्नु है त।
10: हुन्छ। मानिस जाति अति नै जाति, जागर छ साथमा, जुन छ अल्छी जुनामा बल्छी, खेल्दछ रातमा, गामाको ताप सहेर पनि रमाउँछ खेतमा, घोडाको टाप भए छन् खुट्टा, ठेला छन् हातमा, फुलको थुङ्गा भएर बिहान खुसीले हाँस्दछ, फुल जै फुट्दै बनेर चल्ला जीवन बाँच्दछ, फोहोर दिशा देखेर सीता अति नै घिनाइन्, पूर्वको दिशा बाटक सीता टिपेर हटाए, खलोमा दाय गर्दैछन् दाय, म जान्छु खेल्नलाई, हामी छवारी बारी छपारी, गाह्रो छ भेट्नलाई, तिनाले तिना रुपियाँ ती किनेछन् किताब, बास र बास फरक के छ, गरिदेऊ नि सफर। धन्यवाद।
3: निकै नै मिठो कविता रहेको थियो। अनि हजुरको घरमा चाहिँ को को हुनुहुन्छ?
10: मेरो घरमा बुबा आमा म दुईटा दिदी, हजुर बुबा र हजुरआमा काका काकी
3: सबैजना हुनुहुन्छ। अनि हजुरले चाहिँ घरमा चाहिँ छुट्टीको समयमा के गरेर सघाउनुहुन्छ नि?
10: मैले घरमा छुट्टीको समयमा झाडु पोछो लाउँछु, पानीमा फुल हालिदिन्छु, अनि मम्मीलाई खाना पकाउन सहयोग गर्छु, भाँडा धुन सहयोग गर्छु।
3: हुन्छ, अनि अन्तिममा रेडियो सुनेर बस्नुहुने साथीहरूलाई के भन्न चाहनुहुन्छ?
10: मैले यो कविता गीत गाएकोमा रेडियो दरबार सुन्नलाई अनुरोध गर्दछु। धन्यवाद।
3: धन्यवाद। हजुर, हाम्रो बहिनीले आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। अहिलेको लागि भने हामीसँग अर्को भाइ हुनुहुन्छ, हजुरलाई धेरै धेरै स्वागत छ यस कार्यक्रम स्कुल कलेजमा।
11: धन्यवाद।
3: अनि हजुरको शुभ नाम?
11: संसार।
3: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ नि?
11: सिएमा
3: पढ्नुहुन्छ। अनि हजुरको घर चाहिँ कहाँ हो नि? अनि दुलेगौडाबाट चाहिँ केमा आउनुहुन्छ नि हजुर स्कुलसम्म चाहिँ? हिँडेर आउनुहुन्छ। अनि आज चाहिँ हजुरले चाहिँ हामीलाई के सुनाउँदै हुनुहुन्छ?
11: कविता
3: सुनाउँदै हुनुहुन्छ। अनि कविताको शीर्षक चाहिँ के हो नि?
11: हाम्रो विद्यालय।
3: ल हुन्छ, अब सुरु गर्नु है त।
11: पहिलोचोटि स्कुल आउँदा म खुसी भएँ, आफ्नो बच्चा कोठातिर दौडिएर गएँ, विद्यालयमा धेरैजना विद्यार्थी छन्, शिक्षकले भन्नुहुन्छ सफा आँखामा, मैले सोच अब अझै पढ्छु, त्यही भएर त म अब अघि बढ्छु, जुन परीक्षामा पनि म प्रथम हुन्छु, त्यही ज्ञान लिएर शिखरमा छुन्छु, म एकदमै राम्रो विद्यालयमा आएँ, शिक्षकहरू मैले देवता जस्तो पाएँ, मानिसहरूको जीवन हुन्छ एकदमै खास शिक्षकले सम्झाउनुहुन्छ तब नि हटाछ। धन्यवाद।
3: निकै नै
11: मिठोले भन्नुहुन्छ सफा आँखामा। मैले सोच अब अझै पढ्छु, त्यही भएर त म अब अघि अघि बढ्छु। जुन परीक्षामा पनि म प्रथम हुन्छु।

0: मन्दिर
1: मन्दिर जस्तो लाग्छ हो अनि हजुरले यो चाहिँ कविता चाहिँ आफैले बनाउनु भएको हो कि कसैले सिकाइदिनु भएको नि हजुरलाई
0: आफै बना
1: आफै बनाउनु भएको हो अनि कति टाइम लाग्यो नि हजुरलाई कविता बनाउन
0: 30 मिनट
1: जति लाग्यो आजै गराउनु भएको हो कि पहिले गराउनु भएको
0: पहिले नै गराएको
1: पहिले गराएर राख्नु भएको है अनि हजुरको घरमा चाहिँ को को हुनुहुन्छ
0: आमा बुबा दिदी र म
1: अनि विद्यालयमा सजिएको कविता रहेको थियो अनि हजुरलाई चाहिँ हजुरको विद्यालय कस्तो लाग्छ यहाँ पढाइ कस्तो छ
0: पढाइ राम्रो छ विद्यालय पनि सफा र सुन्दर रहेको छ
1: सुन्दर रहेको छ है अनि हजुरलाई पढ्न चाहिँ कतिको मन लाग्छ नि
0: धेरै नै मन लाग्छ
1: कति पढ्नुहुन्छ घरमा
0: धेरै पढ्छु
1: धेरै पढ्नुहुन्छ अनि पढेर ठुलो भएर चाहिँ के चाहिँ बन्न मन छ हजुरलाई डक्टर बन्न मन छ डक्टर बन्नको लागि चाहिँ धेरै मेहनत गरेर पढ्नु होला है हस् हुन्छ अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण हजुर जस्तो साना साना साथीहरूलाई के भन्न चाहनुहुन्छ
0: मैले बोलेको यो रेडियोमा सुनिदिनु हुन अनुरोध गर्छु
1: हुन्छ हामी छुट्टिन्छौँ है त
0: हस् हुन्छ धन्यवाद
1: हजुर हाम्रो भाइले पनि आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि अर्को सानो बहिनी हामीसँग आउनु भएको छ आफ्नो प्रतिभा राख्नको लागि हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रम स्कुल कलेजमा
2: नमस्कार धन्यवाद
1: अनि हजुरको शुभनाम
2: शुभनाम दीक्षिका नेपाली हो
1: अनि हजुरको घर कहाँ हो नि
2: घर प्लान्डकी पाँच डन्डुरेतिर हो
1: अनि स्कुलसम्म चाहिँ केमा आउनुहुन्छ हजुर
2: कहिले स्कुटरमा आउँछु कहिले हिँडेर आउँछु
1: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ पढाइ कस्तो छ हजुरको
2: पढाइ ठिकै छ म 3 कक्षामा पढ्छु
1: 3 क्लासमा पढ्नुहुन्छ अनि आज चाहिँ हजुरले हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ नि
2: आज म एउटा कथा भन्दैछु
1: कथाको शीर्षक चाहिँ के रहेको छ
2: इमान्दार दाउरे रहेको छ
1: हुन्छ अब सुरु गर्नु है त
2: एक समयमा गाउँमा एउटा दाउरे बस्थ्यो त्यो दाउरे दाउरा काटेर र बेचेर पेट पाल्थ्यो उसको साथी कोही थिएन उसको एउटा बन्चरो मात्र साथी थियो एक दिन ऊ एउटा पोखरी नजिकै दाउरा काट्दै थियो बन्चरो फुत्किएर पोखरीमा खस्यो पोखरी गहिरो थियो ऊ रुन थाल्यो ऊ रहेको सुनेर पोखरीबाट जलदेवता निस्किए दाउरेले सबै कुरा भन्यो जलदेवताले सुनको बन्चरो निकाले तर दाउरेले यो होइन भन्यो जलदेवताले दाउरेको बन्चरो निकाले दाउरे खुसी भयो जलदेवताले सुनको बन्चरो नि दिए त्यसैले इमान्दार हुनुपर्छ
1: निकै नै मिठो कथा रहेको थियो अनि यो कथा चाहिँ हजुरले आफैले बनाउनु भएको हो कि कसैले सिकाइदिनु भएको हजुरलाई
2: आफैले बनाएको
1: आफैले गराउनु भएको है यस्तै अरू कथा पनि गराइराख्नुहुन्छ कि यो मात्र गराउनु भएको नि
2: अरू कथा नै बनाउँछु
1: पनि बनाउनुहुन्छ अनि चाहिँ होली पनि आउँदैछ अनि होलीमा चाहिँ हजुरको के छ प्लानिङ कता जाने के गर्ने कसरी मनाउने के सोच्नु भएको छ
2: आफ्नो साथीसँग मनाउने सोचिरहेको
1: साथीसँग मनाउने सोचिरहनु भएको छ अनि होलीमा त स्कुल बिदा होला है घरतिरै रमाइलो गर्ने हुन्छ राम्रोसँग होली खेल्नु होला
2: हुन्छ
1: अनि हजुरको घरमा चाहिँ को को हुनुहुन्छ नि
2: हजुर बुबा आमा बुबा र दाई हुनुहुन्छ
1: सबैजना हुनुहुन्छ अनि हजुरले घरमा चाहिँ छुट्टीको समयमा कतिको हेल्प गर्ने गर्नुहुन्छ काम गर्नको लागि
2: धेरै हेल्प गर्छु
1: धेरै गर्नुहुन्छ यति सानो उमेरमा पनि के गर्नुहुन्छ नि
2: कपडा धुन्छु फुलमा पानी हाल्छु र भाँडा माझ्न सहयोग गर्छु
1: सबै काम गर्नुहुँदो रहेछ है अनि हजुरलाई मनपर्ने खानेकुरा चाहिँ के हो नि
2: दाल भात मासु
1: दाल भात मासु हो मिठो हुन्छ है
2: हुन्छ
1: मिठो हुन्छ अनि हजुर ठुलो भएर चाहिँ के चाहिँ बन्न मन छ
2: नर्स बन्न मन छ
1: नर्स बन्न मन छ नर्स बन्नको लागि धेरै पढ्नुपर्छ राम्रोसँग पढ्नु होला है त
2: हुन्छ
1: अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्ने साथीहरूलाई के भन्न चाहनुहुन्छ
2: यो रेडियो धोरबारमा सुनिदिनु होला
1: सुन्छ हामी छुट्टिन्छौँ है त
2: हुन्छ धन्यवाद
1: हजुर हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि अर्को सानो बहिनी हुनुहुन्छ उहाँलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ
3: नमस्ते धन्यवाद
1: हजुरको शुभनाम
3: मेरो शुभनाम अमिसा गन्साल हो
1: अनि हजुरको घर कहाँ हो नि
3: मेरो घर शुक्लागण्डकी नगरपालिका 8 लहरे पिपलमा हो
1: अनि लहरे पिपलदेखि चाहिँ केमा आउनुहुन्छ स्कुलसम्म हजुर
3: म बसमा
1: बसमा आउनुहुन्छ कति टाइम लाग्छ नि बसमा आउनलाई
3: 15-20 मिनट
1: लाग्छ है अनि हजुर चाहिँ क्लास 3 पढ्नुहुन्छ अनि पढाइ कस्तो छ हजुरको
3: राम्रो छ
1: राम्रो छ एकदम राम्रोसँग पढ्नुहुन्छ अनि हजुर चाहिँ एक्जाममा चाहिँ के हुनुहुन्छ नि
3: म 7th
1: हुनुहुन्छ राम्रो रहेछ पढाइ अझै राम्रोसँग पढ्नु होला
3: हुन्छ

0: आज चाहिँ के चाहिँ सुनाउँदै हुनुहुन्छ हजुरले?
1: मैले मिठो कविता सुनाउन गइरहेको छु।
0: मिठो कविता सुनाउँदै हुनुहुन्छ, हुन्छ अब सुरु गर्नु है त।
1: मेरो कविताको शीर्षक रहेको छ मेरी आमा। मेहनती मेरी आमा बिहान चाँडै उठ्नुहुन्छ, चिया बिस्कुट ल्याएर मलाई दिनुहुन्छ। आँखा चिम्मा गरेर म सुतै जस्तै गर्छु, अनि उनलाई झुकाएर झट्टै माया गर्छु, अनि उनलाई झुकाएर झट्टै माया गर्छु। धन्यवाद।
0: निकै नै मिठो कविता चाहिँ रहेछ, अनि यो कविता चाहिँ हजुरले आफैले सृजना गर्नुभएको हो? फेरि गराउनु भएको है। अनि कति टाइम लाग्यो नि यो कविता बनाउनको लागि हजुरलाई?
1: 10-15 मिनट
0: लाग्यो। अनि हजुरले आफ्नो मम्मीलाई चाहिँ कतिको माया गर्नुहुन्छ नि? धेरै माया गर्नुहुन्छ। अनि मम्मीलाई चाहिँ घरमा छुट्टीको समयमा कतिको हेल्प गर्ने गर्नुहुन्छ नि?
1: कुचो लाउँछु, अनि लुगा धुन्छु, बोट बिरुवामा पानी हाल्छु।
0: सबै काम गर्नुहुन्छ है यति सानो उमेरमा पनि। अनि हजुरको फेभरेट कलर चाहिँ के हो नि?
1: मेरो फेभरेट कलर पर्पल हो।
0: पर्पल हो। अनि हजुरलाई चाहिँ फेभरेट गेम चाहिँ के खेल्न मन लाग्छ?
1: मलाई हाइड एन्ड सिक।
0: हो। अनि कतिको खेल्ने गर्नुहुन्छ स्कुलमा?
1: स्कुलमा त धेरै खेल्दिनँ, घरमा
0: घरमा चाहिँ खेल्नुहुन्छ। हुन्छ। अनि होली आउँदैछ, अनि होलीमा चाहिँ के गर्ने चाहिँ सोच्नु भएको छ हजुरले?
1: म पोखरा लेक साइड जाने सोचेको छु।
0: पोखरा लेक साइड जाने? कोसँग चाहिँ जाने सोच्नु भएको छ नि?
1: मम्मी बाबा म
0: मम्मी बाबा हजुर भएर पोखरा लेक साइड जाने सोच्नु भएको छ है। हुन्छ, एकदमै रमाइलो गरेर आउनु होला है त।
1: हुन्छ, धन्यवाद।
0: अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई के सन्देश दिन चाहनुहुन्छ?
1: म बोलिरहेको रेडियो डगराईमा सुनिदिनु होला।
0: हुन्छ, हामी छुट्टिन्छौँ है त।
1: हुन्छ, धन्यवाद।

0: हस्त श्रोतावृन्द, कार्यक्रम स्कूल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ। आजको श्रृंखलामा रहेर विद्यार्थी भाई बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको मीठा मीठा कुराकानीलाई कार्यक्रम स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुनेछौ। हस्त नमस्कार।
1: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98565192।
4: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
7: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461556996।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460976246।
13: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक झापुसिक तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
15: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
15: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाऊ हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
15: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
19: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
17: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
17: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701556996।
20: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
20: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
20: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
21: ल
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
22: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
25: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवा उपस्थित नभई महाधिवेशन सभापति गगन थापाले उद्घाटन गर्ने। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज यात्रु वाहकबस दुर्घटना, 6 जनाको मृत्यु 12 जना घाइते। बेनी जोमसोम कोराला सड़कको म्याग्दी खण्ड, मरमतमा इन्धनको अभाव। एमालेसँग मिलेर सड़क आन्दोलन र स्थानीय निर्वाचनमा कार्यगत एकता हुने नेकपा संयोजक प्रचण्डको भनाई। संस्थापनको अधिवेशनमा सहभागी भएका कांग्रेस कार्यकर्ताहरू पनि देउवा समूहमा फेरि खुल्न थालेको इतरपक्षको दावी। बाढ़ी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार बनाउन संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको आग्रह। तनहुमा राजस्व चुहावट नियन्त्रणमा कड़ाई गर्ने निर्णय। यमनमा साउदी समर्थित फौज र हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित, द्वन्द प्रभावित क्षेत्रका नागरिक भोक भोकै बस्न बाध्य। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। अब पूरा समाचार सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा भएको जनाइएको छ। महाधिवेशन स्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ। तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र उपसभापति विश्व प्रकाश शर्माली, समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड़ दिने बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँमा झोला पाउने प्रवक्ता चालिसेरी बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुने, 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 को नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरेर कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव रहेको छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराइनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउने भएका छन्। यसका साथै विपद प्रभावित र जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा उल्लेख गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्यमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाको नै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुडिरहेको बस आज बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउन्यमा रहेको एस मोडमा पल्टिएको थियो। दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 का सुरेश बिसी, कोहलपुर नगरपालिका 3 का दिपेन्द्र केसी, कोहलपुर 10 का एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का कृष कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 का निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको छ। दुर्घटनामा परेर घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल दण्डामा प्रारम्भिक उपचार गराएर 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको सीतावन मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूसँग सहकार्य गर्ने बताउनु भएको छ। नेकपाको काभ्री जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै विचार मिल्नेहरूसँग पार्टी एकता गरेर जाने निर्णय पनि भएको प्रचण्डले बताउनु भएको हो।
1: केन्द्रीय संयोजन समितिको तर्फसम्म निर्णय कार्यान्वयनका सन्दर्भमा नै नेकपा के मानेर नेकपा प्रशासनसँग लिखित रूपमा कार्यरत एकता गरेका पनि छन्। प्रदेश सरकार बनेको छ, अहिले भर्खरै तपाईँहरूले प्रदेश सरकारका मन्त्रीका कुरा पनि सुनिसक्नु भएको छ। साथै प्रदेशमा अहिले हामी सरकारमा सहभागी हुनुपर्ने बाध्यता पनि भयो, आवश्यकता पनि भयो र हामी त्यहाँ पुगेका पनि छौँ र यो सहकार्यलाई खालि प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सडक आन्दोलनको निम्ति पनि र सदनभित्रको गहत सम्बन्धमा पनि र आउने निर्वाचन स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै लानुपर्ने हुन्छ।
25: आगामी दिनमा सदन र सड़कको संघर्षमा सहकार्य गर्दै जानुपर्ने पनि प्रचण्डले बताउनु भएको छ। उहाँले थप्नुभयो, आउने दिनमा सड़क आन्दोलन, सदनभित्रको बहस र छलफलमा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ। आगामी महाधिवेशनले पार्टी एकता चुस्त बनाउने र युवाहरूको सहभागिता सुनिश्चित गर्ने प्रचण्डले दावी गर्नुभएको छ। नेपाली कंग्रेसको इतर पक्षका नेता डाक्टर प्रकाश शरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा ओडादेखि नै संलग्न भएका नेता कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै देशैभरि पार्टीको नेता कार्यकर्ता स्वतः स्फूर्त रूपमा आफूहरूले गराएको अधिवेशनमा जोड़िएको दावी गर्नुभयो। उहाँले पार्टीको विशेष महाधिवेशन मार्फत पार्टीलाई विथोल्ने प्रयास भएको भन्दै त्यसको विरोधमा नेता कार्यकर्ता उभिएको पनि दावी गर्नुभएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि संवाद सांसद तथा प्रदेश सांसदलाई विभिन्न किसिमको दबाव दिएको पनि उहाँले आरोप लगाउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन विषयमा सरकारको तीनवटै तहका प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूसँग छलफल गरेको छ। आयोगले शुक्रबार आयोजना गरेको छलफलमा निर्वाचनको विविध विषयमा प्रस्तुतीकरण गर्दै निर्वाचन सुधारका विषयमा राजनैतिक दलका प्रतिनिधिसँग छलफल गर्ने बताएको हो। आयोगका अनुसार छलफलमा निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाताको सहभागिता सुनिश्चित गर्ने, बदर मत न्यूनीकरण गर्ने, मतदाता नामावली शुद्ध बनाउने, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था गर्ने, निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्ने लगायतका विषयमा छलफल भएको छ। त्यस्तै निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा र राजनीतिक दलसँग सम्बन्धित ऐनमा भएका व्यवस्था अनुसार दलहरूले गर्नुपर्ने कामको विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। गएको हप्ताको वर्षा पछाडिको बाढ़ी पहिरोका कारणले अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जमसुम कोरेला सड़कको मेग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोजको 8 गतेदेखि 11 गतिसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मोस्ताङबाट मेग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ, तातोपानी र पर्वतको मालढुङ्गाबाट मेग्दीको राहुघाट खण्डमा मरमत पछाडि एकतर्फी रूपमा गाड़ी संचालनमा आएको छ। रघुगंगा गाउँपालिका तीन तिल्किनी चौरमा रहेको राहुघाट जल विद्युत आयोजनाको विद्युत गृह र स्विच एड परिसरमा रहेको ज्ञान टी टावर हटाउन भएको ढिलाई र इन्धन सकिए पछाडि मरमतमा चुनौती सृजना भएको बेनी जमसुम कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। मोस्ताङ तर्फबाट इन्धन ढुवानी गर्न अन्तर जिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत आयोजना मार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट गहिरो पहिरो प्रभावित सड़कको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभएको छ। बाढ़ी र पहिरोका कारणले 6 दिनदेखि अवरूद्ध रहेको लमजुङको बेसी शहर चामे सड़क खण्ड संचालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोकरो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा र माटो हटाएपछि सड़क संचालनमा आएको डुम्ती बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क संचालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी र आवागमन सहज बनेको छ। गएको हप्ता बाढ़ी पहिरोका कारणले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र संचालनमा रहेको जलविद्युत आयोजनाहरूमा मुख्य क्षति पुगेको छ। 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणाली बाहिर गएको छ। हाइड्रो सपोर्ट प्रणाली प्रवर्धक रहेको 66.3 मेगावाट क्षमताको मध्यकाली गण्डकी जलविद्युत आयोजनामा बाढ़ीले सबैभन्दा धेरै क्षति पुर्याएको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा ठूलो क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिका 3 र 4 सीमानामा पर्ने सुके बगरमा निर्माणाधीन बाँधमा डाइभर्सन भत्काएर पसेको काली गण्डकीको बाढ़ीले गेगरान थुपारेको छ। यो ठाउँमा रहेको सुरुङको अडिटभित्र पनि पानी पसेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बाढ़ी र पहिरोबाट क्षतिग्रस्त सड़क, पुल, सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको निर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। असोजको 9 गतिबाट 11 गतिसम्म परेको अविरल वर्षा पछाडि आएको बाढ़ी पहिरोमा गण्डकी प्रदेशमा 30 भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ, मेग्दी, बागलुङ र पर्वत लगायतका जिल्लामा सड़क, पुल, विद्यालय, सरकारी कार्यालय र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ली र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरेर विपद पछाडिको उद्धार, राहत पुनर्स्थापना र पुननिर्माणका लागि संघ सरकारको ध्यान आकर्षण गराएको बताउनुभयो। भेटमा उहाँले बाढ़ी पहिरोले अवरूद्ध राष्ट्रिय राजमार्ग र रणनीतिक सड़क तत्काल संचालनमा ल्याउनु पर्ने बताउनुभयो। बेनी जुमसुम कोरेला सड़क मध्य पहाड़ी लोकमार्ग, काली गण्डकी करिडोर र बेसी शहर मनाङ सड़कमा ठूलो क्षति पुगेकाले तत्काल मरमत तथा पुननिर्माण आवश्यक रहेको उहाँले बताउनु भएको छ। त तनहुमा राजस्व चुहावट तथा चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकाय बीचमा सूचना आदान प्रदान नियमित समन्वय र छड्के निरीक्षणलाई प्रभावकारी बनाउने निर्णय भएको छ। तनहु जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिले हालै बसेको बैठक मार्फत राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले आपसी सहयोग र समन्वय बढ़ाउँदै छड्के निरीक्षण गर्ने तथा त्यससँग सम्बन्धित गतिविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकमा चालू आर्थिक वर्षमा जिल्लामा राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले तयार गरेको कार्ययोजना भइरहेको काम कार्यवाही र हालसम्मको प्रयासबारे छलफल तथा समीक्षा गरेको हो। बैठकले स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र प्राकृतिक स्रोत र अन्य आमदानीका लागि गर्नुपर्ने चेकापट्टा र तयारीको प्रक्रियागत काममा ढिलाई हुँदा राजस्व गुम्ने र सुहावट तथा चोरी निकासीको समस्या बढ़न सक्ने निष्कर्ष निकालेको छ। त्यसैले पालिकालाई आवश्यक निर्णय छिटो गरेर तत्काल ठेकापट्टाको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। तपाई यति बेला साँझ 7 बजेको ध्रुवाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
24: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681। टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
24: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
24: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
24: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
26: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
26: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
27: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
27: ए हो र, हस् दाई, म आजै जान्छु।
24: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि।
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
25: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। अर्थतन्त्रलाई चलायमान बनाउनको लागि निजी क्षेत्रले अनुदान र संरक्षण भन्दा पनि लगानीका लागि विश्वासिलो वातावरण, सहज वित्तीय पहुँच र नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड़ दिएको छ। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अगुवाईमा आज बुटवलमा आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्सको नेतृत्व संघको संवाद कार्यक्रममा उद्योगी र व्यवसायीहरूले बैंक र वित्तीय संस्थाको ब्याजदरलाई सहज बनाउन, लगानीको सुरक्षा सुनिश्चित गर्न र व्यवसाय संचालनमा राज्यको निकायबाट सहजीकरणको माग गरेका हुन्। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा र लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल सहित प्रदेशका विभिन्न जिल्ला तथा नगर चेम्बरका पदाधिकारी, भन्सार एजेन्ट संघ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सरकारी संस्थाहरूको कर्जा असुलीलाई तीव्रता दिन थालेको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीलाई ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सावा र ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालू आर्थिक वर्षको असोजको 15 गतिसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी र संस्थाहरूको करिब 11 करोड़ कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असारको 25 गति स्थापना भएको कार्यालयलाई कर्जा असुलीसँग सम्बन्धित मुद्दाको शुरूको कार्यवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। सहकारी संस्थाले आफूले असुल उपर गर्नुपर्ने रकम असुल उपर गर्न नसकेको खण्डमा असुल उपहार गराएर पाउन ऋण न्यायाधिकरण समक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुली सम्बन्धी मुद्दाको शुरूको कार्यवाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो। पोखरामा उत्तर पूर्वी भारतको पर्यटन व्यवसायी र पोखराको पर्यटन व्यवसायी बीचमा पर्यटन प्रवर्धन र व्यावसायिक सहकार्यका लागि बीटूबी कार्यक्रम भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्धन तथा पोखरा पर्यटन परिषदको सहकार्यमा होटल एसोसिएशन नेपाल गण्डकी, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी र होटल एसोसिएशन पोखरा नेपालको आयोजनामा शुक्रबार हिजो कार्यक्रम आयोजना गरिएको हो। पर्यटन प्रवर्धन र व्यावसायिक सञ्जाल विस्तारको उद्देश्य सहित आयोजना गरिएको कार्यक्रममा उत्तर पूर्वी भारतीय पर्यटन महासंघका प्रतिनिधि र पोखराको पर्यटन व्यवसायी सहभागी भएका थिए। कार्यक्रममा नेपाल र उत्तर पूर्वी भारतको पर्यटन व्यवसायी बीचमा पर्यटन प्रवर्धन, पर्यटक आदान प्रदान, व्यावसायिक सम्बन्ध विस्तार र आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताउनुभयो। कार्यक्रममा दुवै क्षेत्रको पर्यटन व्यवसायी बीचमा प्रत्यक्ष भेटघाट र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर समेत जुटेको उहाँले बताउनुभयो। होटल व्यवसायी संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले चलिए पोखरा अभियानलाई उत्तर पूर्वी भारतसम्म पुगेर सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन आयोजक तयारी समिति तनहुको कार्य समिति विस्तार भएको छ। समितिको संयोजक प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले तयारी समिति विस्तार गरेको हो। तयारी समितिमा सचिव माधव खनालले जानकारी दिए अनुसार समितिको सदस्यमा सुकुम लाल गुरूङ, विजय भट्टराई, शान्ता घरती, सूरज बोहरा, गोपाल बहादुर छेत्री, राजकुमार श्रेष्ठ, सूर्य कुमारी कोइराला, कुम बहादुर श्रेष्ठ, प्रकाश लौदारी, भरत राज नहर्की, नीलकण्ठ सिग्दल, नवराज अधिकारीलाई सदस्यमा थप गरिएको छ। त्यस्तै बैठकले नेपाली कांग्रेसको केन्द्रीय सदस्य शंकर भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले र नेत्री यमुना खड्काविकलाई सल्लाहकारको भूमिकामा राख्ने निर्णय गरेको छ। समितिका सहसंयोजक डम्बर अधिकारीका अनुसार बैठकमा वडा अधिवेशन, स्थानीय तह र प्रदेश तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया अगाडि व्यापक रूपमा छलफल भएको थियो। अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाउने देखाउने अन्य तयारीको विषयमा समेत बैठकमा छलफल भएको छ। बैठकमा धारणा राख्दै संयोजक प्राध्यापक डाक्टर गौतमले पार्टीको आधिकारिक पक्ष आफूहरू नै भएको हुँदा भ्रम नपर्न समेत आग्रह गर्नुभएको थियो। बैठकमा नेताहरू यमुना खड्का, जिल्ला संयोजक गौतम, सह संयोजक अधिकारी सचिव खनाल, युवा नेता विभिन्न अधिकारी लगायतले धारणा राख्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। येमनमा केही भागमा साउदी अरब समर्थित फौज र इरान निकटवर्ती समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुन बाध्य भएका छन् भने खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रको हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार सरकारी नियन्त्रणमा रहेको र पहुँच योग्य क्षेत्रहरूमा झण्डै 74% घर परिवारमा आफ्ना आधारभूत खाद्य आवश्यकता पूरा हुन सकेको छैन। पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्त विनाशकारी हुने खतरा रहेको डब्ल्यूएफपी का कार्यक्रम संचालन हेर्ने सहायक कार्यकारी निर्देशक म्याथ्यू होलिङ ओवर्थले जानकारी दिनुभयो। सन् 2022 संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्ध विरामले सीमापार आक्रमणहरूलाई धेरै हदसम्म रोके पनि साउदी अरब र उथी बीचको यो द्वन्दलाई सबैभन्दा गम्भीर मानववृत्तिका रूपमा लिन थालिएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार येमनमा 1,49,000 भन्दा धेरै मानिस विस्थापित बन्न बाध्य भएका छन्। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरूले 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्ने सहमति जनाएका छन्। यो पछिल्लो कदमले आउँदो दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिनुभएको थियो। यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनाव पछाडि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा पनि डिजलको मूल्य बढ़ाउने रहेको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिजा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत रहेको तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीहरूले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलियाभित्रैबाट पनि भिजा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिजा रद्द भए पछाडि पुनरावेदनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामा नै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै पनि 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रबाट नै नयाँ विद्यार्थी भिजाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलियाभित्रबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी र केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि पनि लागू नहुने खबरमा उल्लेख गरिएको छ। अब अन्तिममा खेल समाचार। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गरेको छ। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमारी 192 रन बनाएको छ। यसअगाडि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको छ। योसँगै पाकिस्तानले रजत पदक पनि जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ। श्रीलंकाले बंगलादेशलाई 63 रनले पराजित गरेको हो। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। हामी यिनै खबरहरू सँगसँगै धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा। पूर्व सभापति देउबा उपस्थित नभए भोलि महाधिवेशन सभापति गगन थापाले नै उद्घाटन गर्ने। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज यात्रुवाहक बस दुर्घटना। 6 जनाको मृत्यु, 12 जना घाइते। बेनी जोमसोम कोरला सड़कको मेग्दी खण्ड मरमतमा इन्धनको अभाव। एमालेसँग मिलेर सड़क आन्दोलन र स्थानीय निर्वाचनमा कार्यगत एकता हुने नेकपा संयोजक प्रचण्डको भनाई। संस्थापनको अधिवेशनमा सहभागी भएका कांग्रेस कार्यकर्ताहरू देउवा समूहमा खुल्न थालेको इतरपक्षको दावी। बाढ़ी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार बनाउन संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको आग्रह। तनहुँमा राजस्व चुहावट नियन्त्रणमा कड़ाई गर्ने निर्णय। यमनमा साउदी समर्थित फौज र हुती समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित। द्वन्द प्रभावित क्षेत्रका नागरिक भोग भोकै बस्न बाध्य। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। हवस्त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबारही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
5: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
14: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
5: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
26: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
16: दुलेगौड़ा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बचोक पारिपट्टि छ नि।
14: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
16: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
14: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
19: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ,
17: अहिले हतार छ, पछि आउँदै गरौला है।
21: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौड़ा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9456061268 र 9556602।
22: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
28: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
22: दीक्षा ब्युटी पार्लर रे?
28: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
22: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
28: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
22: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
28: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
22: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
28: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
28: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090334335।
1: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
4: मिति यही असोज 12 गते देखि 22 गते सम्म
1: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
4: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
4: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौंडा तनहु।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
0: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
1: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुछ्र बैंकको ठिक पारिपट्टि।
1: सम्पर्क 0965903969, मोबाइल 9840826926।
2: जाम न, ढिला भइसक्यो।
0: एकैछिन पख न, केको भिडियो सुनौ।
3: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घलखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
2: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
0: नबोल न, सुन त,
3: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846023420।
6: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 9846618817।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
10: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि। तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ। पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
14: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन,
17: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
14: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
18: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
17: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
1: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
5: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062929।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
15: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
15: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0625414321,
15: मोबाइल 9805678634 र 9701107090।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
19: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
16: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
19: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
20: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
23: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
23: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151663136
3: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: सूचना सूचना सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोन लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568832 र 98460038302।
5: ए बुढी, तिमीले भने जस्तै घर बनेको त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
7: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
8: अन्तर्मनको आवाज
9: स्टुडियो अहिले रातिको 9 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
0: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
9: आमा तस्बिरमा लहराएका तिम्रा धर्म मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
0: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
9: नमस्कार, रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी लिएर सदाभाई आज पनि म यहाँहरूकै सहयात्री दुर्गादेवी पौडेल उपस्थित भइसकेकी छु। आदरणीय श्रोताबिन, म आज पनि सदाभाई प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने साहित्य मञ्जरीको साथमा यहाँहरूसँगै छु। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ संचालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुन्छ। यसको प्रत्यक्ष प्रसारण रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि गरिन्छ। हामी साहित्य मञ्जरीमा यहाँहरूलाई सुन्छौं अनि सुनाउँछौं। सुन्ने र सुनाउने सन्दर्भमा हामी यहाँले उपलब्ध गराउनु भएका कृति अथवा रचनालाई वाचन गर्दछौं भने हामी कहिले काहीँ श्रष्टाहरू साहित्यिक श्रष्टा कलाकारलाई पनि हाम्रो रेडियोको स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दबाट यहाँहरूका रचनाहरू र सृजनाहरू सुन्ने सुनाउने गर्दछौं। त्यसैले साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो, हामी सबैको आफ्नै कार्यक्रम हो। मेरो हातमा रहेको छ एक चिहान उपन्यास, हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित यो एक चिहान उपन्यास जसलाई कक्षा 12 अनिवार्य नेपाली अन्तर्गत नेपालीको पाठ्यक्रममा एउटा पाठ्यांशको रूपमा समावेश गरिएको छ र यो एक चिहान उपन्यासलाई विगतका अङ्कदेखि मैले वाचन गरिरहेकी छु। यो विशेष गरेर कक्षा 12 अध्ययनरत विद्यार्थीहरूका लागि लक्षित गरी मैले यो सामग्री तयार पारेकी छु र मलाई लाग्छ आदरणीय र प्रिय विद्यार्थी भाइ बहिनीहरू, कक्षा 12 अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू यो वाचन श्रवण गरेर यहाँहरूलाई यहाँहरूको सिकाइका लागि थप टेवा पुग्नेछ भन्ने अपेक्षा गर्दै आजको अङ्कमा म फेरि सम्पूर्ण साहित्यिक मनहरू र प्रिय विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत गर्दै आजको यो अङ्कमा रहेको छ अध्याय 24 र म वाचनलाई निरन्तरता दिन्छु। हिजोको रोपाईको थकाई मेट्न आज शिवनारायणहरू कोही पनि खेतमा गएनन्। अब 2-4 दिनपछि त गाई सारेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्न समेत पनि जानुपर्ने हुन्छ। यसले पनि आज एक दिन आराम लिऊ भनेर उनीहरू खेतमा नगएका हुन्। त्यसैले आज पुनारायण र हर्षनारायण दुईजना मात्र थिएनन्। परिवारका अरू सदस्यहरू सबैजना घरमै थिए। आज शिवनारायण घरमा बसेको मौका र नानी थोकको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारायणसँग नानी थोकको विवाहको कुरा चलाइन्। उनले शिवनारायणलाई भनिन्, नानी थोकलाई अब यसै राखी छोड्न भएन। शिवनारायण लक्का जवान भइसके, झट्टै बिहे गरिदिनु पर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो, यो भन्दा पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिग्नै डर भइसक्यो। मलाई त जे गरेर जे सहेर भए पनि यो युवतीको बिहे गरिदिउँ, हर्षनारायणको बरु पछि गर्दै गरौँला, त्यस्तो कुनै हतारै पनि छैन, मैले पनि यही सोचिरहेको छु आमा। बदमास डाक्टर गोदत्त प्रसादको बिग्नै डर भइसकेको छ मलाई। शिवनारायणले अलि गम्भीर भावमा भने, मलाई पनि त डर भइरहेको छ, त्यसको त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नु पर्यो। लतमायाले भने, खै कसैले भन्न आउँदैन, हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि अलिक टाढा रहन खोज्छ, समाजमा अलि टाढा अगाडि बढ्न खोजे पनि नहुने साधारण मानिसहरू जस्तै रूढी र परम्परा भक्त भइरहन पनि हाम्रो मन मान्दैन। अलि जान्ने बुझ्नेलाई फसादै हुँदो रहेनछ। कुनै गरेर भए पनि कसैलाई दिन जाउँ भन्न जाउँ भने हल्का मात्रै भइन्छ। नानी थोको आफैले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिए। उसले त अर्काको कोही बाबु भएर बुढा भइसकेका, साँच्चै भनौँ भने उसका निम्ति एकदम सिलपट दुलाह खोर्न आँटिरहेकी थियो। त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन, हुनसम्मको दुःख नपाउली उसले बाको पनि आफैले छानेर जाओस् भन्ने विचार थियो। स्वतन्त्रता दिउँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखि मैले आमा शिवनारायणले अलि दिक्क मानेर भने, रामबहादुरको कुरालाई नै सुनाउँछु, उनी धेरैचोटि आइ पनि सके, उसको के कुरा? उही सुरमान सुब्बाको कुरा। नानी थकुका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे, उनीहरूलाई दिए के होला? मैले हेर्दा पनि नानी थकु भाग्यमानी होली। ज्यान थापेर अर्काकी छोरी बेटी पाइन्छु भने, तरी नि स्वास्नी पाइन्छु भने म पनि ज्यान थापुला। सुरमान सुब्बा तपाईँलाई हुन्छ भने नानी थकु आफैले पनि मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन? मैले हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमान सुब्बा भन्दा 100 गुणा बेच्छन्। त्यही धन दौलत मान मर्यादाको आँच सहक महक रबाफ रौनक देखेर भन्नुभएको होला। त्यस्ता बुढा सुढा पसेका कोही बाबु बाँच्नका निम्ति विवेक गर्न खोज्ने बेवकुफलाई दिने कुरा मसँग कर्तै नगर्ने छैन। म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिले गर्दिन। नानी कपुरको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिउँ कि भन्ने विचारसम्म पोखेछु। सरल भावमा लतमायाले भन्यो, राजै हुनेछन् भने पनि दिँदै दिन्न, उनकी छोरी मलाई दिए भने म काजे हुन्छु रे देला। यी सबै भुल भुलैयामा हाल्ने बदमासी कुरा हुनुहुन्न, यस्तो कुरामा हामीले कहिले फस्नु हुँदैन, सम्झाएको भावमा शिवनारायणले भन्यो। उनलाई दिए नानी थकु र हामीले पनि अलिक सुख पाउन सकौला भन्ने आशाले भनेथ्यौँ। तिमीलाई मन नपरे नदिउँला, रतमाईले भन्यो। यस्तो पाप कहिले पनि नछुटाउनु होला आमा, हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने यसको कुरा भुलेर पनि नसोच्नु होला। हामी जीवनभर दुःखैमा फसेर अल्झेर रगडिएर मरौँ, तर हाम्रो सुखको बदलामा हामीले आफ्नो बहिनी वा छोरी बच्चीजीलाई उनीहरूको जिन्दगीलाई दुःख सङ्कटमा नथालौँ। तपाईँ मेरो यो कुरामा सधैँ ध्यान दिनुहोस्, सम्झाए झैँ भावमा नम्रताका साथ शिवनारायणले भने। उत्तल सिंह हामी मोही पोहोर सालको बाली तिर्न पनि बाँकी नै छ, शास्ति गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबु। हो, यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुख सुविधाका निम्ति नानी थकुको जिन्दगी हुने कस्तो खराब चिताउनु भएको हाम्रो तपाईँले, शिवनारायणले भने। के भन्ने त त्यसो भए, रामबहादुर आउँदा हुन्न भन्ने जवाफ दिइपठाउँदा? लतमायाले सोधिन्। यसको कुरै नगर्नुहोस् भने सिधा जवाफ पठाइदिनु, मिठो मसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइराख्ने? शिवनारायणले भने, मैले तपाईँलाई भनिहालेको थिएँ नि, देशी तानको मदत नलिनुहोस्, बिना मागी एकाएक सहयोग पाउनु खतरनाक हुन्छ। सुरमान सुब्बा कुनै महात्मा हुनु, जोसुकैको दुःख पीरमा सहसर हुन्छन्। जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त बदमास बेवकुफ हुन्। उनले बाला मर्न लाग्दासम्म पनि रुवाएका छन्। आखिर त्यस्तै सिद्ध भयो कि भएन? एकछिन चुप लागेर लतमाया बोले, त्यसो भए के गर्ने त? भन्न आउने भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन, कुरा तरुनी भइसक्यो। फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना चार रात चौगुना बढ्दैछ। लतमायाका यी कुरा सुनेर शिवनारायणले अलि प्रगत भएको भने, हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, अरू फोनै गरेर भए पनि लायक व्यक्तिलाई दिनुपर्छ आमा। म त भन्छु भर्सक अझ नानी थको आफैले नै त्यस्ता कुनै लायक मानिसको चुनाव गरोस्। लतमाया चुप भइन्। यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुक्टुक्क आइपुगे। आउँदा आउँदै रामबहादुर बोल्दै आए, ओहो शिवनारायण, आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउला कि भन्ने आशा मात्र गर्दै थिए, तिमीलाई काई हुने, आज मेरो भाग्यले गर्दा तिमी खेत नगइकन घरै बसिरहेका रहेछौ। शिवनारायण सभ्यताको मर्यादा राख्न खुब जान्दथे, आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले सिद्धनारायणले रामबहादुरलाई खुब सत्कार गरे। रामबहादुरलाई बसाइसकेपछि सिद्धनारायणले उनीसित आउनको कारण बडो नम्रताका साथ सोधे। रामबहादुर पहिलो दर्जाका धूर्त मानिस थिए। उनले आफू आउनको खास कारण नबताई अर्कै कारण बताउन चलाखी गर्दै भने, रोपाईको बेला भएको हुनाले सुब्बा साहबले पठाउनु भएको उहाँलाई किसानहरूको मर्का खुब थाहा छ। रोपाईको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ। त्यसैले एकचोटि हेरेर आऊ भनी उहाँले मलाई पठाउनु भएको। भन, कदाचित तिमीलाई कुनै कुराको मद्दत चाहेमा उहाँ दिन तयार हुनुहुन्छ। उहाँको दिललाई मेरो धन्यवाद छ। उहाँको दयालाई म पनि सराहना गर्छु। किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस्। तर रामबहादुरजी, हिजो मात्रै रोपाई सकियो, आशा छ यसपालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुला। सुब्बा साहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनु होला। सिद्धनारायणले हाँसेर सुमतका साथ भने, बडो खुसी लाग्यो। म ईश्वरसँग पुकारा गर्छु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस्। अरू कामलाई पनि यदि तिमीलाई मदत खाँचो छ भने भन सिद्धनारायण। सुब्बा साहेबसित म विन्ती गरिदिनेछु, स्नेहपूर्ण भावमा रामबहादुरले भने। धन्यवाद छ तपाईँको यो कृपालाई पनि रामबहादुरजी। अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईँहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु, खुसी मान्दै सिद्धनारायणले भने। कति चाँडो तिम्रो खेतमा रोपा सिद्धिएको सिद्धनारायण? सायद सबभन्दा पहिले रोपाई भएको यसपालि तिम्रै खेतमा हो कि? रामबहादुरले भने, सबभन्दा पहिले मेरै खेतमा रोपाई भएकै त होइन होला, त्यसो पनि म भन्न सक्दिनँ, तर यसपालि मेरो रोपाई चाहिँ चाँडै नै सिद्धियो भन्नुपर्छ, हाँस्दै हाँस्दै सिद्धनारायणले बताए। त्यसो भए अहिलेलाई केही मदत चाहिँदैन है? सुब्बा साहेबलाई त्यही बिन्ती चढाइदिउँ त। हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो छ हगि सिद्धनारायण? हिजो आज त्यस्ता देउता कहाँ पाउन सकिन्छ, कत्रो विवेक हेर उहाँको। भन त सिद्धनारायण, तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब? रामबहादुरले सुब्बा श्रीमानको तारिफ गर्दै भने, त्यस्तै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउन। त्यसैले मैले पनि जोर गरेको सिद्धनारायण, तिमी सधैँ खेतमा हुने हुनाले तिम्रै आमालाई जम्मै कुरा भनेर गरेको थिएँ। आज पक्का जवाब दिन्छु भने तिमीले आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ। मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ, सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर भने। ए रामबहादुरजी, तपाईँ नरिसाउनु होला, विनम्र भावमा सिद्धनारायणले भने। तपाईँले गर्नुभएको कुरा नहुने भयो नि, तपाईँलाई बिना सुत्ती झुलाएर आशा देखाइराख्नु मनासुख छैन। मेरो त्यस्तो भानी पनि छैन, सफा भनिदिन म राम्रो खान्छु। कुराको मजबुत यही हो कि तपाईँले गर्नुभएको कुरा हामीलाई बिल्कुल मन्जुर भएन। किन? दिक्क लागेको भावमा रामबहादुरले सोध्यो। किन प्रश्नको फेरि के उत्तर दिउँ? हामीलाई मन्जुर भएन, बस तपाईँ यति कुरैबाट सन्तुष्ट हुनुहोला। सिद्धनारायणले गम्भीर उत्तर दियो। तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन भन न, रामबहादुरले कोट्याएर सोधे। कुन कुरा चित्त नबुझेको बताउँ रामबहादुरजी? प्रष्ट थाहा पाउन चाहनुहुन्छ भने चित्त नबुझेको होइन, चित्त बुझेको कुनै पनि कुरा छैन, यसरी भने अझै प्रष्ट होला। एउटा पनि कुरा हामीलाई चित्त बुझेन, सिद्धनारायणले प्रष्ट भनिदियो। तिमीले सुब्बा साहेबको साह्रै अपमान गरिरहेछौ सिद्धनारायण, तपाईँ जे सम्झनुहोस्। तैपनि तिमीले सम्हालिएर बोल्नुपर्ने, यसरी विश्वमत प्रकट गर्नु मनासुख छैन। निदो जवाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईँ अपमान, विश्वमत इत्यादि सम्झनुहुन्छ भने अफसोसको कुरा छ रामबहादुरजी। यसको फेरि म कुन शब्दले जवाफ दिनु? तैपनि तिमीले होसियार भएर जवाफ दिनुपर्ने, उहाँ र आफ्नो अवस्थापन त तिमीले हेर्नुपर्छ। सानो मुख ठुलो कुरा नहुनुपर्ने, अलि रिसाएर रामबहादुरले भने। अलि मुख सम्हालेर बोल्न सक्नुहोस् रामबहादुरजी, धेरै सहनु भनेको जल्ला पनि गाह्रो हुन्छ, तपाईँ यसको पनि विचार गर्नुहोला। सिद्धनारायणले पनि अलि रिसाएर जवाफ दिए। त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार त अलि ठण्डा मगजले सोच्ने काम गर्यो सिद्धनारायण, पछुताउनु नपरोस् धम्काएर रामबहादुरले भने। के त यसको माने यही हो, किसानका छोरा केही होइन, किसान केही होइन, त्यसमा मनुष्य त केही छैन, शिवनारायणले पनि अलिक डरो भएर जगाए। किसान राजा हुन्, सम्राट हुन्, देवता हुन्, परमात्मा हुन्, व्यङ्ग्य भावमा रामबहादुरले भने। किसानमाथि व्यङ्ग्य हानेर तपाईँ यसरी उपेक्षा नगर्नु होला रामबहादुरले। तपाईँलाई म यो पनि बताइदिन चाहन्छु कि एकचोटिलाई मैले क्षमा गरेको छु। किसान अरू थोक केही नभए तापनि तपाईँको अन्नदाता हो। आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो। अझ योभन्दा पनि व्रत तपाईँ थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबैभन्दा ठूलो किसान हो। जसलाई तपाईँ ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा देशकै भन्नुहोस्। बडो गर्वका साथ शिवनारायणले भने। साह्रै व्रत भयो शिवनारायण, झट्टै तिमी सम्हालिएनौ भने म तिमीलाई साप भनिदिन्छु। मलाई अब सहन गाह्रो हुन्छ, खुब रिसाएर रामबहादुरले भने। धम्की देखाउने बानी हटाउनुहोस् रामबहादुरजी। किसानका घरमा जागृति आइसकेको छ, जमाना पहिचान्ने बुद्धिमानी गर्नुहोस्। तपाईँसित म प्रार्थना गर्छु, यो तपाईँलाई मेरो सल्लाह हो। गर्वसाथ शिवनारायणले भने। के त तिमी आफ्नै बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयो? अलि नरम जस्तो भएर रामबहादुरले भने। म फेरि पनि एकचोटि क्षमा गर्छु रामबहादुरजी, कदापि फेरि यस्तो लवज ननिकाल्नु होला। म यसलाई गाली सम्झन्छु। म यो पनि भनिदिन्छु, फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ। निकै रिसाएर ठुलो स्वरमा सिद्धारामले भने। ठकठक आवाज सुनेर लतमाया, आकुमाया, नानी थपु सबै उनीहरू पूरा गरिरहेको ठाउँमा आइपुगे। शिवनारायणका घरमा भएका मानिस जमा भएको देखेर रामबहादुरलाई पनि अलि सरम भयो। उनले नरम भावमा भने, तिम्रो बा अष्टनारायणले वचन दिइसकेको छ शिवनारायण। मरिसकेका आफ्ना इमान्दार बाबुको वचन राख्ने काम गर। तिमी आमा लतमायाको पनि मन्जुरी छ, सोध तिम्री आमा त मौजुद छन्। मेरो पिताजीले त्यस्तो अनुचित मन्जुरी कहिले पनि दिनु भएन। यो बिल्कुल झुट कुरा हो। कदाचित भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी नै छ भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिन। यस्तो अनुचित कुरामा आमा बाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिन। अरूको त के, साक्षात नानी थकुले मन्जुर गरेको भए पनि म विरोध गरेर बिचोली दिन्छु। त्यसैले रामबहादुरजी, तपाईँले कसैको पनि दुहाइ गर्नु खोज्नु छ, शिवनारायणले प्रष्ट भनिदिए। शिवनारायण, म तिमीलाई समय दिन्छु, राति सुद्ध अलि ठण्डा मगजले एकचोटि विचार गर, आफ्नो परिवारसँग पनि एकचोटि सल्लाह गर। अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ, केही सम्झाएर भनेको भावमा रामबहादुरले भने। रामबहादुरले यति भन्न साथ शिवनारायण ऋषिले आगो भइचुरुक्को उठेर उसको गर्दन समाउन पुगे। दुवै हातले बेसरी रामबहादुरको गर्दन न्यात्त समाउँदै शिवनारायणले भने, भन्साले अब के चाहन्छ त? लतमाया, हाकुमाया, नानी खोको सब छुट्याउन दबुरे। उनीहरूले शिवनारायणलाई तानिरहे। रामबहादुर डरले थरथरसी भएर अय्या भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारायणको मुखतिर हेरेर भने, छो। रामबहादुरको गर्दन छोड्दै शिवनारायणले भने, साहले यसपटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा। के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको? दुखेको गर्दन यताउति चलाउँदै रामबहादुरले भने, तान्नु परेको 300 रुपियाँ के गर्छ नि? सुब्बा साहबले अहिले लिएर आइज भन्नुभएको छ। कसले भनेर ल्याइस् तान? हामीले ल्याइदिए भनेर हात जोडेका थिएन, लैज तानको तान, खाँचो परेको छैन, त्यसको पैसा तिरिरहनु, शिवनारायणले कर्केर भने। रामबहादुरसँग यति बोलिसकेपछि शिवनारायणले लतमायातिर हेरेर भने, दिएर पठाइदिनुहोस् उसको तान। शिवनारायणले फेरि रामबहादुरतिर हेरेर भने, लैज तेरो तानको तानै, पाजीहरूको तानको खाँचो पनि परेको छैन हामीलाई। रामबहादुरको व्यक्तित्व देखेर हाकुमायालाई पनि साह्रै झुक छले, मारिहालो जस्तो उनलाई भयो। त्यसैले शिवनारायणले उनको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भन्यो, के खान्छु त्यस बदमासलाई तान बोकाएर पठाएर होइन, त्यस बदमासलाई बेवकुफलाई के उसको बेवकुफीको पुरस्कार स्वरूप तान दिने मूर्खता हामीले गर्ने? दियौ फेरि फर्काइरहने मूर्खता किन गर्ने? रामबहादुरतिर हेरेर हाकुमायाले भन्यो, जा, पथ भयो तेरो तान, कागज भएको होइन, जस्तालाई त्यस्तै घिँडालाई निश्चित। त बदमाससित हामीले किन भलाद्मी बन्नु परेको छ। यही तँलाई दण्ड भयो, जा पच भयो तेरो पान, मालिक गर्नु जा। हकुमाएको कुरा सुनेर नानी छको खिस्सा हाँसिन्। ल त माया, केही बोल्न सकिनन्। सिंहनारायण पछाडितिर हेरेर आफ्नो स्वास्नीको साहसदेखि हाँसिरहे। रामबहादुर एक शब्द बोल्न सकिनन्। ढुङ्गाको मुटु जाँ उभिएर त्यसै जिल्ल परिरहे। एकछिन वल्ल परेर देखा जाएगा भने रिसले चुर भएर गए। देखा जाएगा भने देखा जाएगा, लौ त के गर्लास पहिले? आकुमायाले जवाफ दिनु। अध्याय 25। शिवनारायण आज साविकै समयमा खेतमा गए। आजदेखि उनले नानी थपलाई पनि खेतमा लैजान सुरु गरे। रोपाई सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात रात दिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारायणले गरे। खास गरेर शिवनारायणको कोठामा एक परिवार खेतैमा बस्न थाल्यो। नानी थपुर र पुनारायणकी स्वास्नी अनि उनका दुई केटाकेटी सहित दिनभरि खेतमा काम गरे साँझमा फर्कन्थे। शिवनारायणकी स्वास्नी हकुमायाको निद अलि चर्को छ। सुत्न साथै उनी घोरेर घोर घुरेर सिङ्गै रात बिताउन सक्छिन्। उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा बजाओस्, सितिमिति उनी चालै पाउँदैनन्। आज पनि हकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्। शिवनारायणले ठट्टा गर्दै भने, छिः कति सुत्नुपर्ने मानिस, एकछिन ठट्टा त गर, तरुणी नै होइन जस्तो। बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार, सुतेको हेरेर बस्नु पर्यो भने मलाई शुक्ल पछिको चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ कि। छिः बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने। हकुमाया मुसुक्क हाँसिन्। तिम्रै यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्दा आँखा र हिस्सी परेका परेलाका दुवै प्वालहरूले उत्तिकै तान्दैछन्। कहाँ तिमी मलाई बुढो भन्छौ? शिवनारायणले पनि हाँसेर भने, गालामा चाउरी बन्यो भने यता सात उता सात गरी थोरैमा 14 होलान्, अझ आफूलाई तरुण बनाउन मन छ? बुढो मानिसले ठट्टा गरेको देख्दा मलाई काउकुती लागेर आउँछ। ठट्टाको भावमा आकुमायाले भन्यो, म बुढो लागे अझै अर्को तरुणसित ठट्टा गरे पनि त भयो भन्ने छैन के? ठट्टाकै भातमा शिवनारायणले भने, चुप लागेर सुत्नुहोस्, 12 बजिसक्यो होला, अर्कालाई निद आइसक्यो। अलि नखराउँदै हकुमायाले भन्यो, निद आएको देखेर त नसुत ठट्टा गर भनेको, निद नआएको भए त ठट्टा पनि त मिठो हुन थिएन। शिवनारायणले मुस्कुराउँदै भने, छिः सुत्नुहोस्, झट्टै तपाईँलाई निद नआए म त सुत्छु, मलाई त आइसक्यो ज्यादै। मुस्कुराउँदै हकुमायाले भन्यो, एकछिन ख्यालठट्टा गरेर त रमाऊ, खेतको नआए के रे घर होइन त सुतेर बिताउनलाई। मेरी हाकु रानी, ठट्टाको बापमा शिवनारायणले भने, ज्यापुकी छोरी ज्यापुनीलाई के पो रानी भन्नुपर्छ? त्यसो भए मलाई भन न त राजा, मलाई त मनपर्छ। तपाईँ झन् ज्यापुको छोरा, त्यस्तै खेत कुरेर खर्पन बोकेर कसरी राजा हुन सक्नु होला? हुनै नसक्ने कुरा, बरु कुनै राजाकी स्वास्नी हुन जान सके त म पो हुन्छु त रानी। ठट्टाको बापमा आकुमायाले भने, यत्तिकैमा खेतमा वस्तुभाव चरेको आवाज सुनेर शिवनारायण हातमा लौरो लिएर कुद्दै गए। रातको बेला हुनाले हकुमाया पनि शिवनारायणको पछि पछि दौड़दै आएकी थिइन्। आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारायण धुमचक्र रिसाएका थिए। रिसको झोकमा उनले गाईलाई साह्रै नै पिटे। भइगयो, भोलि गाईलाई थानामा बुझाइदिनु होला, इलाम भइहाल्छ, यसका धनीलाई पनि सजाय दिइहाल्छ, भइहाल्छ। यो बिचरा पशुलाई के थाहा, उसको त हरियो बिरुवा साथ खोजी खोजिकन खाने स्वभावै हुन्छ। अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हामीले रिस गर्नुपर्छ, आकुमायाले सम्झाउँदै भन्यो। बस शिवनारायणको रिस मर्यो। ओसारमा बसेर पल्टँदै उनले हाँस्दै ठट्टाको बापमा आकुमायालाई भने, आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइसक्थे। बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइदिने थियो, भाग्य भयो आज तिमीसँग ठट्टा गरिरहेको। भोलिपल्ट उठ्न साथ शिवनारायणले गाई खानामा बुझाइदिए। 26। आज भर्खर जेठको 15 गते, तर यसपालि बर्सात खुब भइरहेकाले जेठ 15 गते भित्रै पनि धेरैको असार सिद्धिसकेको छ। यसपालि असार राम्रो हुने देखेर किसानहरू निकै खुसी छन्। शिवनारायणको खेतमा त झन् एक हप्तादेखि नै रोपाई सिद्धिसकेकाले उनको परिवार विजेता झैं प्रफुल्ल भएर फुलिरहेको छ। तर रोपाईको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ। वर्ष अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ। त्यसको कारण हो उनीहरूको घर थोत्रो छ, बत्ती हाल्ला खसिहाल्लाको अवस्थामा पुगिसकेको, अलिकति पानी पर्यो कि त दुई तलासम्म त्रिमी भइसकेको छ, अलि बढ्दा बतास आयो कि क्यारा कुरा आवाज आउन थालिहाल्छ। यसकारण पानी परेको बतास आएको दिन शिवनारायणको परिवारका प्रत्येक सदस्य डरले काहीमाम हुन्थे। रोपाइ सकेदेखि शिवनारायण खेतमा जान्थे, खेतमै सुत्थे, उनको माछासी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे। आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबैसँगै भात खाइरहेका थिए। भात खाँदै लतमायाले पुनारायणतिर हेरेर भनिन्, खाइ नखाइ गरेर यसपालि त घर बनाउने कोसिस गर हे बाबु, मलाई त बिचमै डर भइरहेको छ। यसरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम नै आएको छैन। मैले पनि त्यही विचार गरिरहेको छु आमा, जे गरेर भए पनि यसपालि त घर नबनाइकन हुँदै भएन। मलाई पनि बिक्री फिक्री लागिरहेको छ, पुनारायणले भात खाँदै भने। यसपालि पनि बनाउन सकिएन भने त जगै भत्कन बेर छैन, हर्षनारायणले भने। सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिलेर यसपालिलाई बस, टालटुले मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु हो। अनि मायालाग्दो भावमा लतमायाले भने, अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन। नानी थपुर हर्षनारायण, यी दुईजनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइसके। खै नानी थपुरलाई पनि कसैले भन्ने आउँदैन, फोने गरेर पनि असल दुला खोज्ने गर हो बाबु। त्यसो गर्दैमा केही नराम्रो देख्दिनँ म, हर्षनारायणलाई पनि कतिजना केटी खोजिसके, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न। तिम्रा बाबु दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर, आफूलाई मनपर्ने नानी हो त्यही म पनि बेस देख्छु। बरु जातपातको वास्ता नगरे पनि हुन्छ, खिस्सा हाँसेर हर्षनारायणले भने। नानी थकु त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्न, घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइसकेको छैन, के को विवाह गर्न हतपत, अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठिक छैन। घर त रुपियाँ भएपछि बन्ला, तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खिरहन त सक्दैन, के त मैले तिम्रो बिहे नहेरिकनै मर्ने, म त मैले अलि दुखित भएर भने। घर बनेको पनि त देख्नु होला, बिहे पनि हेर्न पाउनुहुनेछ, अहिले हामीलाई त्यस्तै चुरा बनाउने अलक्षण नचिताउनु होला आमा, हर्षनारायणले सदापूर्ण भावमा भने। मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेको छु, म त मायाले भने। आमा छोराका यी कुरा हुँदा हुँदै नानी थोकको मनभित्र के को आवाज आए जस्तो भयो। उनलाई कसैले बोलाए जस्तो, कुरा गरे जस्तो, कोही कसैको प्रतीक्षामा बसिरहे जस्तो, के के जस्तो मनमा भाव तरङ्ग तरङ्ग लिन थाल्यो। अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्दन उठाइ पर परसम्म हेर्न लागिन्। पानी पनि थामिसकेको थियो, साँझ झमक्क परिसकेका पनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो। त्यसैले नानी थकुले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन्। नानी थकुको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन। भात खाइवरी लग्ने मानिसपछि तमाखु खानेतिर लागे। पुनारायण किश्वासनी सुन्तलीले जुठा भाँडा माझिरहन्, लतमायाले चुहिएर जम्मा भएको पानी सुहोर्दै छुटिरहन्, नानी थकु आफ्नो खाएको जुठो माझेर गइसकेकी थिइन्। त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन। नानी थकु उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्। एकैछिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुकुक्क आँखा अगाडि आइपुगेको नानी थकुले देखिन्। उनलाई देख्न साथ नानी थकु फाल हालेर तल छिँडीमा दगुरिहालिन्। छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो स्वागत पात देखाउँदै उनले भने, यस बेला किन हसङ खसङ गर्दै आउनुभएको डाक्टर साहब, अलि सानो स्वरमा गोदत्त प्रसादले भने। तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले सायद निकै बेस छ रे, सब बन्दोबस्त ठिकठाक भइसकेको छ, अर्कै एउटा राम्रो गुप्त घरमा, त्यहाँ तिमीलाई कुनै कुराको फिक्री र नमजाक मान्नुपर्ने पनि छैन, रेडियो लगायतको व्यवस्था मिलाइसकेको छु। दाईहरूले सुन्नु होला, अझ अलि सानो स्वरमा बोल्नुहोस् न, के भन्नुभएको, अलि उत्सुकताका साथ नानी थपले भने। तिमीलाई बोलाउन आएको, आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानी थकु, कानुनिएर गएर बिस्तारै डाक्टर गोदत्तले भने। नानी थकु एकछिन अकमक्क परिन्, उनी टोलाइन् गौर गरिन्, अनि एकछिनपछि डाक्टर गोदत्तले फेरि भने, हिँडा नानी थकु, केही धन्दा मान्नु पर्दैन, निष्पिक्री हो, म आउन्न। सरल भावमा नानी थकुले बिस्तारै भन्यो, तिमीले डराउनु पर्दैन नानी थकु, केही चिन्ता छैन, तिमी आइपुग्छ। विनित भावमा डाक्टर गोदत्तले भन्यो, म आउँदिन डाक्टर साहब, अब मलाई प्रेम गर्न मन भएन। बाउलाई सब ठिकठाक गरिसके भन्छु त, साँच्चै हो डाक्टर साहब, अब मलाई प्रेम गर्न मन भएन। सबसित छुट्टिन परेर मात्रै यस्तो भएको होला नानी थकु, एकछिनमा यो बिक्तारी मेटिनेछ, जिद्दी नगर्नुहोस् डाक्टर साहब, साँच्चै हो म आउँदिन। आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा यो भन्दा पनि अझ बढ्दा दिगदारी र खिन्नता आउन सक्छ नानी थकु, यसको तिमी परवाह नगर, एकैछिनमा दिगदारी हटेर मन रमाउन र रसाउन थाल्छ। डाक्टर गोदत्तले सम्झाएर भने, म स्वास्नी मान्छे कि कलङ्की नै हुन चाहन्न, म जिन्दगी बेच्न चाहन्न, मलाई अब आफ्नो नारीत्वको महत्व थाहा भएर आयो, अब म नारीत्व गिराउन चाहन्न। नानी थकुले भने, नारीत्वको महत्व यो होइन कि नानी थकु, कोही पुरुषसित पनि सम्बन्धै राख्नुहुन्न, म त भन्छु नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु, भिक्षुणी आदि हुनु त नपुंसक हुनु जस्तो, प्रेम गरिसकेर यहाँसम्मको बन्दोबस्त गरी हराइसकेर अहिले आएर यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो। प्रभावपूर्ण भावमा डाक्टर गोदत्तले भने, नानी थकुलाई डाक्टर गोदत्तमाथि माया बसिसकेको छ, तर रञ्जना देवीको भनाइ र आफ्ना दाजु शिवनारायणको कुरामा नानी थकुले सत्य देखिन्, त्यसैले नानी थकु दुवै प्रबल प्रभावको दोधारमा परि अल्मलिरहेकी छिन्, वाल्ल परिरहेकी छिन्। यही दोमन दोधारको चक्करमा परि नानी थकु अकर्मण्य भएर त्यसै जिल्लर वाल्ल परिरहेकी छन्। नानी थकुबाट केही जवाफ नपाएर डाक्टर गोदत्तले फेरि भने, जाऊ हिँड हिँड नानी थकु, दोमनमा फसेर मौका नगुमाऊ, बाहिर मोटर छोडिआएको छु, जाउँ, शुभ साहित्यले तिमीलाई हाँसेर पर्खिरहेको छ। नानी थकुको आखुरा तान्दै गोदत्तले भने, आजलाई भएको डाक्टर साहब, भोलि पर्सि विचार गरौला। नानी थकुले नम्रताका साथ भने, प्रेममा विचार गरिन नानी थकु, त्यो त आफै हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन पनि हो। विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर। प्रेममा प्लवित भावमा डाक्टर गोदत्तले भने, डाक्टर साहब आजलाई माफ गर्नुहोला, आज मेरो मन ठिक छैन, बरु गई पनि हाल्नुहोस् डाक्टर साहब, दाईहरू आइहाल्नु भयो भने नचाहिँदो आपत्ति बोक्नु पर्ला। यति भन्दै नानी थकु सरासर माथि उक्लिन्। अझ पनि एकछिन डाक्टर गोदत्त छिनीमा पर्खिने रहेका थिए। नानी थकुले फेरि तुरन्तै ओर्लेर भनिन्, जानुहोस् भने डाक्टर साहब, कान्छा दाजु तल ओर्ल नै आँट्नु भएको छ, गइहाल्नुहोस् गइहाल्नुहोस्। यति भने नानी थकु फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बरु खिन्न भएर फर्के। एक सिहान उपन्यासको यो 26 अध्यायसम्म वाचन गरिएको छ। अब बाँकी अध्याय अर्को अंकमा वाचन गर्ने वाचा गर्दै प्रविधिमा साथ दिने अशोकजी प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, यतिन्जेल मलाई सुनेर साथ दिनुहुने कक्षा 12 अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूप्रति पनि धन्यवाद छ भने आदरणीय श्रोताबिनमा पनि एकदमै मनैदेखि यहाँहरूप्रति आभार प्रकट गर्दै पुनः अर्को हप्ता भेट्ने वाचाका साथ म यहाँहरूकै सहयात्री टुका देवी पौडेल साहित्य मञ्जरीबाट बिदा हुन्छु। जय साहित्य।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊं।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
15: सेवा लिने क्रममा चाहिने जानकारी,
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
7: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
0: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
7: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा, कस्तरी खेल मैदान।
0: महोत्सवका मुख्य आकर्षणहरू,
7: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
0: बालुद्यान एवं रमाइलो मेला,
7: दशैं तिहार सस्तो बजार,
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
7: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
7: साथमा लाइभ कन्सर्ट,
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
16: हेलो
17: बा,
16: कति बन्यो घर? अनि ढलान भयो त?
17: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
18: लबा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
17: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोपाइटर राम भुजेल सम्पर्क 9811503030 र 9746786081

0: पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
4: दीक्षा ब्युटी पार्लर रे
5: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
4: हो र त्यस्तो के हुन्छ र त्यहाँ
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
5: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
4: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
5: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
6: नशा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
7: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
7: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
6: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
7: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुछ्रे ब्याङ्कको ठिक पारिपट्टि
6: सम्पर्क 0965903969 मोबाइल 9840826926
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो तान्छेन अहिले रात्रिको 10 बज्यो
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
3: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
11: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क पुल सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको पुननिर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। असोजको 9 गतेबाट 11 गतेसम्म परेको अविरल वर्षा पछाडि आएको बाढ़ी पहिरोमा गण्डकी प्रदेशमा 30 जना भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ, म्याग्दी, बागलुङ, पर्वत लगायतका जिल्लामा सड़क पुल, विद्यालय, सरकारी कार्यालय र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री सोनी वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरेर विपद पछाडिको उद्धार राहत र पुनर्स्थापना तथा पुननिर्माणका लागि संघ सरकारको ध्यान आकर्षण गराउनु भएको हो। भेटका क्रममा उहाँले बाढ़ी पहिरोले अवरूद्ध राष्ट्रिय राजमार्ग र रणनीतिक सड़क निर्माण संचालनमा ल्याउनु पर्ने बताउनु भएको छ। बेनी, जोमसोम, कोरला सड़क, मध्य पहाड़ी लोकमार्ग, कालीगण्डकी करिडोर र बेसी शहर मनाङ सड़कमा ठूलो क्षति पुगेकाले तत्काल मरमत तथा पुननिर्माण आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रिय राजमार्गमा पर्ने सड़क तथा दुई जिल्ला जोड्ने मुख्य सड़कमा पक्की पुलदेखि सड़क खण्ड नै पहिरोले बगाएको छ। जलुङ्गी पुलहरू पनि धेरै ठाउँमा बगेको छ। चाडपर्वको समय नजिकै गर्दा सड़क तत्काल मरमत गरेर संचारमा ल्याउन सकिएन भने दशैंको बेलामा नागरिकले ठूलो शास्ति बेहोर्नुपर्ने अवस्था आउन सक्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो। तनहुमा राजस्व चुहावट तथा चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकायबीचमा सूचना आदान प्रदान, नियमित समन्वय र छड़के निरीक्षणलाई प्रभावकारी बनाउने निर्णय भएको छ। तनहु जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिको हालै बसेको बैठकले राजस्व संकलन तथा चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले आपसी सहयोग र समन्वय बढ़ाउँदै छड़के निरीक्षण गर्ने तथा त्यससँग सम्बन्धित गतिविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठक चालू आर्थिक वर्षमा जिल्लाहरूमा राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले तयार गरेको कार्ययोजना, भइरहेको काम कार्यवाही र हालसम्मको प्रयासबारे छलफल तथा समीक्षा गरिएको थियो। बैठकले स्थानीय तहले आफ्नो क्षेत्रभित्र प्राकृतिक स्रोत र अन्य आमदानीका लागि गर्नुपर्ने ठेकापट्टा र तयारीको प्रक्रियागत काममा ढिलाइ हुँदा राजस्व गुम्ने र चुहावट तथा चोरीको समस्या बढ़न सक्ने निष्कर्ष समेत निकालेको छ। त्यसैले पालिकाहरूलाई आवश्यक निर्णय छिटो गरेर तत्काल ठेक्कापट्टाको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। त्यस्तै तनहुमा ठूलो परिमाणमा राजस्व चुहावट हुन सक्ने क्षेत्र पहिचान गरेर समय समयमा समितिमा छलफलका लागि पेश गर्न आन्तरिक राजस्व कार्यालय दमौलीलाई जिम्मेवारी प्रदान गरिएको छ। स्थानीय तहमा राजस्व चुहावट भएको पहिचान भए पछाडि सम्बन्धित करदातालाई कर र जरिवाना मात्रै लगाएर छाड्ने गरिएको विषयमा समेत बैठकमा छलफल भएको छ। यस्तो प्रक्रियालाई व्यवस्थित र प्रणालीमा आबद्ध गर्न कानून बमोजिम कर अधिकृत र राजस्व अधिकृतले कर, गैरकर तथा शुल्क निर्धारण आदेश जारी गर्न सक्ने व्यवस्था आवश्यक रहेको निर्णय भएको छ। पोखरामा उत्तर पूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायी बीचमा पर्यटन प्रवर्धन र व्यावसायिक सहकार्यका लागि B2B कार्यक्रम हुने भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्धन र पोखरा पर्यटन परिषदको सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी र होटल एसोसिएसन पोखरा नेपालको आयोजनामा शुक्रबार हिजो कार्यक्रम भएको थियो। पर्यटन प्रवर्धन र व्यावसायिक सञ्जाल विस्तारको उद्देश्य सहित आयोजना गरिएको कार्यक्रममा उत्तर पूर्वी भारतीय पर्यटन व्यवसायका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरू बीचको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल र उत्तर पूर्वी भारतका पर्यटन व्यवसायी बीच पर्यटन प्रवर्धन, पर्यटन आदान प्रदान, व्यावसायिक सम्बन्ध विस्तार र आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताउनुभयो। कार्यक्रममा दुवै क्षेत्रका पर्यटन व्यवसाय बीचमा प्रत्यक्ष भेटघाट र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर समेत जुटेको उहाँले बताउनुभयो। होटल व्यवसाय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले चलिए पोखरा अभियानलाई उत्तर पूर्वी भारतसम्म पुगेर सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच पोखरा र उत्तर पूर्वी भारत बीचमा पर्यटन सम्बन्ध विस्तार गर्दै भारतीय पर्यटनको आगमन बढ़ाउने तथा पर्यटन व्यवसायी बीचमा सहकार्यका लागि सम्भावना पहिचान गर्ने कार्यक्रमको उद्देश्यले कार्यक्रममा आयोजन गरिएको नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्सी नाट्टा गण्डकीका अध्यक्ष संगीता पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन आयोजक समिति तनहुको कार्य समिति विस्तार गरिएको छ। नेपाली कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा समूहका संयोजक प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा हिजो बसेको बैठकले तयारी समिति विस्तार गरेको हो। तयारी समितिको सचिवमा माधव खनाल ले दिएको जानकारी अनुसार समितिको सदस्यमा सुकुमलाल गुरूङ, विजय भट्टराई, शान्ता घरती, सूरज बोहरा, गोपाल बहादुर छेत्री, राजकुमार श्रेष्ठ, सूर्य कुमारी कोइराला, खुमबहादुर श्रेष्ठ, प्रकाश लौडारी, भरतराज नहर्की, नीलकण्ठ सिगदेल, नवराज अधिकारीलाई सदस्यमा थप गरिएको छ। त्यस्तै बैठकले नेपाली कांग्रेसको केन्द्रीय सदस्य शंकर भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले र नेत्री यमुना खड्का विकलाई सल्लाहकारको भूमिकामा राख्ने निर्णय गरेको छ। समितिको सह संयोजक डमर अधिकारीका अनुसार बैठकमा वडा अधिवेशन, स्थानीय तह, प्रदेश तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया अगाडि व्यापक रूपमा छलफल भएको थियो। अधिवेशन सम्पन्न पार्नका लागि प्रतिनिधि खटाउने देखाउने अन्य तयारीको विषयमा समेत बैठकमा छलफल भएको छ। बैठकमा धारणा राख्दै संयोजक प्राध्यापक डाक्टर गौतमले पार्टीको आधिकारिक पक्ष आफूहरू नै भएको हुँदा भ्रम नपर्न समेत आग्रह गर्नुभएको छ। बैठकमा नेताहरू यमुना खड्का, जिल्ला संयोजक गौतम, सह संयोजक अधिकारी सचिव खनाल, युवा नेता विपिन अधिकारी लगायतले धारणा व्यक्त गर्नुभएको थियो। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका दुई स्थित 64 मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा आज 6 जनाको मृत्यु भएको छ। आज बिहान करिब 4 बजे नेपालगंजबाट काठमाण्डतर्फ आउँदै गरेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत यस मोडमा दुर्घटनामा परेको हो। प्रदेश नम्बर 301006K1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट तल नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा 18 जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै दुर्घटनामा 6 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था मध्यम छ भने केहीको अवस्था सामान्य रहेको छ। 1 जनाको अवस्था भने गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ। भूगर्भविदहरूको टोलीले आजबाट म्याग्दीको पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखा र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। टोलीले दिने सिफारिशको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामको काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा र माटोको नमूना संकलन गरेर वैज्ञानिक अध्ययन अगाडि बढ़ाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनु भएको छ। पोखरा महानगरपालिका 31 स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ 1 जना युवकको डुबेर मृत्यु भएको छ। सल्यान घर भएर आलपोखरा महानगरपालिका 14 खसी बजार बस्दै आएका अन्दाजी 24-25 वर्षका नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्त बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा गोताखोर सहित 11 जनाको टोली खोज र उद्धारका लागि साँझ 5:55 बजे घटनास्थलतर्फ परिचालन भएको थियो। गोताखोर सशस्त्र प्रहरी जवान देव राज खनाल र युवराज श्रेष्ठले साँझ 7 बजे बेग्ना सालमा खोजी गर्ने क्रममा करिब 25 फिट पानी मुनिबाट विकलाई मृत अवस्थामा उद्धार गरेको छ। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। चाडपर्वको समयमा हुन सक्ने कालोबजारी कृतिमा भाव र मूल्य वृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकित संरक्षण गर्ने उद्देश्यले रूपा गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। गाउँपालिकाका अध्यक्ष नवराज ओझाको संयोजनमा उपाध्यक्ष लाल सुब्बा गुरूङको नेतृत्व सहित जनप्रतिनिधि कर्मचारी पत्रकार र सुरक्षा निकायका प्रतिनिधि सहितको संयुक्त टोलीले गाउँपालिकाका 7 वटै ओडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। टोलीले ओडा नम्बर 1-7 फेदी रूपाकोट पिप्ले देउराली हंसपुर लगायत बजार क्षेत्रमा पुगेर व्यवसायको अवस्था र उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरेको पालिकाका अध्यक्ष ओझाले बताउनुभयो। उहाँका अनुसार चाडपर्वको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने अत्याधिक मूल्य लिने र कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडा गरिएको हो। अनुगमनमा व्यवसाय दर्ता तथा नवीकरण राजस्व र कर भुक्तानी वस्तुको मूल्य तौल गुणस्तर म्याद गुज्रिएको सामान सरसफाई कानूनी कागजात र उपभोक्ता अधिकारलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। कास्की प्रहरीले लेखनाथमा लागू औषध सहित 1 जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 26 मुरली चोकमा प्रहरीले 30 वर्षका सरोज बन्जरालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो। लागू औषध बिक्री वितरण भइरहेको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय सिसुवा र लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट 6.50 ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। बजाजको चेतक इलेक्ट्रिक स्कूटरका चालकहरूले शुक्ला गण्डकी 4 दोलेगौंडादेखि शुक्ला गण्डकी 1 सेरा बेस्तीसम्म सामूहिक यात्रा गरेका छन्। दोलेगौंडा स्थित सुवेक्षा अटोवर्क्सबाट स्कूटर खरिद गरेका 2 दर्जन बढ़ी सो यात्रामा सहभागी भएका थिए। उकालो र ओह्रालोको यात्रा तथा इलेक्ट्रिक स्कूटर खरिद गरेर संचालन गर्दाको अनुभव एक आपसमा साटासाट गर्ने उद्देश्यले सामूहिक यात्रा कार्यक्रम गरिएको संचालक शरद श्रेष्ठले जानकारी दिनुभयो। दोलेगौंडाबाट यात्रा शुरू गर्नु अगाडि बजाज चेतक इलेक्ट्रिक स्कूटरका 3 वटा मोडल 25/1, 35/3 र 35/1 सार्वजनिक गरिएको थियो। यी स्कूटर 0% ब्याज दरमा खरिद गर्न सकिने श्रेष्ठले बताउनुभयो। बजाज चेतक इलेक्ट्रिक 2 पाङ्ग्रे सेगमेन्टको एक अग्रणी ब्राण्ड रहेको छ, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ। क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट संमिश्रण गरेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कूटरका रूपमा स्थापित भएको छ। खेल पर्यटन प्रवर्धनमा पुम्दी भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पोखरा प्रवर्धन केन्द्र पोखरा क्लिक आयोजनामा यही शनिबार 3रो संस्करणको पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता हुने भएको छ। पर्यटकीय राजधानी पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिता अघिल्लो संस्करण भन्दा थप व्यवस्थित सुरक्षित र प्राविधिक रूपमा सक्षम बनाउन खेल संस्थाको सरकारवालाहरूलाई सुझाव दिएका छन्। आयोजकले सरकारवालासँग पोखरा रंगशालामा पनि छलफल कार्यक्रम सम्पन्न गरेको छ। अवस्था यी विविध खबरहरू सँगसँगै राति 10 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएको छ। भोलि बिहान 5:20 बजे हामी मुख्य समाचार केन्द्रित ढोरबाराही हाइलाइट सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सहित हाम्रो प्रसारण सेवामा रहनुभएका सम्पूर्ण सहकर्मीहरूलाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
6: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
7: नशा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
2: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीडित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
2: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीडित बिरामी,
7: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
7: सम्पर्क 0625903569, मोबाइल 9840826926।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: १०३.८ अन्तर्मनको आवाज।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
4: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 18 गते आइतबार, नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको नवमिति थियो। सन् 2026 अक्टोबर 4 तारीख ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

0: आजबाट कांग्रेसको 15 महाधिवेशन शुरू हुँदै उद्घाटनको लागि पूर्व सभापति देउवालाई निमन्त्रणा। देउवा नआए सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने, रवि ओली र प्रचण्डलाई पनि बोल्न दिने समय निर्धारण। नेतृत्व चयनसँगै एकता, हस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव। हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने भवन ऐन 2083 को नयाँ विधेयक संसद सचिवालयमा दर्ता। गरीब र विपन्न नागरिकको आवास सुनिश्चित गर्न 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने निर्णय। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्यमा यात्रुवाहक बस दुर्घटना, 6 जनाको मृत्यु, 12 जना घाइते। मृतक सबैको पहिचान खुल्यो, घाइतेहरूको उपचार चितवनमा हुँदै। निर्वाचनमा बढ़ी भन्दा बढ़ी मतदाताको सहभागिता सुनिश्चित गराउन राजनीतिक दल र निर्वाचन आयोग बीच छलफल। विदेशमा मतदानको व्यवस्था गर्ने विषयमा छलफल केन्द्रित। बेनी जुमसुम कोरडा सड़कको म्याग्दी खण्ड मर्मतमा इन्धनको अभाव, बाढ़ी पहिरोका कारण अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठद्वारा भीषण वर्षाका कारणले जोखिममा परेको कुलेखानी जल विद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण। बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह। सरकारको सहयोगमा विभिन्न सरकारी संस्थाहरूको कर्जा असुलीमा तीव्रता, असोजको 15 गतेसम्म करिब 11 करोड़ कर्जा असुली सफल। एमालेसँग मिलेर सड़क आन्दोलन र स्थानीय निर्वाचनमा कार्यगति एकता हुने नेकपाका संयोजक प्रचण्डको भनाई। आगामी महाधिवेशनबाट युवालाई राजनीतिमा उल्लेख्य रूपमा स्पेस दिने घोषणा। संस्थापनको अधिवेशनमा सहभागी भएका कांग्रेस कार्यकर्ताहरू फेरि देउबा समूहमा खुल्न थालेको नेता प्रकाश चरण महतको दावी। राजोपाले विभिन्न केन्द्रीय विभागका प्रमुख उपप्रमुख र सदस्य मनोनयन गर्न सफल। असोजको 20 गतेदेखि 27 गतेसम्म हामी आउँदैछौ अभियान सञ्चालन गर्ने। प्रविधिको उच्चतम प्रयोग गरेर समयको माग अनुसार पाठ्यक्रम र पठन पाठनलाई परिमार्जन गर्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने। बाढ़ीले मध्ये काली गण्डकीका जलविद्युत आयोजनामा ठूलो क्षति। 266 मेगावाट क्षमताका 3 वटा निर्माणाधीन आयोजना प्रभावित। 216 मेगावाटका 8 वटा आयोजनाको विद्युत राष्ट्रिय प्रणाली भन्दा बाहिर। बाढ़ी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार बनाउन संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको आग्रह। भूगर्भविदहरूको टोलीद्वारा म्याग्दीमा पहिरोको अध्ययन शुरू। तनहुमा राजस्व चुहावट नियन्त्रणमा कड़ाई गर्ने निर्णय। स्थानीय तहले प्राकृतिक स्रोत बिक्रीको ठेक्का लगाउन ढिला गर्दा राजस्व घट्ने र चुहावट हुन सक्ने निष्कर्ष। अर्थतन्त्रलाई चलायमान बनाउन अनुदान र संरक्षण भन्दा लगानीका लागि विश्वासिलो वातावरण बनाउन सरकार समक्ष निजी क्षेत्रको आग्रह। चाडपर्वको समयमा हुन सक्ने कालो बजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकित संरक्षण गर्ने उद्देश्यले कास्कीको रूपा गाउँपालिकामा बजार अनुक्रमण तीव्र। उत्तर पूर्वी भारतको पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायी बीच पर्यटन प्रवर्धन र व्यावसायिक सहकार्यको लागि सम्झौता। चलिय पोखरा अभियान उत्तर पूर्वी भारतमा पनि सञ्चालन गरिने। दशैंका लागि काठमाडौँ उपत्यकाबाट घर फर्कन यात्रुहरूको भीड बढ्दो। यस वर्ष 8 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान। पोखरा स्थित फेवा ताल पोखरा स्थित वेगनासालमा नुहाउने तथा पौडी खेल्ने क्रममा हिजो एकजना युवकको डुबेर मृत्यु ब्राउन सुगर सहित कास्की सिसुवाबाट एकजना युवा पक्राउ यमनमा साउदी समर्थित फौज र हुती समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित द्वन्द प्रभावित क्षेत्रको नागरिक भोक भोकै बस्न बाध्य ट्रम्पको धम्कीपछि जी सेभेन ले 10 करोड़ ब्यारेल तेल डिजेल निकासा गर्ने एक अर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिजासँग सम्बन्धित नियममा कडाई अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने युक्रेनलाई ईयूले 2.9 अर्ब युरो आर्थिक सहयोग गर्ने मानवीय संकटमा परेका 12 देशलाई संयुक्त राष्ट्र संघको 16 करोड़ डलर सहयोग साउदी अरबमा ब्यालिस्टिक क्षेपास्त्रको भग्नावशेष खस्दा एकजना घाइते उड़िरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मिथ मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद अमेरिका बेलायतका दुईवटा सुरक्षा घटनामा इरानमाथि आशंका अनुसन्धान जारी कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो मृतकको संख्या 4,000 नाघ्यो बेलायतमा कोविडका कारणले अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ्यो भेरिएन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ट्सबाट यस वर्ष एनपीएल खेल्ने र सुदूरपश्चिम तथा कर्णालीबाट पश्चिमी भूभाग हुँदै मनसून बाहिरियो बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर बन्दै हवस्तै नै खबरहरू सँगसँगै आजका लागि धोरबा रही हाइलाइट सकिएको छ मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला 7 बजे हामी विस्तृत समाचारहरूसहित फेरि उपस्थित हुन्छौ समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही fm@gmail.com मा इमेल गर्नुहोस्
2: X103.8 अन्तर्मनको आवाज
3: हजुर दान गरौ
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर कविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 061-590-162-590-163।
10: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
13: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी?
14: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
13: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
14: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
13: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 065-414-234 र 98-171-56-606।
17: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855184061 र सिजन गुरुङ 9705440900।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न के को भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98 01 40 12 888
5: 103.8 अन्तर्मनको आवाज
6: दिनको संकेत सधैँ बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ होस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धुरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल असोज महिनाको 18 गते आइतबार असोज कृष्ण पक्षको आज नवमी तिथि सन् 2026 अक्टोबर 4 तारीक। श्रोतावृन्द, आज जितिया पर्व। जितिया पर्व तराई र मधेस क्षेत्रमा मैथिल, थारू र अन्य समुदायका महिलाहरूले आफ्नो सन्तानको सुख, शान्ति, दीर्घायु र आरोग्यताको कामना गर्दै तीन दिनसम्म मनाउने एक प्रमुख पर्व रहेको छ। पहिलो दिन यो समुदायले सप्तमीका दिन पातेर नवमी नदी र पोखरी तथा तलाउमा पवित्र स्नान गरेर शुद्ध सात्विक भोजन ग्रहण गर्ने प्रचलन छ भने यस दिन जीवित वाहन देवताको पूजा गरेर तेल खरी चढ़ाउने पनि प्रचलन भएको छ। दोस्रो दिन अष्टमी तिथि हिजोका दिन अर्थात हिजोको तिथिमा महिलाहरूले सन्तानको रक्षाका लागि कठोर पानी समेत नखाएर व्रत बस्दछन् भने आजको दिनमा विधिपूर्वक पूजा आज सम्पन्न गरेर पारण गरेर व्रत बस्ने प्रचलन रहेको छ। श्रोतावृन्द, थारू समुदायमा यस पर्वलाई विजय र उमङ्गको रूपमा लिने गरिन्छ, जसमा पिपलको हाँगा, थारू संस्कृति अनुसारको थाट निर्माण र परम्परागत झ्याम्टा नाच तथा जतसरी गीत गाउने पनि प्रचलन रहेको छ। श्रोतावृन्द, यस कार्यक्रमको प्रायोजक जय शिव सुनचाँदी पसल रहेको छ। यो पसल दुलेगौंडामा रेडियो ढोरबाराही भएको भवन पण्डित भवन भन्दा 3-4 घर तलपट्टि रहेको छ। रिमाल गेस्ट हाउससँगै सुनचाँदीका गरगहनाहरू बनाउन परेको छ भने तपाईँ पनि एकपटक दुलेगौंडामा रहेको यही जय शिव सुनचाँदी पसललाई सम्झन सक्नुहुने जानकारी गराउँदै अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिला मेष राशि। अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आमदानी हुने व्यवसायमा लगानी बढ़ाउन सकिनेछ। परिवारको साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ। तपाईँले शुरू गर्नुभएको कामको दाजुभाइ र छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रह योग रहेको छ। व्यापार र औद्योगिक क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ। आफ्नो प्रिय पात्रलाई आफ्नै ओरपर देख्न पाउँदा मन प्रसन्न बन्नेछ। व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ। समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। अध्ययन र अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रह योग रहेको छ। तपाईँको लगाई खुवाई देखेर सबैजना मोहित बन्नेछन्। माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै ओरपर देख्न पाउँदा मन प्रसन्न बन्नेछ। मिथुन राशि। अध्ययनमा सुधार भएर जानेछ। अग्रपंक्तिमा तपाईँको नाम आउनेछ। मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारू कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिलाउन सहज हुनेछ। परिवारको साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त होला। व्यापार, वित्तीय क्षेत्र र औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ। आमदानीमा बढ़ोत्तरीको योग रहेको छ। कर्कट राशि। खर्च बढ़ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ। आफन्त र अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइने योग छ। सचेत रहनुहोला। स्वास्थ्यमा समस्या आउने र उपचार खर्च बढ़न सक्छ। विदेशी सामानको व्यापार र विदेशी संस्थामा काम गर्नेहरूका लागि समय उत्तम छ। उपभोग्य वस्तु र औषधिजन्य सामानको व्यापारबाट